0: यो सँगै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला मनसून प्रतिकारी कमाण्ड पोस्टलाई सर्कुलर गरिसकेको छ। यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ।
1: बुधबार साँझदेखि मुलुकभर भइरहेको अविरल वर्षाका कारण नेपाली कांग्रेसको अधिवेशन पनि प्रभावित भएको छ। महाधिवेशन अन्तर्गत असोज 10 गतिभित्र सम्पन्न गर्नुपर्ने प्रतिनिधि सभा तथा प्रदेश सभा क्षेत्रीय अधिवेशनका कार्यक्रम प्रभावित भएको कांग्रेस प्रवक्ता देवराज
0: गर्ने निर्णय गरेको हो। यो सँगै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला मनसून प्रतिकारी कमाण्ड पोस्टलाई सर्कुलर गरिसकेको छ।

0: सम्पन्न गर्न सकिने सुविधा दिएको समेत बताएका छन्। यसैबीच 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत नारा र लोगो सार्वजनिक गरिएको हो। नारा परम्पराको सम्मान परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प तय गरिएको छ। साथै लोगोमा बीपी कोइराला सुवर्ण शमशेर गणेशमान सिंह कृष्ण प्रसाद भट्टराई गिरिजा प्रसाद कोइराला सुशील कोइराला र शेरबहादुर देउवासम्मको तस्विर राखिएको छ।
1: कांग्रेसको खबरपछि अब एमालेको खबर। एमाले केन्द्रीय कमिटी बैठकमा नीति र नेतृत्व पुनर्गठन गर्नुपर्ने करिब 20% मत दबाएर अध्यक्ष केपी शर्मा ओली बलियो हुने गरी निर्णय गरिएको छ। पुनर्गठनको पक्षमा उभिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको बोली फेरिएपछि पनि करिब 20% अर्थात करिब 4 दर्जन भन्दा बढ़ी केन्द्रीय सदस्य नीति र नेतृत्व पुनर्गठनको पक्षमा उभिएका थिए। एमालेको पार्टी कमिटिका लागि यो कमजोर मत होइन। पुनर्गठनको पक्षमा व्यक्त 20% सदस्यको आवाजलाई व्यवस्था गर्दै केन्द्रीय कमिटिले नीति र नेतृत्व पुनर्गठनका लागि कुनै विधि बनाएन। बरू यो केन्द्रीय कमिटिले अध्यक्ष ओलीलाई बलियो बनाउने गरी फरक मतलाई दबाउने काम गर्यो। अब एमाले पुरानै नीति र नेतृत्वमा पुनर्जागरण अभियान चलाउने निर्णय गरेको छ। निर्वाचनको समीक्षा गर्न नीति र नेतृत्व पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठन भएको कार्यदलको प्रतिवेदनलाई समेत केन्द्रीय कमिटिले अलपत्र पार्यो। जुन प्रतिवेदनमा 13 भेलाको सुझावलाई समेटिएको थियो, बागमती बाहेक अरू भेलाका बहुसंख्यक नेता तथा कार्यकर्ताले पुनर्गठनको पक्षमा मत दिएका थिए। केन्द्रीय कमिटिले पारित गरेको अध्यक्ष ओलीको राजनैतिक प्रतिवेदनमा कार्यदलहरूको सुझावलाई समेटिएको छैन। आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ, ओलीको विकल्प खोज्ने नेताहरूको आवाज निस्तेज, 20% पुनर्गठन माग व्यवस्था। कान्तिपुरमा खबर छ।

0: Unlimited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टीले क्याण्डिडेट क्लबको परीक्षामा उत्तीर्ण हुनेलाई मात्रै आगामी स्थानीय निर्वाचनको उम्मेद्वार बनाउने पाएको छ। गाउँपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यको पदका लागि कुल 17,105 पदका लागि भदौ 1 गते दरखास्त आह्वान भएको थियो। परीक्षामा उत्तीर्ण हुनेलाई मात्रै टिकट दिएर निर्वाचनमा जान लागेको राष्ट्रपतिले जनाएको छ।
3: 15 महाधिवेशनका लागि नेपाली कांग्रेसले विभिन्न समितिहरू गठन गरेको छ। सभापति गगन कुमार थापाको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति र अन्य समितिहरू पनि गठन गरिएको छ। सभापति नेतृत्वको केन्द्रीय निर्देशन समितिमा 11 सदस्य र एकजना सदस्य सचिव राखिएको छ। प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेललाई सदस्य सचिव बनाइएको छ। आर्थिक प्रशासन समितिको जिम्मेवारी कोषाध्यक्ष उमेश श्रेष्ठलाई दिइएको छ। प्रचार प्रचार समितिको संयोजकत्वमा देवराज चालिसे, सचिवालय व्यवस्थापन समितिको सभापतिमा उदय शमशेर जबरा, अतिथि सत्कारमा डिला संग्रोला लगायतलाई जिम्मेवारी दिइएको छ।
2: भूमि मन्त्रालयले अविरल वर्षाले देशका विभिन्न भागमा बाढ़ी पर्यो र डुबान हुन सक्ने भएकाले स्थानीय तहमा कार्यरत कर्मचारीलाई विदामा नबस्न आग्रह गरेको छ। मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गर्दै प्रमुख प्रशासक

0: अधिकृतलाई मन्त्रालयसँग नियमित सम्पर्कमा रहन समेत निर्देशन गरेको हो।
1: फौजदारी मुद्दामा पक्राउ परि आफै कानून व्यवसायी राख्न नसक्ने व्यक्तिलाई पक्राउ परेकै क्षणदेखि निशुल्क कानूनी सहायता उपलब्ध गराउने उद्देश्यसहित सरकारले नयाँ विधेयक प्रस्ताव गरेको छ। निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले बिहिबार प्रतिनिधि सभामा पेश गर्नुभएको छ।
0: नेपाल गुणस्तर तथा नापतोल विभागले खानेतेलको गुणस्तर प्याकेजिङ र लेबलिङलाई थप सुरक्षित एवं व्यवस्थित बनाउने गरी नयाँ गुणस्तर मापदण्डको तयारी गरेको छ। विभागले तोरी भटमास र सूर्यमुखी तेलको गुणस्तरमा समस्या देखिन थालेपछि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको हो।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा सशंकित व्यक्तिको पोलिग्राफ जाँच गर्ने अधिकार पाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली 2059 संशोधन गरी आयोगलाई यस्तो अधिकार दिइएको हो।
0: वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले आफू विदेश जाँदाको लागत असुल गर्न औसत 3.5 महिनादेखि 4.5 महिनाको पारिश्रमिक लाग्ने गरेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा तयार पारेको श्रम आप्रवासनको लागत खर्च सम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर बहराइनको नेतृत्वमा संयुक्त राष्ट्र संघका 80 सदस्य राष्ट्रले पश्चिम एसियामा बढ्दो तनाव बीच रणनीतिक हर्मुज जलमार्ग तत्काल र पूर्ण रूपमा खोल्न तथा त्यहाँबाट जहाजको सुरक्षित र निर्वाध आवत जावत सुनिश्चित गर्न आह्वान गरेका छन् बहराइनका विदेश मन्त्री अब्दुल लतीफ अल जयानीले राष्ट्रसंघको 81 महासभाका क्रममा न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी देशका तर्फबाट उक्त आह्वान गरेका हुन्
7: अब खेल र खेलाड़ीका प्रसंग आईटी नायोगा एसियाली खेलकुद 2026 नेपालीका लागि सर्वाधिक चासोको खेल रहेको क्रिकेटमा नेपालले विजय शुरूआत गरेको छ जापानको नायोगा स्थित कोरोवी एथलेटिक्स पार्कमा नेपालले शुक्रबार अफगानिस्तानलाई 5 विकेटले हरायो यस्तै महिला कबड्डीमा नेपाल कास्य पदकमै सीमित भएको छ
6: अब विचार तथा विश्लेषण नदी किनारका जीवित पहरेदार शीर्षकमा डाक्टर सुशील पौडेलको विचार गोर्खापत्र दैनिकमा छापिएको छ हाम्रा पुर्खाले चौतारो बनाएर रूख बाटो र समाजलाई एउटै छारीमा जोड़िदिएका थिए अब त्यही बुद्धिलाई नयाँ समयको ज्ञानसँग गाँच्नुपर्छ पुराना रूखको लेखाजोखा राखेर नदीलाई उसको स्वाभाविक ठाउँ छाडेर ग्याबियनदेखि खर बाँस निगालो हुँदै बरपिपलसम्मको जीवित तटबन्ध बनाएर र समुदायलाई संरक्षणको अगुवा दिएर बरपिपलको पूजा फूल चढ़ाएर मात्र पूरा हुँदैन तिनको जरा जोगाउनु छाया फैलिन दिनु र भावी पुस्ताका लागि हरियो धरती छाड्नु नै साँचो आराधना हो हामीले रूख जोगायौं भने रूखले माटो जोगाउनेछ माटो जोगियो भने बस्ती जोगिनेछ बस्ती जोगियो भने हाम्रो इतिहास संस्कृति र भविष्य एउटै छारी मुनि सास फेरिरहनेछन् नदी कटान कार्बन उत्सर्जन र हिमालमा हुने तापमान वृद्धिको समाधान हाम्रा आँखा अगाडि भगवान कृष्णका अंशका रूपमा उभिएका छन् हामी भने दिशाविहीन रूपमा भौतारिरहेका छौं
7: हवस् त काठमाडौँमा रेडियो एनआरएन 91.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भएको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: हजुरको रेडियो 102.1 MHz।
1: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र

चाय प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय रामेछाप सम्पर्क नम्बर 9854057777 9854056666 प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामेछाप सम्पर्क नम्बर 9845555555 9845141123 प्रहरी कन्ट्रोल नम्बर 100 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप सम्पर्क नम्बर 9765037888 र 1234 जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।

0: अहिले बिहानको 6 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
3: आज देशका पश्चिमी भेगमा ठूलो पानी पर्ने सम्भावना, बाढ़ी पहिरोको जोखिम, देशका प्रमुख राजमार्ग अवरूद्ध, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह, भोटेकोशी बाढ़ीको आज एक महिना पूरा, राहत र पुनर्स्थापनामै चुनौती।
2: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण पूर्वाधारदेखि बाढ़ी राहतसम्म मुख्य एजेण्डा, राष्ट्रिय गौरवका आयोजना निर्माणका लागि वर्षौं बित्यो अझै पनि कछुवाकै गतिमा, अब अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राम गर्ने अधिकार।
3: वित्तीय सुशासन कायम गर्ने अर्थ मन्त्रालयकै बेरुजू करिब 1.5 खर्ब रसुवागढ़ी नाका खुलाउन सहमति जुट्दै, अन्तर्राष्ट्रिय बजारमा घुम्नका लागि नेपाल सुरक्षित रहेको सन्देश दिन माग।
2: सुडानबाट विस्थापितहरूमा भोकमरी संकट आउन सक्ने राष्ट्रसंघको भनाई। युक्रेनलाई थप हतियार खरिदमा रकम निकासा गर्न यू सहमत। इरानद्वारा युद्ध अन्त्यका लागि अमेरिकासँग साथ दिने योजना प्रस्ताव।
3: र आईसीसी T20 अन्तर्राष्ट्रिय वरियतामा नेपालको दुई स्थान सुधार। विश्व एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालद्वारा अफगानिस्तान पराजित, आज जापानसँग खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरको सबैभन्दा शुरूमा, भोटेकोशी बाढ़ीको आज एक महिना पूरा, राहत र पुनर्स्थापनामै चुनौती देखिएको प्रसंग।
2: रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीको एक महिना बितिसक्दा पनि विपदको घाउ पुरिन सकिरहेको छैन। खोज तथा उद्धारसँग राहत वितरण जारी छ, तर ठूलो धनजनको क्षतिले अबको मुख्य चुनौती पुननिर्माण र पुनर्स्थापना बनेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणको विवरण अनुसार बाढ़ीबाट 453 जनाको मृत्यु र 5550 जना बेपत्ता भएका छन्। करिब 4.8 खर्ब रूपियाँ भन्दा बढ़ीको क्षति भएको प्रारम्भिक आकलन छ भने, पुननिर्माण र पुनस्थापनाका लागि 7.23 खर्ब रूपियाँ भन्दा बढ़ी आवश्यक पर्ने देखिएको छ। बाढ़ीले सड़क, पुल, घर, विद्यालय, स्वास्थ्य संस्था र जलविद्युत आयोजनादेखि व्यापारिक प्रतिष्ठानसम्म व्यापक रूपमा क्षति पुर्याएको छ। 37 मोटरेबल पुल मध्ये 33 बगेका छन् भने 69 किलोमिटर सड़क क्षतिग्रस्त भएको छ। यसले प्रभावित बस्तीलाई सामान्य जनजीवनमा फर्काउने काम अझ जटिल बनाएको छ। राहत वितरणको काम भइरहेको छ। राहतले तत्कालको संकट टार्न सक्छ। विस्थापित परिवारको थायी आवास, रोजगारी, सड़क, पुल निर्माण, पुननिर्माण र प्रभावकारी उत्पादन क्षेत्रलाई पुनर्जीवित गर्न दीर्घकालीन योजना र ठूलो स्रोत आवश्यक पर्ने विज्ञहरूले बताएका छन्। हालसम्म करिब 200 व्यक्तिको शवको पहिचान हुन सकेको छैन भने, डीएनए परीक्षण पछि शव हस्तान्तरण गर्न अझै एक महिना कुर्नुपर्ने नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेले सीआईएनसँग बताउनुभयो।
5: पहिचान नभएको शवहरू सबैको डीएनए प्रोफाइलिङको काम गर्नुपर्ने भएको कारणले, अर्थात 1286 जनाको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ शवको, अर्थात बोन र तितको भनौँ। 1997 आफन्तको चाहिँ ब्लड स्याम्पल प्राप्त भएको अवस्थाहरू छ, यो सबैको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ। ब्लडको चाहिँ करिब 1200+ डीएनए प्रोफाइलिङ काम सकिसकेको अवस्थाहरू छ भने, बोन टिथको 600+ प्रोफाइलिङको काम सकिएको अवस्थाहरू छ। बोन तथा अथवा टिथको डीएनए प्रोफाइलिङ गर्दाखेरि चाहिँ एकैचोटिमा रिपोर्ट नआउन सक्ने पनि सम्भावना हुँदो रहेछ। 25-30% रि गर्नुपर्ने पनि भएको कारणले, ठ्याक्कै भनेकै टाइममा नसकिने अवस्था पनि भएको कारणले, करिब करिब एक महिनाभित्रमा चाहिँ सबै यो सकिएर म्याचिङसम्मको काम सकेर सब हस्तान्तरण गर्न सकिन्छ कि भन्ने हिसाबले योजनाहरू बनाएर कामहरू गरिरहेको अवस्थाहरू छ।
2: हाल विपदमा मृत्यु भएका व्यक्तिहरूको परिवारलाई 2 लाख र एकै परिवारमा एक भन्दा बढ़ी व्यक्तिको मृत्यु भएमा प्रति व्यक्ति थप 1 लाख राहत दिने कानूनी व्यवस्था भएको छ। भोटेकोशी बाढ़ीबाट विस्थापितको पुनर्स्थापनाका लागि भूमि व्यवस्था मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा गठन गरेको समितिद्वारा नुवाकोटमा 2665 रोपनी, 6 आना रसुवामा 591 रोपनी, 9 आना र धादिङमा 22 रोपनी जग्गा पहिचान समेत गरेको छ।
3: यसबीच तीन दिनदेखि निरन्तर भइरहेको वर्षाले मुलुकभर जनजीवन प्रभावित भएको छ। संघीय राजधानी काठमाण्डु जोड्ने पृथ्वी राजमार्ग सहित विभिन्न राजमार्गमा बाढ़ी पहिरोले क्षति गर्दा सवारी साधन आवागमन अवरूद्ध भएको छ। सड़क विभागका अनुसार पृथ्वी राजमार्गको कृष्णभीरमा सड़कको ग्याबिन त्रिशुली नदीमा झरेको छ। त्रिशुली नदीमा आएको बाढ़ीले कटान गरेका कारण 14 भदौमा कृष्णभीरमा सड़क खण्डमा पहिरो गएको थियो। त्यसपछि केहीमाथि नयाँ ट्र्याक खनेर 18 दिनपछि यातायात सञ्चालन गरिएको थियो। विभागले हाल सञ्चालन रहेको सड़कमा कुनै समस्या नभएको जनाएको छ। मलेखु मुगलिन सड़क आयोजना प्रमुख सजना अधिकारीले कृष्णभीरमा खोलिएको नयाँ ट्र्याकमा माथिबाट लेदो झरेर जम्मा भएको तर अन्य क्षति नभएको बताउनु भएको छ।
2: यसैबीच वर्षा गराउने प्रणाली शुक्रबारदेखि पश्चिम क्षेत्रमा सक्रिय भएको छ तर पूर्वी नेपालको वर्षा भने क्रमशः थामिँदै गएको छ। बंगालको खाड़ीमा विकसित न्यून चापीय क्षेत्रले सोहोरेर ल्याएको जलवाष्पयुक्त हावा पश्चिमतर्फ फैलिँदै गएपछि पश्चिमी क्षेत्रमा ठूलो वर्षा हुन थालेको हो। शुक्रबार गण्डकी र लुम्बिनीका केही स्थानमा अत्यधिक वर्षा भएकोमा आज भने वर्षा कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने भोलिसम्मै वर्षाको सम्भावना रहेको छ। पश्चिमी क्षेत्रमा वर्षा थप सक्रिय हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रमा सतर्कता अपनाउन आग्रह समेत गरिएको छ। महाशाखाका मौसमविद देवी ढकालले गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको जानकारी गराउनु भएको छ। पूर्वी तराईमा कम वर्षा हुन सक्छ। मध्यमा काठमाडौँ सहित क्षेत्रकामा पनि निरन्तर झरी हुने सम्भावना छ तर बेला बेलामा पनि वर्षा हुने र आकाश केही खुल्न सक्ने सम्भावना पनि रहेको छ। यता गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका अधिकांश स्थानमा धेरै मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसै गरी मौसममा गडबडी भएपछि स्थानीय निकायले नेपाल पर्यटन बोर्ड र संरक्षण क्षेत्रहरूले पर्यटक तथा पदयात्रालाई सतर्क रहन समेत आग्रह गरेका छन्। प्रमुख पदयात्रा मार्ग अन्नपूर्ण मनास्लु र खुम्बु क्षेत्रमा वर्खा तथा हिमपात भइरहेको छ। केही पदयात्रा क्षेत्रमा नदी तथा खोलाको बहाव बढ़न सक्ने र पदमार्ग तथा पुलमा समेत असर गर्न सक्ने चेतावनी दिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले हिजो सार्वजनिक गरेको मौसम अपडेट अनुसार मनाङमा हल्का हिउँ परेको छ। मुस्ताङको लुमाङथान कागबेनी जोमसोम घाँसा पोथाना घान्द्रुक छेमरूङ लगायतका क्षेत्रमा पनि वर्षा भइरहेको छ। अन्नपूर्ण मनास्लु र खुम्बु क्षेत्रमा वर्षा र हिमपात भइरहेको छ भने केही पदयात्रा क्षेत्रमा नदी तथा खोलाको बहाव समेत बढ़न सक्ने भएकाले सचेत रहन आग्रह समेत गरिएको छ।
3: साझा खबरमा अब राष्ट्रिय गौरवका आयोजनाको निर्माणको प्रसंग। देश विकासको गेम चेन्जर मानिएका राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक देखिएको छ। राष्ट्रिय योजना आयोगको पछिल्लो विवरण अनुसार 27 गौरवका आयोजना मध्ये 24 अझै निर्माणाधीन छन् तर अधिकांश तत्काल सम्पन्न हुने अवस्थामा छैनन्। सबैभन्दा गम्भीर अवस्था पूर्व पश्चिम विद्युतीय रेल मार्गको रहेको छ। 16 वर्षमा यसको भौतिक प्रगति 3.6% मात्रै पुगेको छ भने लागत अनुमान 70 अर्बबाट बढ़ेर 10 खर्ब 17 अर्ब रूपियाँ पुगेको छ। बुढ़ी गण्डकी जलविद्युत आयोजना अझै भौतिक निर्माणमै प्रवेश गर्न सकेको छैन। करिब चार खर्ब छ अर्ब लागत अनुमान गरिएको आयोजना मुआवजा लगायतका काममा 42 अर्ब 80 करोड़ खर्च भइसके पनि निर्माण मोडालिटी र स्रोत व्यवस्थापन टुंगिएको छैन। यस्तै राष्ट्रपति सूर्य संरक्षण 1 दशकमा 6.7%, कर्णाली करिडोर 13 वर्षमा 13% र एमसीय नेपाल विद्युत प्रसारण आयोजना 18.24% सीमित छन्। सिक्टा सिंचाई 2 दशकमा 51%, महाकाली सिंचाई 19 वर्षमा 31% मात्रै अघि बढ़ेका छन्। लागत र समय दुवै बढ़ने अर्को उदाहरण बबई सिंचाई आयोजना हो। 38 वर्षमा 81.97% काम सकिए पनि यसको लागत 2 अर्ब 87 करोड़बाट बढ़ेर 26 अर्ब 79 करोड़ पुगेको छ। हुलाकी राजमार्गको लागत पनि 47 अर्बबाट बढ़ेर 1 खर्ब 1 अर्ब भन्दा माथि पुगेको छ। आयोगका अनुसार आयोजनाको पर्याप्त पूर्व तयारी नगरी काम शुरू गर्नु, वातावरणीय तथा कानूनी अवरोध, जग्गा अधिग्रहण, निर्माण सामग्री अभाव, स्थानीय विवाद, ठेक्का व्यवस्थापन र स्रोत तथा निर्माण मोडालिटी टुंगो नलाग्नु ढिलाइका प्रमुख कारण हुन्।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा मौसम सम्बन्धी पूर्वानुमानको सूचनालाई खेलवाड नगर्न विज्ञको सुझाव।
6: हल्का रूपमा ए होइन है भनेर पनि लिने अवस्था चाहिँ रहँदैन, सतर्कता अप्नाउने र चाहिँ अगाडि बढ्न सक्ने किसिमको जस्तो भत्ला चाहिँ देखिन्छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, पूर्वाधारदेखि बाढ़ी राहतसम्मको मुख्य एजेण्डा, अब अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राम गर्ने अधिकार लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ, बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
7: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
7: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
8: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
9: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकैपटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
9: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
2: प्रधानमन्त्री बालेन्द्र शाहको आगामी नोभेम्बरमा हुने भनिएको भारत भ्रमणको तयारी तीव्र पारिएको छ। भ्रमणको औपचारिक मिति तय हुन बाँकी रहे पनि नेपाल भारत बीचको पूर्वाधार सहकार्य, भोटेकोसी बारीपछिको राहत तथा भारतीय सहयोगमा निर्माण भएका परियोजनाको उद्घाटनलाई प्रमुख योजना बनाउने तयारी गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल प्रहरी एकाडेमी, भैरवाको एकीकृत जाँच चौकी र दार्चुलाको महाकाली पुल उद्घाटनको तयारी पनि भइरहेको छ। यी परियोजनाको भ्रमणलाई राजनैतिक भेटवार्ता भन्दा पनि विकास तथा पूर्वाधार सहकार्यमा केन्द्रित गर्ने संकेत समेत गरिएको छ। भोटेकोसी बाढ़ीपछि भारतले गरेको उद्धार तथा राहत सहयोगलाई थप विस्तार गर्ने विषय पनि छलफलमा उठ्नेछ। बाढ़ीबाट भएको क्षतिको पुननिर्माणमा भारतको सहयोग कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा पनि भ्रमणमा महत्वपूर्ण छलफल हुने बताइएको छ। यसअघि प्रधानमन्त्री शाहले तत्काल विदेश भ्रमण नगर्ने नीति लिँदै आएकोमा भारतको निमन्त्रणा समेत पछि सार्नु भएको थियो, तर अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमण र उच्चस्तरीय कूटनीतिक संवादपछि प्रधानमन्त्रीको भारत भ्रमणको वातावरण बनेको हो।
3: भदौको भोत्रेकोसि बाढ़ीपछि सम्पर्क विच्छेद बनेका नुवाकोट र सुवा अझै सीधा सड़क सम्पर्कमा जोड़िन सकेका छैनन्। नुवाकोटको उत्तर गया पब्लिक स्कूल नजिकको 300 मिटरको भीरमा ट्र्याक बनाउने र दुई जिल्ला जोड्ने प्रफलाखु खोलामा बेलीब्रिज जडानको काम अझै सकिएको छैन। सड़क विभागको तयारी भने दशैंसम्म रसुवागढ़ी नाकासम्मको सड़क ट्र्याक खोल्ने रहेको छ। अहिले बेत्रावती रसुवा साफ्रुवेशी खण्डमा 1.5 दर्जन भन्दा बढ़ी मेसिन परिचालन गरिएका छन्। रसुवागढ़ी नाकासम्म सड़क पुर्याउने र नाका खोल्ने तयारीमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल जुट्नु भएको छ। चीन सरकारलाई अनुरोध गर्ने र नेपालका लागि चिनिया राजदूतलाई भेटेर सड़कदेखि नाका खुलाउनेसम्मको कुरामा पहल भइरहेको मन्त्री लम्सालले हिजो मात्रै नेपालका लागि चिनिया र राजदूत वाङ माओ मिङसँग सिंहदरबारमा भेटेर रसुवामा बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधारको पुननिर्माण तथा विकास, रसुवागढ़ी नाका पुनसंचालन, करिब 6 लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावतका लागि आग्रह गर्नुभएको थियो।
2: अब पत्र पत्रिकामा प्रकाशित खबरको पालो। आजको नयाँ पत्रिकाले अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राफ परीक्षण गर्ने अधिकार शीर्षकमा नयाँ पत्रिकाको पहिलो पृष्ठमा खबर प्रकाशित छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी अनुसन्धानका क्रममा शंकास्पद व्यक्तिको पोलिग्राफ परीक्षण गर्न सक्ने कानूनी अधिकार पाएको छ। सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली 2059 संशोधन गर्दै आयोगलाई यस्तो अधिकार दिएको हो। त्यस्तै भित्री पृष्ठमा नयाँ पत्रिकाको भित्री पृष्ठमा सड़क अवरोधले राजधानीमा ग्यास र तरकारी आपूर्ति असहज शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर प्रकाशित छ। सबै प्रकारको तरकारीको भाव अत्यधिक वृद्धि भएको छ भने खाद्यान्नमा भने समस्या छैन। बिहिबारदेखि परेको लगातारको वर्षाले देशको राजधानी जोड्ने मुख्य सड़क अवरूद्ध हुँदा खाना पकाउने एलपी ग्यास र तरकारी आपूर्ति असहज बनेको छ। लामो समयको ग्यास आपूर्ति भइरहेको असहजतालाई सरकारी स्तरबाटै पहल भएर भारतबाट आयात हुने परिणाम बनाइएका बेला सड़क अवरूद्ध भएपछि उपत्यकाका उपभोक्ताले ग्यास पाउन थप शास्ति खेप्नु परिरहेको छ। त्यस्तै सिरा धनुषा जोड्ने कमला पुल निर्माण अन्तिम चरणमा शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा टेन्टभित्र पानी छिर्दा बाढ़ी पीड़ितको बिजोक शीर्षकमा देवचन्द्र भट्टले लेख्नु भएको नुवाकोटको खबर छ। भोटेकुसीको बाढ़ीले घर बगाएपछि नुवाकोटका विभिन्न स्थानमा अस्थायी रूपमा बस्दै आएका बाढ़ी पीड़ितहरू अविरल वर्षाका कारण झन समस्यामा पर्न थालेका छन्। त्यस्तै अर्थकै बेरजू 1.5 खर्ब शीर्षकमा नागरिक दैनिकको पहिलो पृष्ठमा दिलीप पौडेलले लेख्नु भएको खबर पनि प्रकाशित छ।
3: कान्तिपुरको पहिलो पृष्ठमा प्रधानमन्त्री शाहले राष्ट्रसंघमा उठाए बाढ़ी, जलवायु, न्याय, किसानलाई मल र विश्व व्यवस्थासम्मका मुद्दा शीर्षकमा पहिलो खबर छापिएको छ। सम्बोधनमा प्रधानमन्त्रीले रोजेको फरक बाटो शीर्षकमा अनुप काफ्लेले लेख्नु भएको खबर समेत रहेको छ। काठमाण्डुमा हिजो बिहान करिब 5 बज्दै थियो। न्यूयर्कमा प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको रोस्ट्रममा उक्लिए। कालो टोपी अनि काले चस्मा आफ्नो परिचित शैलीमा उभिएका उहाँलाई बोल्न करिब 15 मिनटको समय दिइएको थियो। महासभामा उहाँले उहाँको सम्बोधनलाई लिएर नेपालमा मात्र होइन विश्वभर छरिएका प्रवासी नेपालीमा उत्सुकता थियो। कतिपयको मनमा व्यग्रता मिसिएको थियो। कम बोल्ने प्रधानमन्त्री शाहले पद सम्हाले यता संयुक्त राष्ट्रसंघको महासभामा पुगेर पहिलो पटक लामो सार्वजनिक सम्बोधन गर्नुभएको हो। काठमाण्डु फर्कदा संसदमा 6 महिनादेखि प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै आएका प्रतिपक्षी दल र आफ्नै पार्टीका समर्थकहरू पनि उहाँको पर्खाईमा हुने खबरमा उल्लेख रहेको छ। त्यसै गरी भित्री पृष्ठमा एमाले केन्द्रीय कमिटी निर्णय नीति न नेतृत्व पुनर्गठन शीर्षकमा को खबर रहेको छ। गंगा विसीले लेख्नु भएको खबरमा एमाले केन्द्रीय कमिटी बैठकमा करिब 20% सदस्यले उठाएको नीति र नेतृत्व पुनर्गठन गर्नुपर्ने मत दबाएर अध्यक्ष केपी शर्मा ओली बलियो हुने गरी निर्णय गरिएको छ। एमाले पुरानै नीति र नेतृत्वमा पुनर्जागरण अभियान चलाउने निर्णय गरेको खबरमा उल्लेख रहेको छ। नेकपा महाधिवेशन अनिश्चित शीर्षकमा अर्को खबर रहेको छ। नेकपामा 1 वर्षदेखि तदर्थ नेतृत्व एकता अभियानमा जोड़िएका दलहरूका भ्रातृ संगठन को समायोजन नै बाँकी शीर्षकमा लेखिएको खबरमा करिब एक वर्षदेखि तदर्थ नेतृत्वमा चलिरहेको नेकपाको महाधिवेशन अनिश्चित बनेको उल्लेख रहेको छ। महाधिवेशन गर्ने विषयमा सर्वसहमति छ, कहिले गर्ने भन्ने निर्णय हुन बाँकी छ। यसबीचमा दुई महिने राजनैतिक अभियान चलाउने निर्णय भएको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले बताउनु भएको छ। डिफेन्स कोर्सका लागि छुट्टै विश्वविद्यालय स्थापना हुँदै संसदमा दर्ता भयो राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धी विधेयक शीर्षकमा अर्को खबर रहेको छ। सुरक्षा अधिकारीलाई आवश्यक नेशनल डिफेन्स कोर्स सहित सुरक्षा र प्रतिरक्षा सम्बन्धी अन्य विषय अध्यापन गराउन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्न लागि हो। सरकारले नेपाली सेनाको रेखदेखमा सञ्चालन गर्ने गरी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेशनल डिफेन्स युनिभर्सिटी खोल्न लागेको हो। रक्षा मन्त्रालयले प्रतिनिधि सभामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता गरेको छ। यसै गरी गोर्खापत्रको पहिलो पृष्ठमा पनि प्रधानमन्त्रीको सम्बोधनलाई प्राथमिकताका साथ स्थान दिइएको छ। नेपालको विपद विश्वकै लागि चेतावनी, हिम नदी र बाढ़ी भिसा वा राहदानी बोकेर यात्रा गर्दैन, जलवायु न्याय साझा जिम्मेवारी, हिमाली जलवायु अनुकूल पुनरुत्थान संयन्त्र स्थापना गरौं भन्ने उहाँको अभिव्यक्तिलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ। त्यसै गरी 25 जिल्लामा यातायात सञ्चालन रोकमा भन्ने शीर्षकमा अर्को खबर लेखिएको छ। लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढ़ी पहिरो र डुबानको जोखिम बढ़ेपछि सड़कदेखि बस्तीसम्म जनजीवन प्रभावित बनेको छ। नदी तथा खोलामा पानीको बहाव बढ़दा तटीय बस्ती डुबानको जोखिममा परेका छन् भने पहाड़ी क्षेत्रमा बाढ़ी पहिरो र लेदोले सड़क तथा यातायात अवरूद्ध बनाएको छ। गृहमन्त्री सुदन गुरूङ ललितपुरको च्यासल स्थित नेपाल कम्युनिष्ट पार्टी एमालेको मुख्यालय आसपास क्षेत्रमा पुगी खोला तथा पानीको वहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिनुभएको थियो। सो क्रममा संचारकर्मीसँग कुरा गर्दै उहाँले सुरक्षाकर्मी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिएको प्रतिक्रिया दिनुभएको थियो। मुख्य राजमार्ग र सड़क अवरूद्ध भइरहँदाखेरि यातायात सञ्चालनमा अवरोध सिर्जना भएको खबरमा उल्लेख रहेको छ।
2: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघले 55,000 भन्दा बढ़ी सुडानी शरणका लागि पूर्वी चाड प्रवेश गरेको जनाएको छ। सहायता कोष निकै कम भए पनि विस्थापन तीव्र हुँदै गएको चेतावनी राष्ट्रसंघले दिएको छ। सन् 2023 अप्रेलमा शुरू भएको युद्धले 2,00,000 भन्दा बढ़ी मानिसको ज्यान लिएको सहायताकर्मीहरूले अनुमान समेत गरेका छन्। यसले विश्वकै सबैभन्दा ठूलो भोकमरी र विस्थापनको संकट निम्त्याउने समेत राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघले हाल करिब 1,13,00,000 मानिस यस द्वन्दका कारण जबरजस्ती विस्थापनमा परेको समेत बताएको हो। युरोपियन संघ यूएई सदस्य राष्ट्रहरूले युक्रेनलाई आपूर्ति गरिएका हतियारको थप आपूर्ति गर्न बनाइएको कोषबाट 6.6 अर्ब युरो जारी गर्न सहमति जनाएका छन्। युरोपेली शान्ति सुविधा कोष अन्तर्गत प्रतिपूर्तिको प्रतीक्षामा थिए युक्रेनलाई सैन्य सहयोग दिन हंगेरीको विरोधका कारण भुक्तानीका लागि भिटो लागेको थियो। अप्रेलमा पीटर म्यागारले भिक्टर ओरबानलाई प्रतिस्थापन गरेपछि बुडापेस्टले नीति परिवर्तन गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गरी हर्मुज खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः शुरू गर्न अमेरिका समक्ष 7 दिने योजना प्रस्ताव अघि बढ़ाएको छ। इरानी विदेश मन्त्रीले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा मध्यस्थता मार्फत अमेरिकी पक्षसँग प्रस्ताव अघि बढ़ाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
3: साझा खबरमा अब खेल खबर। आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले दुई स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल दुई स्थान सुधार गर्दै 14 नम्बरमा उक्लिएको हो। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा अफगानिस्तानलाई हराएसँगै नेपालले वरियतामा सुधार गरेको हो। अफगानिस्तान भने एक स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ। यसैबीच 20 एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 102 रन बनाएको थियो। जवाफी ब्याटिङमा नेपालले 10.3 ओभरमै विजयी लक्ष्य पूरा गरेको हो। नेपाल अब समूह चरणको अन्तिम खेल आज जापानसँग खेल्दैछ। समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। र नेपाली महिला कबड्डी टोलीले एसियन खेलकुद प्रतियोगिता एसियाडमा लगातार दोस्रो पटक काँस्य पदक जितेको छ। जापानको आइची र नागोया शहरमा चलिरहेको विशौं एसियाडमा हिजो टोकाई छिटिजन जिम्नाजियममा भएको सेमी फाइनल प्रतिस्पर्धा छिमेकी राष्ट्र भारतसँग पराजित भएपछि नेपालको अगाडि पदक यात्रा टुंगिएको हो।
2: वर्षा निरन्तर भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न नदी तटीय क्षेत्रमा जोखिम विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब मौसम पूर्वानुमान सूचनाको महत्वको प्रसंग। तीन दिन लगातार वर्षाका कारण देशभरको जनजीवन प्रभावित भइरहेको छ। मुख्य गरी नदी तटीय क्षेत्रमा जोखिम बढ़ेको छ। यस्तो अवस्थामा मौसम सम्बन्धी जानकारी कति आवश्यक छ भनेर हामीले मौसमविद डेभिड ढकालसँग कुराकानी गरेका छौं।
6: लुम्बिनी र कर्णाली प्रदेशमा अलिकति बढ़ी वर्षा हुने जस्तो देखिन्छ भने 10 गते शनिबारको हकमा चाहिँ विशेष गरी गण्डकीबाट पश्चिमतिरको भूभागमा गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेश आसपासमा चाहिँ अलिकति बढ़ी वर्षा केन्द्रित हुने जस्तो देखिन्छ र 11 गते चाहिँ अलिकति वर्षा कम हुँदै जाने त्यसपछिका दिनहरूमा वर्षा कम हुने जस्तो जाने जस्तो
11: घट्दै जान्छ। 11 गते यहाँले अब भारी अति भारी वर्षा भन्नुभयो, यो साँच्चै नै ठूलो पानी पर्ने धेरै ठूलो पानी पर्ने नै सम्भावना हो भनेर बुझ्न सकियो।
6: यसो छ, हामीले चाहिँ मौसम पूर्वानुमान गर्नै गर्दाखेरि चाहिँ जस्तै हल्का वर्षा पनि भइरहेका छौँ, मध्यम वर्षा पनि भनिरहेका छौँ। यो हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म वर्षा भयो भने चाहिँ जुन हाम्रो चाहिँ वर्षा मापन यन्त्र हुन्छ जहाँ चाहिँ कति पानी पर्यो भनेर नापिन्छ, जसलाई रेनगेज पनि भन्ने गर्छौँ।
11: यसलाई मान्दाखेरि यतिसम्म भयो भने हल्का भयो, यतिसम्म भयो भने मध्यम भयो, पुरै भयो भने भारी भयो भन्ने जस्तो भयो
6: नि। यसलाई नाप्दाखेरि पनि हामीसँग छुट्टै किसिमको स्केल छ। हामीले जुन गाउँघरमा युज गर्छौँ स्केल, त्यो स्केल जस्तै स्केल छ, स्केलको आधारमा चाहिँ कति वर्षा भयो भनेर नाप्न सक्छौँ। जस्तो हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म वर्षालाई चाहिँ हामी हल्का भन्छौँ, 10 देखि 50 मिलिमिटरलाई मध्यम भन्छौँ र 50 देखि 100 मिलिमिटरलाई चाहिँ हामी भारी वर्षा भन्छौँ। 100 देखि 200 मिलिमिटरसम्म वर्षा भयो भने त्यसलाई चाहिँ धेरै भारी भन्छौँ भनेदेखि 200 मिलिमिटर भन्दा बढी वर्षा हुँदाखेरि चाहिँ त्यसलाई चाहिँ अति भारी वर्षा भनेर भन्छौँ। दुई दिनमा विशेष गरी चाहिँ भारीदेखि धेरै भारी वर्षाको सम्भावना चाहिँ अलिकति थोरै स्थानहरूमा चाहिँ त्यो किसिमको सम्भावना देखिन्छ भने भारी वर्षाको सम्भावना चाहिँ अलिकति देखिन्छ भनेको यो भनेको चाहिँ धेरै नै प्यानिक हुनपर्ने, धेरै नै हुने, यो सामाजिक सञ्जालहरूमा चाहिँ देखिएको जस्तो अत्याधिकै हुने किसिमको वर्षाको सम्भावना चाहिँ कम्पमै छ, त्यस्तो सम्भावना देखिँदैन। यद्यपि भारी धेरै भारी वर्षाको सम्भावना
11: भए पनि केही केही स्थानमा चाहिँ त्यो सम्भावना छ।
6: एक दुई स्थानमा विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशको एक दुई स्थानमा 200 मिलिमिटर भन्दा बढी वर्षा हुन्छ कि जस्तो देखिन्छ, नत्र अन्य भूभागहरूमा त्यो किसिमको सम्भावना देखेको छैन।
11: अहिले अब यहाँले भने चाहिँ त्यो सामाजिक सञ्जालहरूमा छ्यापछ्याप्ती नै छ कि यति धेरै ठूलो पानी पर्छ तपाईँ कतै पनि यात्रा नगर्नुहोला भन्ने खालको पनि कुरा छ होइन, अनि अलिकति तर्सिने खालको धेरैजनाले आफ्नो यात्रा क्यान्सल पनि गर्नुभएको छ, त्यो राम्रो पक्ष पनि हो होइन। तर यो मौसमको कुरा आउँदै गर्दाखेरि चाहिँ जसरी आउँछ नि खबरहरू त्यसलाई चाहिँ तपाईँले कसरी लिनुहुन्छ?
6: यसो हो, हामीले पनि देखिरहेका हुन्छौँ महाविपत्ति आउँदैछ भन्ने जस्तो चाहिँ समाचारहरू चाहिँ देखिन्छ। अब त्यसरी पुरै प्यानिक भएर डर त्रासमा चाहिँ बस्नपर्ने अहिलेको वर्षा चाहिँ होइन, यो चाहिँ त्यस्तो धेरै ठूलो अत्याधिक ठूलो वर्षा हुने र चाहिँ महाविपत्ति महाप्रलय आउने किसिमको वर्षाको सम्भावना चाहिँ देखिँदैन। यद्यपि यहाँ चाहिँ भारीदेखि धेरै भारी वर्षाको सम्भावना पनि रहेकोले गर्दाखेरि चाहिँ यसलाई चाहिँ हल्का रूपमा ए होइन है भनेर पनि लिने अवस्था चाहिँ रहँदैन।
2: साझा खबरको अन्त्यमा हामी एक कुराकानीसँगै साझा खबरको अन्त्यमा आइसकेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: आज देशका पश्चिमी भेगमा ठूलो पानी पर्ने सम्भावना, बाढ़ी पहिरोको जोखिम, देशका प्रमुख राजमार्ग अवरूद्ध, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह, भोटेकोशी बाढ़ीको आज एक महिना पूरा, राहत र पुनर्स्थापनामै चुनौती।
2: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण पूर्वाधारदेखि बाढ़ी राहत सम्म मुख्य एजेण्डा राष्ट्रिय गौरवका आयोजना निर्माणका लागि वर्षौं बित्यो अझै पनि कछुवाकै गतिमा अब अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राफ गर्ने अधिकार
3: वित्तीय सुशासन कायम गर्ने अर्थकै बेरुजू करिब 1.5 खर्ब रसुवागढ़ी नाका खोलाउन सहमति जुट्दै अन्तर्राष्ट्रिय बजारमा घुम्नका लागि नेपाल सुरक्षित रहेको सन्देश दिन माग
2: सुडानबाट विस्थापित भएकाहरूमा भोकमरीको संकट आउन सक्ने राष्ट्रसंघको चिन्ता युक्रेनलाई थप हतियार खरिदमा रकम निकासा गर्न युएस सहमत इरानद्वारा युद्ध अन्त्यका लागि अमेरिकासँग साथ दिने योजना प्रस्ताव
3: र आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालको दुई स्थान सुधार विश्वौं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालद्वारा अफगानिस्तान पराजित आज जापानसँग खेल्ने
2: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद अहिलेलाई सुशीला श्रेष्ठ र सन्तोष गन्धर्व विदा भयौं तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: हजुरको रेडियो 102.1 MHz।
1: रंग बहार रंग बहार
2: वर्ष संगे उपहारे उपहार पंपर माल यामाहा रेजियार
1: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जित्ने मौका पाउनु होस्।
2: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: वर्ष पेंट।
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हार जोड्ने तथा मांसपेशी दुख्नु,
3: वाक वाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
5: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुनो र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
3: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।

piace. Azur Kur Radio, 107.9.

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाऊ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
6: सम्पर्क नम्बर 0475946 98692965998।
8: अहिले बिहानको 7 बजे।

0: हजुरको रेडियो 102.1 MHz।
1: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854 057 7 98 54 656 6। प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854555553 9854141123। प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 9765037888 र 1234। जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्नी तथा मांसपेशी दुख्नु,
2: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
2: डेङ्गु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।
0: रंग बहार
4: बर्जर संगे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेंस से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाउ, खुशी बनाउ, उपहार जित्ने अवसर पाउ।
0: बर्जर पेंस।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेसात नगरपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानी पूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
7: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जोर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
9: सम्पर्क नम्बर 0475904662, 98692965998।
0: अहिले बिहानको 5 बजे।

में भुनते नपते चपते गोरे कायला मायला सायला ठायला ना चला।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्नी तथा मांसपेशी दुख्नु,
3: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेंगु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप। सम्पर्क नम्बर 9854057777, 9854056666। प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप। सम्पर्क नम्बर 9854055553, 9854041123। प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप। सम्पर्क नम्बर 9765037888 र 1234, जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुणे पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
4: रंग बहार
5: वर्ज संगे उपहारे उपहार बंपर माल यामाहा रेजियार
4: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जित्ने मौका पाउनु होस्।
5: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
4: वर्ज पेंट।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्लाभरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
1: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन।
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: मौरी पालन व्यवसाय र मह प्रशोधन।
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
1: बागवानी नर्सरी स्थापना तथा विकास। पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
1: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
1: फलफूल प्रशोधन र बजारीकरण।
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
1: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
2: प्राङ्गारिक कृषि वस्तु निर्यात।
1: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
3: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827782082 प्रशंसा सुशील सुनसादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: Reliable life, reliable.

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

को शान लोक संगीत को नया पहचान नेपाली लोक संगीत प्रेमीहरुका लागि एउटा नया तरंग एउटा नौलो धमाका सिन्धुली को माटोबाट सिंगै नेपाली संगीत को बजार तताउन आइसकेको छ बिल्कुलै नया लोकदोहरी को शैली सिन्धुली को राजा

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: हिरोनी नै पठाइदिन्छु एक चुटीको भरमा कसको हिम्मत छ र
2: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् अनि मन परे ढुक्कले शेयर गर्नुहोस्।
3: अहिले बिहानको 9 बजे
4: हजुरको रेडियो 102

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको एप र तामाकोसी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। कंग्रेस महाधिवेशनका लागि 15 समिति गठन, निर्देशन समितिको संयोजकमा सभापति गगन थापा। नेपाल र रूवाण्डा बीच जनरल कोअपरेशन अग्रीमेन्टमा हस्ताक्षर। चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने। सुनचाँदी पसलमा चोरीको सुन खरिद प्रकरणमा मन्थलीका थप 2 जना व्यवसायी पक्राउ। 12 बैंकिङ कसुरमा 8,42,00,000 बिगो तोकिएका ओखलढुङ्गाका पुरूष पक्राउ। युक्रेनी हतियार कोषको 7.5 अर्ब डलर प्रयोग गर्न दिन यू सदस्य देशहरू सहमत। र विश्वौं एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटमा जापान र नेपाल बीचको खेल नतिजाविहीन, नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँघरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशनका लागि 15 समितिहरू गठन गरिएका छन्। शुक्रबार महाधिवेशन केन्द्रीय निर्देशन समिति र अन्य 14 समिति थप गठन गरिएका छन्। केन्द्रीय निर्देशन समितिको संयोजकमा सभापति गगन थापा छन्। त्यसका सदस्यहरूमा दुवै उपसभापति, महामन्त्री, कोषाध्यक्ष र 6 केन्द्रीय सदस्यलाई राखिएको छ। यस्तै आर्थिक व्यवस्थापन समितिको संयोजक कोषाध्यक्ष उमेश श्रेष्ठ तोकिएका छन्। प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा सूचना संचार र प्रविधि समिति गठन गरिएको छ। जलवायु परिवर्तन विषयलाई विश्व सामु बलियो रूपमा उठाउन नेपालले अमेरिकाको न्यूयोर्कमा सगरमाथादेखि समुद्रसम्म नामक विशेष कार्यक्रम आयोजना गरेको छ। परराष्ट्र मन्त्री सुशील खनालको नेतृत्वमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालद्वारा आयोजित सगरमाथा टू द सी अ कल टू एक्सन फर अ क्लाइमेट रेजिलिएन्ट फ्युचर अर्थात सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान नामक जलवायु केन्द्रित उच्च स्तरीय विशेष कार्यक्रम भएको हो। नेपाली भोटेको सीमा आएको विनाशकारी बाढीपछि उक्त उच्च स्तरीय विशेष कार्यक्रम गर्ने निर्णय गरेको थियो। कार्यक्रममा नेपाल संयुक्त राष्ट्रसंघ सहित विश्वका विभिन्न मुलुकबाट उच्च स्तरीय तहमा सहभागिता रहेको थियो। नेपालले कार्यक्रम भोटेको सी बाढीको छोटो भिडियो प्रस्तुत गरेको थियो। नेपाल र रुवाण्डा बीच जनरल कोअपरेशन अग्रिमेन्टमा हस्ताक्षर भएको छ। संयुक्त राष्ट्रसंघको एकासी महासभाका क्रममा न्यूयोर्कमा आयोजित साइड लाइन कार्यक्रममा नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल र रुवाण्डाका परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्री ओलिभियर जा प्याट्रिक नन्दगुनियरले सम्झौतामा हस्ताक्षर गर्नुभएको। सम्झौताले नेपाल र रुवाण्डा बीच द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ। प्राकृतिक विपदमा बेपत्ता भएर शव नभेटिए लगत्तै मृत्यु दर्ता गर्न सक्ने गरी ऐन बनाइँदैछ। रसुवाको भोटेको सीमा गएको बाढी पछिको अवस्थामा सरकारले यस्तो ऐन बनाउन लागेको। मध्य 10 गते रसुवाको भोटेको सीमा विनाशकारी बाढी गयो। 1,400 बढ़ीको शव फेला परेको छ। 6,000 बढ़ी बेपत्ता छन्। शव फेला परेकाहरूको पनि डीएनए परीक्षण गरेर मात्रै दिने नीति सरकारले लिएको छ। यस्तोमा बेपत्ताका परिवार र मृतकका समस्यामा परेका छन्। यही गाँठो फुकाउने गरी विधेयकको मस्यौदा तयार पारेको गृह मन्त्रालयले जनाएको छ। समस्या सुल्झ्याउन विभिन्न तीनवटा ऐनमा विपद सम्बन्धी विशेष व्यवस्था राख्न प्रस्ताव गरिएको छ। मुलुकी देवानी संहिता 2074 संशोधन गरिँदैछ। मुलुकी देवानी संहिता 2074 दफा 40 कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले 12 वर्षदेखि कुनै जानकारी नपाएमा मृत्यु भएको मानिने व्यवस्था छ। दफा 40 80 वर्ष पुगेको व्यक्ति हराएको 5 वर्ष पुगेपछि युद्धस्थलमा खटिएको सैनिक भए युद्ध समाप्त भएको मितिले 4 वर्षसम्म बेपत्ता रह्यो र सम्पर्कमा नआए वा कुनै पहिचान फेला पार्न नसके मृत्यु भएको घोषणा गर्न सकिने लगायतका प्रावधान छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनका लागि अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिने भएको छ। महासंघका महासचिव टेकनाथ गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै चाडपर्वका समयमा सार्वजनिक यातायात व्यवस्थापनलाई सहज सुरक्षित र व्यवस्थित बनाउन निर्देशन जारी गरिएको जानकारी दिनुभएको छ। देशभर भारी वर्षा तथा बाढ़ी पहिरोको जोखिम रहेको अवस्थालाई मध्यनजर गर्दै यात्रीको सुरक्षा सहज आवागमन र सार्वजनिक यातायात सञ्चालनलाई व्यवस्थित बनाउन निर्देशन दिएको महासंघले जनाएको छ। महासंघले यातायात व्यवस्था विभाग नेपाल प्रहरी ट्राफिक प्रहरी लोस्य बहुद्देश्य प्रणाली तथा सम्बन्धित उपभोक्ता संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्न आग्रह गरेको छ। चाडपर्वका समयमा सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउनका साथै टिकट बिक्रीमा अनलाइन बुकिङलाई प्राथमिकता दिनुपर्ने महासंघले जनाएको छ। यात्रीको परिचय खुल्ने विवरण सहितको चलानी लिएर मात्र सवारी साधन सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको महासचिव गौतमले बताउनु भएको छ। यस्तै उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको प्रभावकारी अनुगमन गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने तथा यातायात व्यवसायी कम्पनी तथा संस्थाले टिकट जारी गर्ने कर्मचारीका लागि अनिवार्य परिचय पत्रको व्यवस्था गर्नुपर्ने महासंघले जनाएको छ। महासंघले अनाधिकृत काउन्टर तथा परिचय पत्र र पोशाक नलगाएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्य नियन्त्रण गर्न पर्ने निर्देशन दिएको छ। सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले अनिवार्य टिकट लिएर मात्र यात्रा गर्नुपर्ने, मादक पदार्थ सेवन गरी यात्रा गरेमा कार्यवाही गर्नुपर्ने तथा आधिकारिक काउन्टर वा परिचय पत्र भएका कर्मचारीबाट मात्रै टिकट लिनुपर्नेमा जोड़ दिएको छ। सवारी चालक तथा कर्मचारीले नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको स्थानमा मात्रै यात्रुलाई खाना तथा खाजा खुवाउने व्यवस्था मिलाउनु पर्ने महासंघले जनाएको छ। बाढ़ी पहिरो तथा सड़क अवरोधको सम्भावनालाई ध्यान दिँदै मुख्य सड़क तथा राजमार्गको निरन्तर निरीक्षण, आवश्यक मर्मत सम्भार र पहिरो नियन्त्रणका कामलाई प्राथमिकता दिन सम्बन्धित निकायले आग्रह गरिएको छ। चाडपर्वका अवधिमा आवश्यक सवारी साधनको व्यवस्था यातायात व्यवसायले गर्ने, यात्रुवाहक सवारीको रूट परमिट खुला गर्ने तथा अग्रिम टिकट बुकिङ र ठूला सवारी साधनको आवजावत बारे सरकारवालासँग छलफल गरी समयमै सूचना जारी गर्ने महासंघले जनाएको छ। यसै गरी लामो दूरीमा चल्ने सवारी साधनमा चालकको स्वास्थ्य अवस्था जाँच गर्ने, बिरामी परेका चालकको सट्टा अर्को चालकको व्यवस्था गर्ने तथा लामो बाटोमा चल्ने सार्वजनिक सवारी साधनमा कम्तीमा दुईजना चालक अनिवार्य राख्ने व्यवस्था गर्न पनि महासंघले आग्रह गरेको छ। 18 वर्ष उमेर पूरा नभएका नाबालकलाई चालक तथा अन्य काममा नलगाउन तथा चाडपर्वको समयमा सवारीको चाप र सड़क दुर्घटनाको जोखिम बढ़न सक्ने भएकाले प्रभावकारी अनुगमन तथा निगरानी गर्न पनि महासंघले निर्देशन दिएको छ। नेपाली महावाणिज्य दूतावास दुबईले नयाँ बनेर आएको राहदानी पासपोर्ट इमिरेट्स पोस्ट मार्फत सम्बन्धित आवेदकै ठिकानामा डेलिभर गर्ने व्यवस्था गरेको छ। महावाणिज्य दूतावासले शुक्रबार सूचना जारी गर्दै राहदानी लिनका लागि कार्यालयमा आउन छुट्टी नमिल्ने, समय र यात्रा खर्च हुने भन्दै सेवाग्राहीबाट हुलक मार्फत राहदानी डेलिभरीको व्यवस्था गर्न अनुरोध हुँदै आएकाले यस्तो व्यवस्था गरिएको जनाएको। अब महावाणिज्य दूतावासबाट राहदानी आवेदन दिने व्यक्तिले बायोमेट्रिक दिने समयमा नै डेलिभरी फारम भरेर बुझाउनु पर्नेछ। राहदानी बनेर आएपछि डेलिभरीका लागि इमिरेट्स पोस्टलाई दिइनेछ। डेलिभरीको समयमा सम्बन्धित सेवाग्राहीले इमिरेट्स पोस्टलाई डेलिभरी शुल्क 15 दिराम तथा भ्याटसहित 15.75 दिराम बुझाउनु पर्नेछ। महावाणिज्य दूतावासका अनुसार यो सेवा स्वैच्छिक हो। चोरीको सुन खरिद गरेको अभियोगमा मन्थलीबाट प्रहरीले थप दुईजना सुनचाँदी व्यवसायीलाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको छ। मन्थलीमा दीपलक्ष्मी सुनचाँदी पसलका संचालक डिल बहादुर रसाईले र सुबिना सुनचाँदी पसलकी संचालिका निशा विश्वकर्मालाई चोरी गरेको सुनको गहना खरिद गरेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ। केही दिन अघि ठोसे घर भएकी मैया कार्कीलाई सुन चोरी गरी बिक्री गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। कार्कीले चोरी गरेको सुन खरिद गरेका मन्थलीका सुन व्यवसायी सीताराम लोहार समेत पक्राउ परेका थिए। कार्की हाल समय प्रहरीको हिरासतमा छिन् भने लोहार भनी चार दिनमै हाजिर जवानीमा हिरासत मुक्त भएका छन्। कार्कीको बयानको क्रममा मन्थलीका थप सुन चाँदी पसलमा आफूले चोरी गरेको सुन बिक्री गरेको खुलेपछि पीड़ितबाट जाहेरीले उक्त दुईजना सुन चाँदी व्यवसायीलाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्न रामेछाप जिल्ला अदालतबाट 7 दिनको म्याद थप गरिएको समेत जनाएको छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हाते ट्र्याक्टर चोरी तथा खरिद बिक्रीमा संलग्न रहेको अभियोगमा प्रहरीले 5 जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौँ ललितपुर र भक्तपुरबाट चोरी भएका 14 थान हाते ट्र्याक्टर र बा 31-2159 नम्बरको मोटरसाइकल सहित उनीहरू पक्राउ परेका हुन्। स्वयम्भू क्षेत्रबाट ट्र्याक्टर चोरी भएको सूचनाका आधारमा प्रहरीवृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा असोज 8 गते भक्तपुरको मध्यपुठिमी नगरपालिका 9 उनीहरूलाई फेला पारेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा भक्तपुरको साङ्गुनारायण नगरपालिका 5 का 41 वर्षीय राजु मचामसी, 21 वर्षीय राजेश मचामसी र 19 वर्षीय राजन मचामसी रहेका छन्। त्यसै गरी रौतहटको पहरोहा नगरपालिका 5 घर भई भक्तपुरको बोडेमा कबाड सञ्चालन गर्ने 35 वर्षीय राजेश्वर जयसवाल र काभ्रेको 5 खाल नगरपालिका 4 घर भई कवाड सञ्चालन गर्ने 48 वर्षीय विपिन कुमार साईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चोरी सम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट 5 दिनको म्याद थप अनुमति लिई प्रहरीवृत्त सोमबाट थप अनुसन्धान भइरहेको छ। यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के कि नि? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
7: सम्पर्क नम्बर 0475904662 98692 65998।
9: ए केटा, ल्याइस् त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
10: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र
11: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
12: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
11: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। पपाङ्की समाचार। चेक अनादर मुद्दामा अदालतबाट जरिवाना फैसला भए फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आवश्यक कार्यवाहीका लागि अदालतमा पठाएको छ। सिन्धुलीको फिकल गाउँपालिका 3 फिकल एग्रो फार्ममा बस्दै आएका 44 वर्षीय सागर पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पुलामी मगर विरूद्ध सिन्धुली जिल्ला अदालतबाट मिति 2083 साल जेठ 5 गते चेक अनादर मुद्दामा 2000 रूपियाँ जरिवानाको फैसला भएको थियो। फैसला कार्यान्वयनका क्रममा फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय खुर्कटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको। पक्राउ गरेका पुलामी मगरलाई आवश्यक कानूनी प्रक्रियाका लागि सिन्धुली जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। वैदेशिक रोजगारीका लागि दक्षिण अफ्रिका पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले सिन्धुलीका एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीका कमलामाई नगरपालिका एक स्थायी घर भई काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका बस्ने 32 वर्षीय सुजन नेउपाने रहेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बिहिबार काठमाडौँको कपन क्षेत्रबाट पक्राउ गरेको। प्रहरीका अनुसार नेउपानेले वैदेशिक रोजगारीका क्रममा राम्रो आमदानी हुने भन्दै एकजना पीड़ितलाई दक्षिण अफ्रिका पठाइदिने आश्वासन दिएका थिए। सोही क्रममा उनले पीड़ितबाट 2 लाख रूपियाँ लिएपछि सम्पर्कविहीन भएको भन्दै प्रहरीमा उजुरी परेको थियो। उजुरीका आधारमा अनुसन्धान अघि बढ़ाएको प्रहरीले नेउपानेको खोजी गरी पक्राउ गरेको जनाएको छ। पक्राउ परेका नेउपानेलाई थप अनुसन्धान तथा आवश्यक कानूनी कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग तहसील काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। बैंकिङ कसुर मुद्दामा फरार ओखलडुङ्गा घर भएका एक पुरूष पक्राउ परेका छन्। ओखलडुङ्गाको चम्पादेवी गाउँपालिका 3 को आरोपी काठमाडौँ महानगरपालिका 32 बस्ने 48 वर्षीय शेरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको। उनी विरूद्ध 12 वटा बैंकिङ कसुर सम्बन्धी मुद्दाहरूमा 8,42,36,000 रूपियाँ विगत तोकिएको छ। साथै उच्च अदालत पाटन, जिल्ला अदालत काठमाडौँ र जिल्ला अदालत भक्तपुरबाट विभिन्न मितिमा भएको फैसलाले 2 वर्ष 14 दिन कैद र 62,10,100 रूपियाँ जरिवाना ठहर भएको प्रहरीले जनाएको छ। कैद तथा जरिवानाको फैसलापछि फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका 10 बाट पक्राउ गरेको हो। सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका 43 वटा ढोका खोलिएका छन्। आज बिहान 6 बजेपछिको जलसतह मापन अनुसार कोशी ब्यारेजमा प्रति सेकेण्ड 3,16,795 क्युसेक मापन भएको छ। जलसतह निकै माथि पुगेपछि 43 वटा ढोका खोलिएको हो। हिजो दिउँसो पानीको बहाव प्रति सेकेण्ड 2,40,900 नागेपछि 31 वटा ढोका खोलिएको थियो। कोशी ब्यारेजमा 56 वटा ढोका छन्। जलसतह निरन्तर बढ़िरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ। त्यस्तै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित ठाउँमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा संकलन गर्ने जस्ता काम नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ। गएको बुधबारदेखि नै देशका धेरै ठाउँमा निरन्तर पानी परिरहेको छ। गैरातीदेखि काठमाडौँ उपत्यका सहित पूर्वको केही ठाउँमा पानी पर्ने क्रम केही कम भएको छ। लगातारको वर्षापछि नारायणी नदीमा बाढ़ीले चेतावनीको तह पार गरेको छ। आज बिहान नारायणी जलाधार देवघाट जलमापन केन्द्रमा बाढ़ीको तह 7.49 मिटर पुगेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। नारायणीमा 7.3 मिटरलाई चेतावनी र 9 मिटरलाई खतराको तह मानिन्छ। नारायणीको जलाधार क्षेत्रका त्रिशुली, मसाङ्गी, दरम खोला, काली गण्डकी र म्याग्दीका विभिन्न जलमापन केन्द्रमा पनि बाढ़ीले चेतावनीको तह पार गरेको छ। तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने होचा ठाउँका बासिन्दालाई आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। निरन्तरको वर्षाले पश्चिममा नवलपरासीको सुस्तामा नारायणी नदीको बाढ़ी बस्तीमा पस्न थालेपछि स्थानीय बासिन्दा समस्या परेका छन्। सुस्ता गाउँपालिका 5 सुस्ताको थारू टोलका घर परिवार बाढ़ीपछि सुस्तामै रहेको सामुदायिक भवन तथा आफन्त कहाँ आश्रय लिएका छन्। प्रमुख जिल्लाधिकारी दीपक राज नेपालका अनुसार थारू टोलमा केही घरमा बाढ़ी पसेपछि त्यहाँका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा गएर बस्न आग्रह गरिएको हो। यस्तै बाँकेमा राप्ती नदी तटीय क्षेत्रका बासिन्दा बाढ़ीको जोखिममा परेका छन्। राप्ती नदीले राप्ती सोनारीको 2 नम्बर ओडादेखि नैरैनापुरसम्म कयो तल्लो तटीय क्षेत्रका बासिन्दालाई जोखिम हुने गर्छ। राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले थप पानी निरन्तर परे हुन सक्ने बाढ़ीजन्य विपद सम्भावनालाई मध्यनजर गर्दै गाउँपालिकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको बताउनु भएको छ। लगातारको वर्षाको कारण देशका मुख्य राजमार्ग हिजैदेखि बन्द छन्। काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलो पथमा पहिरोका कारण गाड़ी चल्न सकेका छैनन्। राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकाले तत्काल सड़क सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर, जमिरेघाट, गजुरी नजिकैको बाङ्गेमा ठूलो पहिरो खसेको छ। यस्तै बीपी राजमार्गको 2 ठाउँमा रोशी खोलाको बाढ़ीले अस्थायी डाइभर्सन बगाएको छ। पृथ्वी राजमार्ग, बीपी र कान्ति राजमार्ग अवरूद्ध भएपछि हेटौडा काठमाडौँ आवजावतका लागि त्रिभुवन राजपथमा समय तोकेर पाले पालो गाड़ी सञ्चालन गर्ने गरी व्यवस्था मिलाइएको छ। बाढ़ी पहिरोका कारण देशका अरू धेरै सड़क खण्ड हिजोदेखि बन्द छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी पहिरोको उच्च जोखिम रहेका मध्ये र पश्चिमका 25 जिल्लामा राति र दिउँसो दुवै समयमा गाड़ी पूर्ण रूपमा बन्द गर्न सुझाव दिएको छ। त्यस्तै पूर्वी पहाड़ र मध्य तथा पश्चिम भेगका 29 जिल्लाहरूमा रातको समयमा बन्द गर्ने र दिउँसोको समयमा अवस्था हेरेर जिल्ला मनसुन प्रतिकारी कमाण्ड पोस्टले आवश्यक निर्णय लिन भनिएको छ। कोशी, मधेस र बागमतीका 23 जिल्लाहरूमा सतर्क रहन प्राधिकरणले भनेको छ। मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ। झरी परिरहेका ठाउँमा नदी खोलामा बाढ़ी आएको छ। संखुवा सभाको अरूण, पर्वतको काली गण्डकी, लमजुङको चेपे खोला, म्याग्दीको मंगलघाट लगायतका नदी खोलामा ठूलो बाढ़ी आएको सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काठमाडौँ उपत्यका सहित पूर्वका केही ठाउँमा भने झरी केही रोकिएको छ। पूर्वका केही ठाउँमा वर्षा कम भए पनि काठमाडौँ सहित देशका अरू धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढ़ी हुनेछ। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। यस्तै कोशी र बागमती प्रदेशको 1-2 ठाउँमा पनि ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ। अरू ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबार बेलुकीदेखि नै देशका धेरैजसो ठाउँमा निरन्तर पानी परिरहेको छ। आज र भोलि पश्चिमी क्षेत्रमा वर्षा केन्द्रित हुने र पर्सि सोमबारदेखि पानी पर्ने क्रम कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि लगातार हिमपात भइरहेकोले जनजीवन प्रभावित बनेको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। युरोपेली संघ ईयू सदस्य देशहरूले युक्रेनलाई आपूर्ति गरिएका हतियारको थप आपूर्ति गर्न बनाइएको कोषबाट 6.60 अर्ब युरो अर्थात 7.5 अर्ब डलर जारी गर्न सहमति जनाएका छन्। यो रकम नेपाली रूपियाँमा 10.5 खर्ब बराबर हो। युक्रेनलाई सैन्य सहयोग दिन हंगेरीको विरोधका कारण भुक्तानीमा भिटो लागेको थियो, तर अप्रेलमा पीटर म्याग्यायारले भिक्टर ओरबानलाई प्रतिस्थापन गरेपछि हंगेरीले नीति परिवर्तन गरेको हो। त्यसपछि यो रकम कसरी प्रयोग गर्ने भन्ने बारे निरन्तर छलफल हुँदै आएको थियो। युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालासले 4.7 अर्ब युरो सदस्य देशहरूलाई प्रतिपूर्ति गर्न प्रयोग गरिने बताउनु भएको छ। केही देशहरूले आफ्नो अंश युक्रेनलाई रूस विरूद्ध लड्न सहयोग गर्न प्रयोग गर्ने बताइसकेका छन्। झण्डै 90 करोड युरो युक्रेनी सेनाका लागि युरोपेली संघको नेतृत्वमा हुने तालिम मिशनमा खर्च हुनेछ भने 1 अर्ब युरो नयाँ संयुक्त खरिद उपकरणमा खर्च हुनेछ, कालासले बताएको समाचार संस्था एएफपीले जनाएको छ। र समाचारको अन्त्यमा खेल समाचार। विश्व एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटमा जापान र नेपाल बीचको खेल वर्षाका कारण नतिजाविहीन रहेको छ। वर्षाका कारण खेल शुरू हुनै ढिला भएको थियो। करिब 1 घण्टा ढिलो शुरू भएको खेल 15 ओभरमा झारिएको थियो। टस हारेर पहिले ब्याटिङको निम्ति पाएको नेपालले 4 विकेट गुमाएर 149 रन बनाएको थियो। सन्दीप जोरा 32 बलमा 57 तथा लोकेश बाम 22 बलमा 52 रनमा अभिजित रहे। आसिफ शेखले 21 रन बनाए। जापानका लागि रियो साकुरानो, थोमस इब्राहिम, ताकाहासी, कुसुदा नारानी र डेक्लान सुजुकीले 1-1 विकेट लिए। नेपालको इनिङ सकिने क्रममा त्यहाँ फेरि वर्षा शुरू भएको थियो र पिचलाई कभरले ढाकिएको थियो। वर्षाका कारण दोस्रो इनिङ शुरू हुनै सकेन। त्यो नतिजासँगै नेपाल समूह एमा 2 खेलमा 3 अङ्क जोडेर विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अफगानिस्तान 2 खेलमा 2 अङ्कका साथ उपविजेता बन्यो। क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ, अफगानिस्तानले भारतसँग खेल्नेछ। नै समाचारसँग हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जान्दा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेर एकपटक। नेपाली कंग्रेस महाधिवेशनका लागि 15 समिति गठन, निर्देशन समितिको संयोजकमा सभापति गगन थापा। नेपाल र रूवाण्डा बीच जनरल को अपरेशन अग्रीमेन्टमा हस्ताक्षर। चाड पर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने। सुन चाँदी पसलमा चोरीको सुन खरिद प्रकरणमा मन्थलीका थप 2 जना व्यवसायी पक्राउ। 12 वटा बैंकिङ कसुरमा 8 करोड 42 लाख बिगो तोकिएका ओखलढुङ्गाका पुरूष पक्राउ। युक्रेनी हतियार कोषको 7.5 अर्ब डलर प्रयोग गर्न दिन ईयू सदस्य देशहरू सहमत। र 20औं एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटमा जापान र नेपाल बीचको खेल नतिजाविहीन, नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: bărbunul nuculaghi rod, ciment, josta patat, taine, cabatel la uniula, periu mantali matestura în radul cu posel ce caul la batit.
1: Caca, tin la etinit hațaina? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काटी किला रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98540-40892 र 048-540-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कठोर बोर्ड रामेछाप।
6: जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार। सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले शेयर गर्नुहोस्।
0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
2: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
6: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150
6: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
7: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
6: विराज किसानको साथी,
7: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
6: प्रोप्राइटर जय मानन्दर, फोन 0485402 39, 0485402 33 र 98540402 39। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
0: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
8: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
3: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
2: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
4: हजुर रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
3: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-7648-03 रामेछाप मिट सप एन्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
5: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसङ्ख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
5: अनावश्यक रूपमा धारा खुल्ला नराखौ चुइने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
6: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
5: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
4: सहयोगका लागि हार्दिक अपिल रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ आफूले सकेको सहयोग गरिदिनुहोला थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699
6: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ
6: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम
4: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक
6: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि
4: लक्ष्य 22 पटक
6: स्वीकृत बजेट 88 लाख
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
6: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
4: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
6: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
4: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
6: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
4: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
6: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
4: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
6: र स्थानीय तहको कृषि पशुपंक्षी शाखाको सिफारिस पत्र
4: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
6: कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू
6: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
4: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
6: व्यावसायिक पशुपंक्षी मत्स्य पालन उत्पादन र प्रशोधन
4: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
6: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
4: मौरी पालन व्यवसाय र मह प्रशोधन
6: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
4: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण तथा निर्यात
6: उत्पादन प्रशोधन तथा बजारीकरण
4: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
6: व्यावसायिक पशुपंक्षी मत्स्य पालन उत्पादन र प्रशोधन
4: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन

0: व्यवसाय
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
0: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
0: फलफूल प्रशोधन र बजारीकरण,
1: तरकारीको बिउ बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
0: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
1: प्राङ्गारिक कृषि वस्तु निर्यात,
0: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
0: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
1: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854-057-7, 9854-056-66, प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 9845-55555, 9845-41-123, प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 9765-037-888 र 1234, जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864-14-0439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
2: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
2: वाक वाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू

0: राखेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
0: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशरीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौ। आज शनिबारको बसाई तपाईँकै आवाजमा मिठा रमाइला मनसुने लोकगीतहरू सुन्छौ। त्यसको लागि तपाईँले 0-48-40-00-26 सहभागिता जनाउनु पर्ने हुन्छ भने तपाईँ यो समय उकाली उराली देखदेशी गर्दै हुनुहुन्छ, साथी भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि पनि अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा बेचा रमाइला मनसुने लोकगीतहरूको साथसाथै तपाईँसँग यो 1 घण्टाको समय बिताउनेछौं भने आजको बसाईमा तपाईँले हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज टस्कम हजुरको यात्रामा कोसिएफएम 95 MHz एकैसाथ सुन्दै हुनुहुन्छ। आजको बसाईमा हामी फेसबुक लाइभमा चाहिँ जोडिन सकेका छैनौं, अलिकति फेसबुक लाइभमा प्राविधिक समस्याहरूको कारणले गर्दाखेरि आजको बसाईमा तपाईँले फेसबुक लाइभको माध्यमभन्दा अन्य माध्यमहरू लगइन गरेर सुन्न सक्नुहुन्छ र तपाईँले फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो कार्यक्रम साताको सातै दिन आउँछ, तर तपाईँले हामीलाई फरक फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। आजको बसाई विशेष बसाई रहन्छ, तपाईँकै आवाजमा मिठा रमाइला गीत संगीत सुन्दै सुन्दै यो 1 घण्टाको समय बित्नेछ। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो अनि रमाइलो गीत राखेर कार्यक्रमको शुरूआत गर्छौं। उनीको पछ्यौरी उमा श्रेष्ठ, त्यसै गरी अमृत खातीको आवाजमा रहेको गीत राख्छौं। त्यसपछि आउँछौं, रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं भनेको पछ्यौरी उमा श्रेष्ठ अमृत खादीको आवाजमा रहेको यो गीत र त्यसपछि हामी आइसकेका छौं। अब चाहिँ पालो तपाईँको रहेको छ, तपाईँको आवाजमा मिठा र माइला मनसुने लोकगीतहरू सुन्ने बसाइरहेको छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, सम्पर्कमा कोही साथी हुनुहुन्थ्यो, उहाँको आवाज हामीले सुन्न सकेनौ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। होल्डमा बस्ने साथीहरू धेरै बेर होल्डमा बस्नु परेर पनि हुनसक्छ, ठिकै छ, केही छैन। तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। उकाली उराली लेख्दैछ गर्दै भन्दै चौतारी गर्दै हामीलाई सुन्दै हुनुहुन्छ भन्ने लागेको छ। यति बेला अर्को साथी सम्पर्कमा, स्वागत गर्छु। हेलो नमस्कार, हजुर हजुरको आवाज एकदमै सानो सुन्दैछु मैले। कहाँदेखि को बोल्दै हुनुहुन्छ? करिनाजीको खबर के छ, ल सुनाउनुहोस् न त। मेरो पनि एकदम ठिक ठाक छ। आज त हिजोसम्म पानी पर्यो, आज घाम लागेर घमाइलो रमाइलो भइरहेको छ होइन? ल अब पानी पर्दैन जस्तो छ, ठिकै छ। यो एकदमै दसैँ आउला आउला जस्तो भएको बेलामा फेरि दसैँ आएको चाहिँ हो कि भन्ने महसुस गराउँदैछ घाम लागेर। ठिकै छ, रमाइलै छ। अनि हाम्रो करिनाजीले खाना खानुभयो कि बाँकी नै छ? मेरो पनि भइसकेको छ। कार्यक्रम त मजाले सुन्दै हुनुहुन्छ होला हाम्रो करिनाजीले?
1: सुन्दैछु नि दिदी, कति बेला प्रोग्राम आउँछ भनेर पर्खिँदा पर्खिँदा बल्ल बल्ल आयो नि।
0: अब यस्तो हो कि करिनाजी, म एक घन्टा पछाडि आएको भए चाहिँ कहिले आउला आउला हुन्थ्यो, दसैँ कहिले बज्ला बज्ला भयो भन्नुहोस् न। त्यही भनेको है?
1: हजुर
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। भोलिका दिनमा पनि हामी तपाईँसँग कुराकानी गर्ने नै छौ। यति बेला चाहिँ हामीलाई एउटा मिठो गीत सुनाउनुहोस् न।
1: हुन्छ दिदी, कसै गाउन त आउँदैन, गर्छु नि।
0: ल सुरु गर्नुहोस्।

0: हजुर यही छु नि दिदी।
1: यति मात्रै गाउनुहुन्छ?
0: यति नै भन्नु पर्छ है दिदी।
1: ए के त के गाउनु भयो करिनाजीले? धोका दिनेलाई यस्तै के पो भन्दै हुनुहुन्थ्यो है?
0: होइन दिदी, गीत मात्रै हो क्या।
1: गीत मात्रै गाइदिनु भयो क्या? त्यसो भए मैले पनि सुनिदिएको मात्रै है त। ल ठिक छ, आउनुभयो। कहिले रमाइलो गीत गाउनुहुन्छ, कहिले मनछुने गीत गाउनुहुन्छ, कहिले सुनिरहन मन लाग्ने गीत गाइदिनुहुन्छ करिनाजी। खुसी लाग्यो कार्यक्रममा आउनु भएकोमा। यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। भोलिका दिनमा पनि आउनुहोस्। अहिलेको लागि भने हामी छोड्छौँ है।
0: छुटिनुभन्दा अगाडि एकदमै प्यार दिनु करिश्मा, म गाइले हजुरलाई नमस्ते नमस्कार सुनाइदिनु भनिदिनुहुन्छ है।
1: ल करिश्माजीलाई मेरो तर्फबाट पनि नमस्कार, धेरै माया धेरै सम्झना छ भन्नु होला, साथसाथै फोन पनि प्रयास गर्नुहोस् लाग्छ भनिदिनु होला है त। हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो करिना खड्का अझै, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। उहाँले एकदमै मिठो मनसुनी गीत गाएर कार्यक्रमबाट छुटिसक्नु भएको छ। आज चाहिँ हामी तपाईँको फेसबुक कमेन्टहरू लिन सक्दैनौँ किनकि हामी फेसबुक लाइभमा जोडिएका छैनौ। तपाईँले अन्य माध्यमबाट सुन्नुपर्ने हुन्छ र फटाफट फोन डायल गर्नुपर्ने हुन्छ र आफ्नै आवाजमा मिठा र माइला मनसुनी लोक गीत गाउनुपर्ने हुन्छ। 0484000026 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
2: हजुर दिदी, नमस्कार।
1: नमस्कार हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ?
2: हजुर म सिन्धुलीबाट बोल्दैछु, सपना तामाङ।
1: सपनाजी आज फोन लाग्यो है?
2: हजुर आज लाग्यो नि, एकदम दुईचोटि ट्राई गरेछ, दुईचोटिमा ठ्याक्कै लाग्यो।
1: दुईचोटि गर्नुभयो, दुईचोटिमै लाग्यो।
2: हजुर एकदमै।
1: मेरो खाना भइसकेको छ, हाम्रो सपनाजीको भयो कि बाँकी छ के हुँदैछ? तपाईँको खबर, विशेष तपाईँको चाहिँ खबर बताउनुहोस् न अब।
2: मेरो खाना पनि बाँकी छ, मेरो खबर एकदमै मजाले पानी पर्यो होइन, दुई तिन दिन मजाले बस्दा बस्दा बस्दा गरियो अनि हिजो दिउँसोबाट चाहिँ पानी पर्न पानी रोकिएको छ, परेको छैन। अहिले चाहिँ मन्द मन्द घाम लागिरहेको छ, यस्तै छ, रमाइलो छ। पानी पर्दा चाहिँ एकदम नरमाइलो भएको थियो, त्यस्तै हो भन्नुपर्छ दिदी।
1: ल अब मलाई पनि पानी पर्दा चाहिँ नरमाइलो लागिरहेको थियो किनकि अब पानी आउँछ आउँछ मात्रै भन्नुहुन्छ, पानी पर्छ मात्रै भन्नुहुन्छ सबैजनाले है, जसको मुखबाट पनि पानी मात्रै आउँछ अरे भनेर सुनिरहँदाखेरि त अब ठुलो नै पानी आउने भयो कि नै गर्ने भयो भन्ने त्यस खालको चिन्ताहरू चाहिँ थियो मलाई पनि। अब जस्तो कि आज चाहिँ घाम लाग्दैछ, बिहान त मजाले घाम लागेको थियो, यति बेला कतै बादल लागेको छ, कतै घाम लाग्दैछ, जे होस् मौसम उब्रिनु नै हाम्रो लागि चाहिँ रमाइलो लागेको भन्ने चाहिँ महसुस गरौँ होइन सपना चाहिँ।
2: एकदमै।
1: अनि अब हाम्रो सपना चाहिँ सन्चे आरामी हुनुहुन्छ, धेरै पछि आउनुभयो, कमेन्टहरू त हामीले वाचन गरिरहन्थ्यौँ, फोनै लाग्दैन भन्ने गुनासो गर्नुहुन्थ्यो, आज गुनासो पनि सुनवाई भयो त फेरि।
2: हजुर एकदमै दिदी, अब कहिले काहीँ यस्तो दिदी, अब धेरै साथीहरूले कल ट्राई गर्नुहुन्छ अनि कार्यक्रमको फर्स्टदेखि नै ट्राई गर्दा अन्तिमसम्म लाग्दैन, अनि कहिले काहीँ रिस पनि उठ्छ होइन, कहिले चाहिँ कहिले काहीँ लागिहाल्छ नि अब भन्ने त्यस्तो खालको पनि हुन्छ, कहिले चाहिँ फोन लागेन भने ओहो म त ट्राई नै गर्दिनँ फोन लाग्दै भन्ने खालको पनि हुँदो रहेछ कि त्यो मनभित्र त्यस्तो।
1: रिस उठ्दा चाहिँ के कारणले रिस उठ्छ, किन र कोसँग रिस उठ्छ ल भन्नुहोस् न?
2: रिस त खोइ दिदी अब कोसँग, त्यो त थाहा भएन होइन, फोन नलागिसकेपछि अब अरू साथीको ट्याक्ट फोन लागिरहेको हुन्छ, मेरो चाहिँ किन नलाग्यो होला भन्ने आफैसँग त्यो कस्तो हुन्छ
1: कि मसँग रिसाउनु भयो कि फोनसँग रिसाउनु भयो कि, जस्तो कि कतिले चाहिँ फोन लाग्दैन लाग्दैन मेरो फोन यस्तो हो कि भनेर कोहीले त फेरि फोनको झाँटी पनि हान्दैन हुन्छ, सबैलाई त्यस्तो गर्नु भएको छ कि छैन?
2: त्यस्तो अब फोन ह्याङ भयो भने चाहिँ कहिले काहीँ पछार्ने बानी चाहिँ छ दिदी, तर फोन लागेन भने हजुरहरूसँग रिसाउने होइन, अब फोन लाउन अब धेरै साथीहरूले लाउनुहुन्छ त्यही भएर नलागेको होला भन्ने, त्यो मलाई चाहिँ फोन लागेन ए म त दिदीसँग रिसाउँछु भन्ने खालको त्यस्तो चाहिँ हुँदैन, किनभने अब रेडियो भनेको सबैको हो, मेरो मात्रै होइन तपाईँको मात्रै होइन सबैले गर्नुहुन्छ नि त, म चाहिँ त्यसरी बुझ्छु, अब अरू साथी कसरी बुझ्नुहुन्छ त्यो त आफ्नो ठाउँमा छ होइन र।
1: ल ठिक छ, पक्कै पनि यसै गरी बुझ्ने साथीहरू नै ज्ञानी दिदीकै हुनुहुन्छ अरे क्या, हाम्रो सपना चाहिँ पनि त्यस्तै हुनुहुन्छ, खुसी लाग्यो। एउटा यहाँले फोन पछाडि कुरा गर्नुभयो त्यो चाहिँ मलाई एउटा रमाइलो पनि लाग्यो है, हुन त आफ्नै सामान हो, आफ्नै पैसा परे हुन्छ, नोक्सान हुन्छ होइन, तर त्यो नोक्सान भए पनि पछानो चाहिँ सबैको मनस्थितिमा त्यही आउँछ कि जस्तो लाग्छ क्या।
2: होइन दिदी, कहिले काहीँ अब इम्पोर्टेन्ट कुराहरू पनि हुन्छ, कहिले काहीँ के गर्छु भन्ने हुन्छ नि त। अहिले त फोनमा जे पनि हेर्न पाइयो, जे गर्न पनि पाइयो, अब हामीले केही कुरा अध्ययन गर्छु भन्न पनि पाइयो, राम्रो कुरा लेखिरहेको बेलामा त्यहाँ ह्याङ भयो भने चाहिँ यति धेरै रिस उठ्छ नि दिदी, अनि चाहिँ पछारेर अनि चाहिँ उठाउने हो नि।
1: फेरि पछारेपछि चल्छ भने अहिले कस्तो खालको लाग्छ क्या कुनै बेला त होइन।
2: अलिअलि त फुटिन्छ दिदी, प्लस छ अलिअलि।
1: अहिलेसम्म पछारेर अहिलेसम्म कतिवटा फोन फुटाउनु भयो हाम्रो सपनाजीले?
2: त्यस्तो पऱ्यो त त्यो पछारेर बिक्रिने गरी त फुटाएको छैन दिदी, अलिअलि फुटाएको छु, दुइटा नै फुटाएको छु।
1: दुइटा चाहिँ फुटाउनु नै भयो
2: हजुर।
1: ल, मेरो घरमा हेर्नुहुन्छ भने फोनको चाहन्छ, त्यसै गरी पछार्दा पछार्दा फुटाउँदा फुटाउँदा कति फोन किन्नु भने जस्तो भइसकेको छ, हेर्नुहोस् न।
2: हजुर,
1: तर पछिल्लो समय लाग्छ कि धेरै फुटाइरहँदा चाहिँ ए आफूले नै किन फुटाएको होला भनेर जस्तो लाग्छ, पछि फुटिसकेपछि चाहिँ किन यस्तो रिस उठ्यो होला, किन यसरी हामीले फोन पछारे होला भनेर त्यो महसुस चाहिँ हुन्छ। अब फुट्ने चाहिँ फुटिसकेको छ, बिग्रिसकेको छ, अब पछि महसुस गरेर फेरि फिर्ता पनि नआउने होइन, नयाँ किन्नु पर्यो, खर्च त फेरि दोस्रो खर्च त भइ नै हाल्यो होइन सपना चाहिँ।
2: हजुर दिदी, अब एक किसिमको तातो रिसले अब के होइन्छ, अब पछि आउँछ बुझ्ने।
1: ठिकै छ, हाम्रो पछि मात्र आउँछ बुद्धि, त्यति बेला हुँदैन भन्ने लाग्दैन, हुन त रिसको आवेगमा त्यो जति जे भए पनि चाहे सबैलाई त्यो हुन्छ होला जस्तो लाग्छ, त्यो जस्तो तपाईँलाई मलाई मात्र नभएर अन्यत्र साथीहरूलाई पनि हुन्छ होला, कतिले नगर्न हुन्छ त्यो अलग कुरा छ, तर रिसको आवेगमा बोल्ने र भन्ने कुरा चाहिँ सायद कसैले पनि छोड्नुहुन्न होला जस्तो लाग्छ क्या।
2: हजुर, त्यो त एकदमै हो नि दिदी, अब रिस उठिरहेको हुन्छ, अब कसैले आफूलाई के कुरामा रिस उठिरहेको हुन्छ त्यति बेला कसैले राम्रो कुरा गर्यो भने पनि अब नराम्रो सुनिदिन्छ, अनि त्यति बेला के भनिदिन्छ कि के गरिन्छ त्यो थाहा नै हुँदैन।
1: ल, सपनाजीलाई पनि त्यो परेको रहेछ, मलाई त झन् धेरै पटक परेको पनि छ, भोगेको पनि छ, भएको पनि छ, ठिक छ, रमाइलो मिठो सुख दुःखको कुरा छँदैछ होइन।
2: रिस पनि अब आफूले कन्ट्रोल गर्न सक्छौँ, कन्ट्रोल गर्ने हो त्योभन्दा बढी नै गर्यो भने चाहिँ मलाई चाहिँ कोही कसैलाई पनि छोड्दिन जस्तो लाग्छ, अब भनेको पनि छु कतिजनालाई, अब आफूले सकेसम्म सम्हाल्ने हो, सम्हाल्न नसकेपछि फुत्किहालिन्छ।
1: ल, त्यसो भए चाहिँ म सपनाजीलाई भेटेपछि चाहिँ सबैभन्दा पहिला अनि धेरै चाहिँ रिस उठाउँछु है, त्यसलाई भेटेपछि चाहिँ।
2: त्यो पनि पाइयो
1: दिदी, किनकि म सपनाजीको मन विचार्नु पनि पर्यो नि त, कतिको रिसाउनुहुन्छ, रिस चाहिँ कसरी उठ्छ हाम्रो सपनाजीलाई के विषयमा भन्ने कुरा नि मैले पनि थाहा पाउनु पर्ने हुन्छ। ठिक छ, अब चाहिँ हामी कार्यक्रमतर्फ लागौँ कि जस्तो लाग्यो।
2: हुन्छ दिदी, मलाई साँच्चै गाउन त आउँदैन, म छोटो प्रयास गर्छु नि है।
1: ल, हुन्छ, सुरु गर्नुहोस्।
2: हुन्छ।

0: मनलाई थाच्न सक्छौरा लाको मायालाई नभन पौरे अरूलाई आफ्नै मनलाई थाच्न सक्छौरा
1: सपनाजुले एकदमै मिठो अनि रमाइलो गीत गाउनुभयो. एकदमै पुरानो गीत पनि हो यो पक्कै. यहाँले बिर्सनु भएको रहेन रहेछ. मैले पनि यो गीत सुन्थे, एकदमै मन पर्थ्यो है. आज फेरि गाइदिनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. कार्यक्रम सुन्दै गर्नुहोस् अनि बसाइमा पनि आउनुहोस्. अहिलेको लागि छोटो म है.
0: नमस्ते.
1: नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सपना तामाङजी सिन्धुलीबाट. उहाँले एकदमै मिठो रमाइलो गीत गाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ. तपाईँ फोन डायल गर्दै गर्नुहोस्. यति बेला चाहिँ हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौ. कार्यक्रममा बस्छौ अर्को एउटा मिठो गीत, त्यसपछि छोटो व्यावसायिक विश्राम रहन्छ. विश्राम पछि आउँछौ. रेडियो सुन्दै गर्नुहोला.

0: हजुरको रेडियो 102.1 MHz।
1: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउनु हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854-057-7, 9854-056-66। प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 9845-55-555, 9845-41-123। प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 9765-037-888 र 1234। जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
2: रंग बहार उपहार जितने मौका पाउनुहोस्।
3: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ, खुशी बनाओ, उपहार जितने अवसर पाओ।
2: बर्जर फेंस।
4: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475-21-158, 9854-041-575, 9841-96-0669, 9864-1488।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
8: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
6: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-8282। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
9: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
10: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
11: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
9: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
11: ए हो र भन्या, अनि फाइदा होला र है?
9: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ। मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
11: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दियो त।
9: एकैछिन है त, म हेरिहाले। ल टिप्नुहोस् त, 98540-40239।
11: कति रे? 98540 अनि
9: 98540-40239। फोन नम्बर चाहिँ 048-540-239।
11: 048-540-239।
12: हेलो, विराज सप्लायर्स, भन्नुहोस् न, के सेवा गरौँ?
11: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
12: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
9: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
7: भूक्षय नियन्त्रण गरौँ, उर्वर भूमि जोगाउँ।
13: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
7: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
13: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
7: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
13: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
13: जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार। सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धनाका सिन्धुलीको माटोबाट।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रवि श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: कार्यक्रममा राखेको एकदिन मिठो रमाइलो गीत गीत पछि हामी छोटो व्यवसायी विश्रामतर्फ गयौं। विश्राम पछि फेरि पनि आइसकेका छौं। आजको बसाई शनिबारको बसाई छ। तपाईँकी आवाजमा मिठो रमाइला मनसुनी लोकगीतहरू सुनिरहेका छौं। तपाईँले फटाफट फोन गरेर कार्यक्रममा सहभागिता जनाउनु पर्ने हुन्छ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो, उहाँको आवाज हामीले सुन्न सकेनौ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। विश्रामको समयमा उहाँ होल्डमा बस्नु भएको थियो, उहाँ कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। पालो तपाईँको रहेको छ। आजको बसाइमा हामीले फेसबुक लाइभबाट चाहिँ तपाईँलाई कार्यक्रम सुन्न सुनाउन सकेका छैनौं। अन्य माध्यम लगइन गरेर सुन्नुहोस् र फोन गर्नुहोस्। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो,
1: नमस्ते हजुर, नमस्कार।
0: नमस्ते हजुर, नमस्कार। कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: म सुर्खेतबाट मदन भण्डारी है त।
0: मदन भण्डारी,
1: हजुर हजुर।
0: मदन भण्डारी भन्दा मलाई एउटा कुराको याद आयो।
1: के कुरा होला भन्ने गर्नु?
0: मैले पढेको कलेजको नाम पनि यही थियो क्या, त्यही भएर याद आयो।
1: पक्कै पनि मदन भण्डारी कलेज पनि छ। अब पहिलाको अब नेता पनि हुँदैन, अब धेरै छ नि त मदन भण्डारी।
0: त्यही भएर त मलाई याद आयो, मैले यही नाम भएको यही कलेजमै पढ्थेँ क्या, त्यही भएर चाहिँ ठ्याक्कै मलाई कलेजको नाम मैले बिर्सिसकेको थिएँ। हाम्रो मदनजीले सम्झाइदिनु भए।
1: पक्कै पनि।
0: अनि के छ खबर, के गर्दै हुनुहुन्छ सुर्खेततिर?
1: सबै ठिक छ, पानी परिरहेको थियो बिहान छन्, अहिले चाहिँ पानी दिँदो भएर म त गोर्खा बाख्राको खालतिर आएको है त।
0: ल, फेरि दिउँसो पानी पर्छ भनेर बिहान बिहान गइसक्नु भयो गाई बस्तु लिएर?
1: हजुर हजुर।
0: हुन त अब यो हिउँद लागेको छ, बर्खायामको समय त्रास छ, आत्तिनु परिया छ, डढाउनु परिया छ, काम पनि छिटो सघाउनु परिया छ, होइन मदनजी?
1: पक्कै पनि।
0: ल, अब सुर्खेततिरको मौसम चाहिँ अब यति बेला ठिकै छ भन्दै हुनुहुन्छ। हिजो अस्ति अस्ति त लगातार पानी नै परेको थियो होला होइन?
1: अस्ति चाहिँ सुर्खेतमा पानी अलिअलि आएको थियो, हिजो दिनभरि चाहिँ लगातार परेको, अहिले बिहान चाहिँ रोकियो है त।
0: ल, आज चाहिँ रहेर पानी मजाले काम गर्नको लागि दौडधुप छ, ठिक छ। कार्यक्रम पनि सुन्नु भयो कि छैन?
1: कार्यक्रम मैले हिजो अस्ति चाहिँ सुनिरहेको थिएँ, आज चाहिँ सुनेको छैन, यसो फोन गरेको है त।
0: ल, फोन गर्नुभयो, लागिहाल्यो, कार्यक्रममा पनि आउनु भएको छ, सहभागिता जनाइदिनु भएको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। म कार्यक्रमतर्फै लाग्छु। आज चाहिँ मिठो गीत गाउनु पर्ने हुन्छ है?
1: आज जुनसुकै गीत गाउनु पर्ने हुन्छ होइन?
0: जुनसुकै अन्तर्गत पनि लोकगीत मात्रै गाउनु पर्यो।
1: हुन्छ हुन्छ, लोकगीतको त म लोक कार्यकी नै हो, तर गाउन आउँदैन है, म प्रयास गर्छु।
0: ल हुन्छ, सुरु गर्नुहोस्।
1: यस्तै माया सानोले दिए

0: रानो ले दिए तानो ले दिए ओनी थ्योनी हाम्रो नि दिए त फुलमा हमारा आउँदै गर निर्माया माया नमार आउँदै गर निर्माया माया नमार
1: ल हाम्रो मदन चाहिँ एकदमै मिठो गीत गाउनुभयो कार्यक्रममा आएर खुसी लाग्यो अन्य बसेर पनि कार्यक्रम सुन्दै गर्नुहोस् र साथसाथै आउँदै गर्नुहोस् अहिलेको लागि भने हामी छोड्छौँ है
0: नमस्ते
1: नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मदन भण्डारीजी सुर्खेतबाट हुनुहुन्थ्यो उहाँले मिठो गीत गाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ पालो तपाईँको रहेको छ अब भने हामी फटाफट साथीहरूको आवाजमा मिठा गीतहरू सुन्ने प्रयत्न गर्छौं तपाईँको लागि हाम्रो नम्बर खुल्ला रहेको छ कार्यक्रम लोककोशेलीको विषयमा छ तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ आज पनि तपाईँसँग छौ आज शनिबार चाहिँ तपाईँकै आवाजमा मिठा गीत संगीत सुन्दै सुन्दै करिब यो 1 घण्टाको समय सकिने लागिसकेको छ 10:44 गइसकेको छ तिमीले अर्को साथी सम्पर्कमा स्वागत गर्छु हेलो
2: हेलो नमस्ते दिदी
1: नमस्ते हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: यता सिन्धुलीबाट निरु सुनवार
1: निरुजे
2: हजुर
1: के छ खबर
2: एकदमै ठिकै छ
1: अनि सिन्धुलीको ठ्याक्कै कुन ठाउँदेखि हुनुहुन्छ
2: सिन्धुलीको ठ्याक्कै बन्दीपुरबाट
1: सिन्धुलीको बन्दीपुरबाट हाम्रो निरुजी बोल्दै हुनुहुन्छ बन्दीपुरतिर रहेर हजुरको रेडियो चाहिँ कसरी सुन्दै हुनुहुन्छ
2: रेडियो मजाले सुनिरहेको छ दिदी मजाले बजिरह होइन
1: बन्दीपुरमा रेडियो मजाले बज्छ है
2: मजाले बज्छ पारी पारी त हो
1: ल ठिक छ सुन्दै हुनुहुन्छ सिन्धुलीको त समग्र लगभग सबै ठाउँमा नै हजुरको रेडियो सुनिन्छ होला जस्तो लाग्छ
2: सुनिन्छ
1: अनि के छ के गर्दै हुनुहुन्छ सिन्धुलीको
2: हिजोसम्म पानी परेको थियो आजदेखि चाहिँ अलिकति होइन उग्रेको छ मौसम एकदम राम्रै छ हावा चिचलिरहेको
1: हावा चल्दैछ घाम चाहिँ लागेको छ कि छैन
2: घाम अघि लागेको थियो अहिले फेरि छैन कुल कुल छ
1: ल ठिक छ अब कहिले
2: आएर मौसमको भरै हुँदैन कि एकैछिनमा घाम लाग्छ एकैछिनमा पानी पर्छ होइन केही भरै
1: अब ढुक्क आउनुहोस् निरोजी अब पानी आउँदैन पनि होला जस्तो लाग्छ यता त मजाले घाम लाग्दैछ त
2: यता त खै अघिसम्म घाम लागेको थियो अहिले फेरि छैन
1: लाग्छ यो अब बिस्तारै बिस्तारै कुहिरो बादलहरू हट्नको लागि चाहिँ कता जाने भनेर त छाड मछाड गर्दै हुनुहुन्छ होला कि बादलहरू त्यही भएर चाहिँ कहिले यता बादल लाग्छ कहिले उता घाम लाग्छ त्यो भएको होला क्या
2: होला हाम्रो त अलिकति माथि परेर पनि होला अब लेक लेक साइड पर्छ नि त
1: अनि लेक साइडमा त जहिले पनि लगभग बादल कुहिरोले ढाकिने रहन्छ होइन
2: हजुर झन् बर्खा मौसममा त झन् बादलले नै ढाकेको ढाकेकै हुन्छ हिउँदो मौसम अलिक उग्रिन्छ उज्यालो हुन्छ भन्दाखेरि पनि पानी परेर हेर्नु नि झिझोक बनायो 2-3 दिनसम्म त
1: 2-3 दिनसम्म त हामीले पनि न घाम देख्न पाइयो न किन हेर्नुहोस् न खालि पानी मात्र परेर अब आकाश पनि हेर्न नसक्ने छाता ओढेर हिँड्नुपर्ने आकाशलाई नि कसरी हेर्नु गाह्रो भइरहेको थियो नि ल अब चाहिँ मिठो गीत गाउनु पर्ने हुन्छ सुरु गर्न छ है
2: हुन्छ म थोरै गाउने प्रयास गर्छु खासै गीत गाउनु त आउँदैन होइन यसो

0: यति नै गाउँछु ल दिदी।
1: यति मात्रै गाउनुहुन्छ?
0: यति मात्रै।
1: ल, मुटुको ढुकढुकी बढ्छ भनिदिनुहुन्थ्यो, कतिको बढ्दैछ त नि?
0: मुटुको ढुकढुकी त हल्का हल्का मात्रै हो, खासै धेरै होइन। यो चाहिँ एउटा गीत मात्रै हो।
1: गीत मात्रै? ल ठिक छ, कार्यक्रम आउनुभयो, मान्छे गीत गाउनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम सुन्दै गर्नुहोस्, साथसाथै अन्य बसेमा पनि आउनुहोस्। अहिलेको लागि छोड्छौँ है।
0: नमस्ते।
1: नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो निरो सुनवारजी हुनुहुन्थ्यो, सिन्धुलीको बन्दीपुरबाट भन्दै हुनुहुन्थ्यो। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको हामी कार्यक्रमको लगभग अब अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ। सम्भवत आज हामी कमेन्ट वाचन गर्दैनौ छैन, दुईजना साथीसँग कुराकानी गर्ने प्रयत्न गर्छौँ। यदि भएन भने पनि अब एकजना साथीको आवाजमा मिठो गीत सुन्ने प्रयत्न गर्छौँ। फोन गरेर तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। मजाले घाम लाग्दैछ, कतिपय साथीहरू चाहिँ धेरै दिनपछि घाम लागेको छ है भनेर घाम तापी पनि राख्नु भएको थियो अघिमा बाटोमा आउँदाखेरि पनि होइन। जाडो चिसो चिसो बढ्दैछ अब लगभग बिस्तारै, आज असोजको 10 गते भइसकेको छ, करिब असोजको 16-17 त चिसो पनि बढ्छ भनिन्छ। अब यो हुँदाखेरि पानीले झन् चिसो पारेको छ मौसम। यो चिसो चिसो मौसममा तातो चिज खाँदै बस्दै हामीलाई सुनिराख्नु भएको छ होला भन्ने पनि लाग्छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो, उहाँसँग हामीले कुरा गर्न सकेनौ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आलो तपाईँको अब एकजना साथीसँग हामी पक्कै कुरा गर्न भ्याउँछौँ जस्तो लाग्छ, आउनुहुन्छ भने सहभागिता जनाउनुहोला। तपाईँ यो समय कार्यक्रम सुन्दै हुनुहुन्छ भने फटाफट फोन गर्नुहोस्। यति बेला आइसक्नु भएको छ भन्दै हुनुहुन्छ साथी, स्वागत गर्छु। हेलो
2: हेलो हजुर,
1: नमस्कार। हजुर
2: हजुर नमस्कार,
1: कहाँदेखिको बोल्दै हुनुहुन्छ?
2: हजुर म सल्यानबाट भद्रबहादुर खड्का।
1: भद्रबहादुर खड्का भन्नुभयो?
2: हजुर हजुर।
1: के छ हाम्रो भद्रजीको खबर?
2: हजुर ठिकै छ हुनुपर्छ है, हजुरहरूको के छ बरु सुनाउनुहोस्।
1: हाम्रो पनि एकदम ठिक छ। सल्यानदेखि भन्नुभयो है?
2: हजुर हजुर सल्यान।
1: सल्यानतिर के गर्नुहुन्छ? रेडियो कसरी सुन्दै हुनुहुन्छ? कुन माध्यमबाट सुन्दै हुनुहुन्छ?
2: अनलाइन माध्यम हुनु न है?
1: अनलाइनबाट हामीलाई सुन्दै हुनुहुन्छ?
2: हजुर
1: ल ठिक छ। अनि
2: भद्रबहादुर खड्का,
1: भद्रबहादुर खड्का भन्नुभयो?
2: हजुर हजुर।
1: के छ हाम्रो भद्रजीको खबर?
2: हजुर ठिकै छ हुनुपर्छ है, हजुरहरूको के छ?

0: ट्याङ्कको चटारो त चाहिँ छैन, अब हल्का हल्का भेराइटी ट्याङ्कहरू गर्ने त्यसै त भनौँ। अहिले अब फेरि चाहिँ सिजन अलि आइसकेको छैन है, मकै भित्रिसक्यो भर्खर, अब त्यही ढोरोहरू काट्ने त्यस्तो त्यस्तो पानी परेर पानी परिरहेको छ। आज तिन चार दिन भइसक्यो है पानी परिरहेको छ, त्यसैले अहिले चाहिँ त्यस्तै काम छैन भनौँ न।
1: ल अब तिन चार दिनमा गरिसक्ने काम पानीले गर्दा रोकिएर बस्नु पनि पर्यो होइन भद्रजी, सुन्दै हुनुहुन्छ?
0: हजुर हजुर भन्नुहोस्। हजुर
1: ल यति बेला मौसम चाहिँ कस्तो छ त सल्यानतिरको?
0: यति बेला पनि पानी परिरहेछ है, हल्का हल्का पानी परिरहेछ, धम्म भइरहेछ। अलि अघि एकछिन अघि रोकिया थियो, फेरि सुरु भइसक्यो पनि परिरहेछ भनौँ न।
1: ल पानी पर्दैछ अब, सम्भवतः आज भोलिदेखि अब सबै ठाउँमा मौसम सफा हुन्छ होला, उब्रिन्छ, पानी पर्दैन। अब आज भोलिसम्म चाहिँ अलि अब पानी पर्छ कि भन्ने डर नै छ। ठिकै छ, अब जे होस् पानी रहेको छ, त्यस्तो पानी परेर कुनै खालको गतिविधि कुनै क्षतिहरू त भएको छैन होइन?
0: हजुर हजुर, त्यस्तो अब अहिले खासै हाम्रोतिर चाहिँ खासै त्यस्तो छैन भनौँ। अब अन्त अन्त हेर्दाखेरि त अब कतै कतै कतै कतै गाडी पहिरा उत्तिकै उत्तिकै डुबान है, त्यस्तै त्यस्तै छ भनौँ न।
1: ल ठिक छ, कार्यक्रममा आउनुभयो, त्यताको बारेमा हामीलाई जानकारीहरू पनि दिनुभएको छ, विशेष धन्यवाद व्यक्त गर्छु। एउटा मिठो लोकगीत गाउनुपर्ने हुन्छ, सुरु गर्नुहोस् न।
0: ए हुन्छ।
1: भद्रजी

रोजे की तारा हो न खोजे

తాలి రోజే తారహన కినా తిమ్రో మాయమా కవి ఔన తాలి తిమ్రో మాయమా

ಸಾವನ ಕಾಲಿ ಪರಾಯಿಲಾಯಿ ರೋಜಿಕೆ ಕಾರಹೋನ ಖೋಜೆ ಸಿನ ತಿಮ್ರು ಮಾಯಮಾ

0: चाहिँ त
1: ल किन तिम्रो मायामा कमी आउन थाल्यो यो कुरा पत्ता लगाउनुहोस् भद्रजी, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। एकदमै मिठो र माइलो गीत गाउनु भयो, सुरिलो आवाजमा कार्यक्रम सुन्दै गर्नुहोस्, अन्डे बसेमा आउनुहोस्। अहिलेको लागि भने हामी छोड्छौँ है। नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो भद्र बहादुर खड्का, आज सल्यानबाट हुनुहुन्थ्यो। उहाँले चाहिँ अनलाइनबाट कार्यक्रम सुन्दै गर्छु भनि भन्नुभएको थियो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ लगभग कार्यक्रमको समय सकिन लागिसकेको छ, हामीले कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्याच गर्ने, हामीलाई सुन्ने, साथ दिने सबै साथीलाई विशेष धन्यवाद व्यक्त गर्छु। र आजको कार्यक्रममा सहभागी हुने साथी करिना खड्का, सपना तामाङ, मदन भण्डारी सुर्खेतदेखि हुनुहुन्थ्यो, निरु सुनवारजी हुनुहुन्थ्यो, त्यसै गरी भद्र खड्काजी हुनुहुन्थ्यो सल्यानबाट। उहाँहरू सबैले आफ्नै आवाजमा मिठा रमाइला गीत गाएर सुनाउनु भएकोमा विशेष धन्यवाद व्यक्त गर्छु।

साथै कार्यक्रमलोको सेरी अवधिभर बजेका मीठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिजेलसम्म प्रविधि समेजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा अर्को एकदमै मिठो र माइली गीत छोड्दै आजको लागि भने कार्यक्रम लोककोशेलीको व्यवसायबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाई भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्र हजुरको एप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेपाली कंग्रेसको 15 औं महाधिवेशन अन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्र स्तरका अधिवेशनहरू हुन लागेका छन्। अत्याधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन पछाडि धकिएलिए पनि अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा पूर्व निर्धारित तालिका अनुसार क्षेत्रीय अधिवेशनहरू भइरहेका हुन्। केन्द्रीय निर्वाचन समितिले भारी वर्षा हुने पूर्वानुमानका आधारमा 13 असोजभित्र स्थानीय अनुकूलता अनुसार क्षेत्रीय अधिवेशनहरू सम्पन्न गर्न भनेको छ। निर्वाचन समितिले विकल्प दिएपछि केही जिल्लाहरूले आइतबार र सोमबार अधिवेशन गर्ने गरी निर्वाचन कार्यतालिका संशोधन गरेका छन्। मौसममा सुधार देखिएकाले अधिकांश स्थानमा आजै र बाँकी ठाउँमा सोमबारसम्म अधिवेशन सम्पन्न हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालको भनाइ छ। उहाँले क्षेत्रीय अधिवेशनका लागि अहिलेसम्म कुनै अवरोध वा समस्या नदेखिएकाले सहज रूपमा अधिवेशन सम्पन्न हुने वातावरण बनेको पनि बताउनु भएको छ। संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्य समिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन्। कंग्रेसले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन भने नगर्ने भएको छ। केन्द्रीय महाधिवेशन 16-19 असोजमा आयोजना गरिने कंग्रेसको कार्यतालिका रहेको छ। नेपाल र सेनेगल बीच कूटनैतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसंघ 81 औं महासभामा सहभागी हुने सिलसिलामा न्यूयर्कमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्र मन्त्री शेख नियाङले कूटनैतिक सम्बन्ध स्थापना गर्न सम्बन्धी संयुक्त विज्ञप्तिमा आज हस्ताक्षर गरेको परराष्ट्र मन्त्रीको निजी सचिवालयले जनाएको छ। त्यसअघि दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो। उहाँले पारस्परिक हितका विविध विषयमा विचार विमर्श गर्नुभएको जनाएको छ। यसैनै नेपालको कूटनैतिक सम्बन्ध 188 देशमा विस्तार भएको छ। रसुवाको भटिकोसी नदीमा अकस्मात बाढी गएको 1 महिना भएको छ। गएको भदौ 10 गतेको बाढीले रसुवा नुवाकोट धादिङका विभिन्न ठाउँमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्याएको छ। राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीबाट 1453 जनाको ज्यान गएको छ। 5285 जना अझै बेपत्ता छन्। यसै गरी 13,000 भन्दा धेरैको उद्धार गरिएको छ। उद्धार गरिएका प्रभावितलाई आश्रय स्थलमा राखिएको छ। बाढीबाट 4 खर्ब 8 अर्ब 28 करोड़ भन्दा बढ़ीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ। पुनर्निर्माण एवं पुनर्स्थापनाका लागि 7 खर्ब 23 अर्ब 31 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने सरकारको अनुमान छ। विनाशकारी बाढ़ीबाट 7,570 निजी घरहरू क्षतिग्रस्त भएका छन्। यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। 759 MW क्षमताका 13 जलविद्युत आयोजना र 24 MW का 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यस्तै 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ भने 37 वटा मोटरेबल पुलमा क्षति पुगेकोमा 33 बगेका छन्। यस्तै 68 वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। बाढीबाट 8,300 घर परिवार र करिब 40,000 जनसंख्या प्रभावित भएका छन्। बाढ़ीका कारण 1,806 हेक्टर कृषि बालीका साथै पशुपालन, पंक्षी पालन तथा माछा पालन पनि प्रभावित भएको छ। 17 वटा ब्याङ्कका शाखा र 4,800 व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन्। बाढ़ी प्रभावितको खोज तथा उद्धार तथा राहत वितरणको काम भइरहेको सरकारले जनाएको छ। क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माण, सड़क सञ्जालको पहुँचलाई जोड्ने लगायतका काम पनि भइरहेका छन्। बाढ़ीबाट जनधनमा भएको क्षतिको विस्तृत र एकीकृत तथ्याङ्क अझै आइसकेको छैन। पूर्वाधार विकास मन्त्रालयले यसबारे अध्ययन भइरहेको जनाएको छ। क्षतिको विस्तृत प्रतिवेदन आए लगत्तै पुनर्स्थापना र पुनर्निर्माण केन्द्रित काम गर्ने सरकारको योजना छ। यस्तै प्राकृतिक विपदमा बेपत्ता भएकालाई मृत्यु भएका व्यक्ति सरह राहत दिने र मृत्यु दर्ता पनि गर्ने गरी सरकारले कानून संशोधन प्रक्रिया पनि अघि बढ़ाएको छ। गृह मन्त्रालयले विपद सम्बन्धी केही ऐनलाई संशोधन गर्न अघि बढ़ेको विधेयक अघि बढ़ाउन लागेको जसमा संकटग्रस्त क्षेत्रमा खोजी तथा फेला नपरेमा प्रचलित कानून बमोजिम नेपाल सरकारले निर्णय गरेको अवस्थामा मृत्युको न्यायिक घोषणा गर्नुपर्ने व्यवस्था मुलुकी देवानी संहिता 2074 राख्न लागि छ।
नेपाल भारत सीमा क्षेत्रमा पर्ने गण्डक ब्यारेजमा पानीको बहाव बढ़ेको छ। शनिबार बिहान 9 बजेको विवरण अनुसार गण्डक ब्यारेजबाट 2,73,600 क्युसेक पानी प्रवाह भइरहेको छ। गण्डक ब्यारेज वाल्मीकि नगरका अनुसार ब्यारेजको माथिल्लो तटीय क्षेत्रमा पानीको सतह 359.40 फिट र तल्लो तटीय क्षेत्रमा 356.80 फिट मापन गरिएको छ। ब्यारेजको तल्लोतर्फ पनि 2,73,600 क्युसेक पानीको बहाव रहेको छ। गण्डक ब्यारेजको संरचना पुरानो भएकाले 3,00,000 क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिँदै आएको छ। हाल ब्यारेजमा प्रवाह भइरहेको पानीको मात्रा उक्त सीमाभन्दा करिब 26,400 क्युसेक कम छ। यसैबीच नेपालतर्फ देवघाटमा बिहान 8:35 सम्म 3,48,000 क्युसेक पानीको बहाव मापन गरिएको छ। देवघाटको बहाव बढ़दो क्रममा रहेको विवरणमा उल्लेख छ। देवघाटमा मापन भएको पानीको बहाव गण्डक ब्यारेजतर्फ समेत प्रभाव पार्न सक्ने भएकाले ब्यारेज र तल्लो तटीय क्षेत्रमा पानीको सतह तथा बहाव थप बढ़न सक्ने अवस्था रहेको छ। बाढ़ीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै गण्डक ब्यारेज तथा नारायण नदीको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई नदीको बहाव र जलस्तरमा हुने परिवर्तनप्रति सतर्क रहन आग्रह गरिएको छ। 2080 साल साउन 29 गते पनि 2,73,600 क्युसेक प्रति सेकेण्ड पानी प्रवाह हुँदा ब्यारेजका 36 वटा ढोका खोलिएको थियो। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। इरानले मध्य पूर्वमा चलिरहेको द्वन्द्व अन्त्य गरी हर्मुज जलमार्ग खुल्ला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः शुरू गर्न अमेरिका समक्ष नयाँ प्रस्ताव अघि सारेको छ। इरानी विदेश मन्त्री सैयद अब्बास अरगाचीका अनुसार इरानले अमेरिकालाई एक हप्ताभित्र स्ट्रेट अफ हर्मुज खोल्ने प्रस्ताव गरेको। न्यूयोर्कमा पत्रकारसँगको कुराकानीमा अरगाचीले आवश्यक शर्तहरू पूरा भएमा मात्रै स्ट्रेट अफ हर्मुज खोल्ने सकिने बताउनु भएको छ। उहाँका अनुसार ती शर्तहरू गएको जून महिनामा हस्ताक्षर गरिएको समझदारी पत्रमा समावेश यो योजना कतार मार्फत अमेरिकालाई बुझाइएको जानकारी दिँदै अरागचीले अब विकल्प अमेरिकाको हातमा रहेको बताएको बीबीसीले जनाएको छ। यसअघि संयुक्त राष्ट्रसंघ एकासी महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अटेर गरेमा ध्वस्त पार्ने चेतावनी समेत दिनुभएको थियो। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा आक्रमण शुरू गरेका थिए। त्यसको जवाफमा इरानले पनि खाड़ीमा रहेका इजरायली र अमेरिकी अखाड़ाका साथै अमेरिकाका अरब खाड़ीका सहयोगी देशहरूमाथि आक्रमण गर्नुका साथै हर्मुज बन्द गर्दै आएको छ। हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।
2: घर बनाउनुको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
7: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है, अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692965998।
8: दुध दही भनेपछि छोराछोरी हिरुक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
12: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
14: हजुरको रेडियो

0: आइया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मिर्गौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामे छ।
3: दैनिक ₹197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
6: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
5: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
6: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
5: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
6: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
7: लक्षित लाभकारी कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
6: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
7: लक्ष्य 22 पटक।
6: स्वीकृत बजेट 88 लाख।
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
6: अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
7: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
6: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
7: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
6: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
7: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागज। कागजातहरू,
6: स्थायी लेखा नम्बर, प्रमाण पत्रको प्रतिलिपि,
7: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
6: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र,
7: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
6: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू,
6: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
7: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
6: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
7: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
6: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
7: मौरी पालन व्यवसाय र मह प्रशोधन,
6: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
7: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
6: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
7: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
6: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
7: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
6: फलफूल प्रशोधन र बजारीकरण,
7: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
6: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
7: प्राङ्गारिक कृषि वस्तु निर्यात,
6: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
7: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
6: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
8: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269969

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: नेपाल र सेनेगल बीच कूटनैतिक सम्बन्ध स्थापना राष्ट्रसंघ महासभामा सहभागी भएर प्रधानमन्त्री शाह आज स्वदेश फर्किँदै विश्वव्यापी हवाई सञ्जालमा एसिया प्रशान्त क्षेत्र अग्रस्थानमा क्वालालम्पुर एसियाकै पहिलो र विश्वको चौथो र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपालले मंगलबार श्रीलंकासँग खेल्ने नेपाल खबरमा अब पूरा खबर आज र भोलि दुई दिन वर्षा पश्चिम क्षेत्रमा केन्द्रित रहने भएको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम क्षेत्रमा वर्षा निरन्तर रहनेछ बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पूर्वबाट कर्मश पश्चिमतर्फ सर्दै गएकोले पश्चिमको तुलनामा पूर्वी भागमा भने वर्षाको मात्रा कम हुँदै गएको मौसमविद रोजन लामिछानेले बताउनु भएको छ काठमाडौँ उपत्यकासहित पूर्वी क्षेत्रमा आजदेखि नै पानी कम हुँदै जानेछ तर पानी पर्ने र हट्ने क्रम चल्नेछ सोमबारदेखि भने देशका धेरै जसो ठाउँमा मौसम सुधार हुँदै जानेछ अहिले मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ यी क्षेत्रका थोरै ठाउँमा ठूलो पानी परेको छ महाशाखाका अनुसार आज गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ त्यस्तै कोशी र बागमती प्रदेशको एक दुई ठाउँमा पनि ठूलो पानी पर्नेछ आज पनि लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ यसैबीच आज बिहानको मापन अनुसार कोशी नारायणी र यी नदीका सहायक नदीमा जल सतह सतर्कता तह माथि रहेको छ बागमती पश्चिम राप्ती बबई र यिनका सहायक नदीहरूको बहाव सतर्कता तह नजिक रहेको छ र देशका अन्य नदीमा जल सतह सतर्कता तहभन्दा तल रहेको छ बाढ़ी पूर्वानुमान महाशाखाको बाढ़ी बुलेटिन अनुसार आज 27 जिल्लामा आकस्मिक बाढ़ीको उच्च जोखिम छ गोरखा लमजुङ कास्की मनाङ मुस्ताङ नवलपरासी पूर्व र नवलपरासी पश्चिम डोल्पा जाँजरकोट रूपन्देही कपिलवस्तु म्याग्दी बागलुङ पर्वत तनौ स्याङ्जा पाल्पा गुल्मी मुगु बाँके बर्दिया सुर्खेत कैलाली कञ्चनपुर डोटी हुम्ला र डडेलधुरा सहित आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बाब उल्लेख्य बढ़ने र बाढ़ीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ अरू विभिन्न जिल्लामा पनि बाढ़ीको मध्यम जोखिम छ महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ यसैबीच पोखराको मध्यभाग रामघाटमा सेती नदी थुनिएर ताल बनेको छ लगातारको वर्षाले सेती नदीमा पानीको सतह बढ़ेपछि रामघाटमा साँगुरो निकासका कारण ताल बन्न पुगेको हो रामघाटमा ताल बनेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन कास्की प्रशासनले आग्रह गरेको छ यस्तै नारायणीमा जल सतह बढ़ेपछि पश्चिम नवलपरासीको सुस्ता डुबानमा परेको छ सुस्ता गाउँपालिका पाँच थारूटोलबाट पसेको बाढ़ीले थारूटोलसँगै सैनिक टोल बड़की टोल क्याम्पटोल लगायत बस्ती डुबानमा परेका छन् सुस्ताका 250 घर डुबानमा परेपछि स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ वर्षाका कारण पहिरो खसेपछि विभिन्न सड़क अवरूद्ध छन् राष्ट्रिय राजमार्ग तथा सड़कहरूको पछिल्लो अवस्था विवरण अनुसार सातवटा राजमार्ग र अन्य सड़क अवरूद्ध रहेका हुन् पृथ्वी राजमार्ग बीपी राजमार्ग कान्ति राजमार्ग सिद्धिचरण राजमार्ग मध्य पहाड़ी राजमार्ग कालीगण्डकी करिडोर बागलुङ बेनी सड़क तमोर करिडोर मूलघाट फिदिम राप्ती राजमार्ग कर्णाली राजमार्ग भालुवाङ चकचक एलिवाङ सड़क अवरूद्ध रहेका छन् अवरूद्ध यी सड़क खुलाउन पहल भइरहेको छ लगातारको वर्षाले काठमाडौँ जोड्ने मुख्य सड़क बन्द हुँदा खाना पकाउने एलपी ग्यास र तरकारीको आपूर्तिमा समस्या भएको छ लामो समयदेखि ग्यास आपूर्ति असहज भइरहेका बेला वर्षाका कारण सड़क बन्द हुँदा थप समस्या परेको हो काठमाडौँका बासिन्दाले ग्यासका लागि थप शास्ती भोगिरहनु परेको छ पेट्रोल डिजल र हवाई इन्धन आपूर्तिमा समस्या नभए पनि एलपी ग्यास ढुवानीमा भने समस्या रहेको आयल निगमले जनाएको छ तर जति सक्दो धेरै ग्यास बजारमा पठाउनका लागि प्रयास भइरहेको निगमले जनाएको छ यस्तै लगातारको वर्षाले तरकारीको ढुवानीमा समस्या भएको छ काठमाडौँमा तरकारीभित्र नै मुख्य सड़क पृथ्वी राजमार्ग बीपी राजमार्ग र कान्ति लोकपथ अवरूद्ध भएपछि तरकारी ढुवानी नियमित हुन नसकिरहेको हो तरकारीको आयात घटेपछि भाव महँगो भएको छ खाद्यान्न आपूर्तिमा भने कुनै समस्या नरहेको व्यापारीहरूले बताएका छन् नेपाल र सेनेगल बीच कूटनैतिक सम्बन्ध स्थापना भएको छ संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुनका लागि न्यूयोर्क पुगेका परराष्ट्र मन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्र मन्त्री शेख नियाङले कूटनैतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा आज हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रीको निजी सचिवालयले जनाएको छ त्यसअघि दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो यो सँगै नेपालको कूटनैतिक सम्बन्ध 188 देशमा विस्तार भइसकेको छ यस्तै नेपाल र सर्बिया बीच द्विपक्षीय परामर्श संयन्त्र बीसीएम स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ परराष्ट्र मन्त्री खनाल र सर्बियाका परराष्ट्र मन्त्री मार्को डुरिचले द्विपक्षीय परामर्श संयन्त्र सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नेपालले न्यूयोर्कमा गर्यो सगरमाथादेखि समुद्रसम्म नामक विशेष कार्यक्रम। जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड़ लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज र भोलि दुई दिन पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पूर्वमा कम हुँदै जाने, विभिन्न 27 जिल्लामा आज आकस्मिक बाढ़ीको उच्च जोखिम, पहिरोले 7 मुख्य राजमार्ग र अन्य सड़क अवरूद्ध लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। जलवायु परिवर्तनको विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले अमेरिकाको न्यूयोर्कमा सगरमाथादेखि समुद्रसम्म नामक विशेष कार्यक्रम गरेको छ। नेपालले हिमालदेखि समुद्रसँग जोड़िएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायबीच सामूहिक र समन्वित प्रयास आवश्यक रहेकोमा जोड़ दिएको छ। संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा सगरमाथा टू द सी अ कल टू एक्सन फर अ क्लाइमेट रेलिजिएन्ट फ्यूचर शीर्षकमा नेपालले आज विशेष कार्यक्रम गरेको हो। कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले जलवायुले राजनैतिक सीमालाई नचिन्ने भएकोले हिमाल, नदी, समुद्र तथा तटीय क्षेत्रलाई एउटै पारिस्थितिकीय प्रणालीका रूपमा हेर्नुपर्ने बताउनुभयो। यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै हुनुहुन्छ। उहाँले हिजो बिहान संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्नुभएको थियो। महासभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस पनि भेटवार्ता भएको थियो। मंगलबार न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री शाह आज बेलुका काठमाडौँ आइपुग्नुहुनेछ। अब विदेशको खबर। अन्तर्राष्ट्रिय हवाई उडान सञ्जाल कनेक्टिभिटीमा एसिया प्रशान्त क्षेत्रका विमानस्थलले विश्वमै अग्रणी स्थान ओगटेका छन्। विश्वव्यापी यात्रा सम्बन्धी तथ्याङ्क तथा विश्लेषण उपलब्ध गराउने अन्तर्राष्ट्रिय संस्था ओएजीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार विश्वका शीर्ष 20 कनेक्टिभिटी भएका विमानस्थल मध्ये 8 एसिया प्रशान्त क्षेत्रकै परेका छन्। ओएजीद्वारा जारी मेगा हब्स प्रतिवेदन अनुसार मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल विश्वभरमै चौथो तथा समग्र एसियाली क्षेत्रमा पहिलो स्थानमा रहेको छ। क्वालालम्पुर विमानस्थलबाट अहिले विश्वका 154 अन्तर्राष्ट्रिय गन्तव्यमा प्रत्यक्ष हवाई सम्पर्क कायम हुँदै आएको प्रतिवेदनले जनाएको छ। यसले दक्षिण पूर्वी एसियाली उड्डयन बजारलाई विश्व सञ्जालसँग जोड्न खेलेको रणनीतिक भूमिकालाई पुष्टि गर्छ। प्रतिवेदन अनुसार एसिया प्रशान्त क्षेत्रका शीर्ष 10 विमानस्थलमा कुनै एउटा मात्र प्रमुख वायुसेवा कम्पनीको एकाधिकार न्यून रहेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा आज घरेलु टोलीसँगको खेल नतिजाविहीन भएसँगै नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको छ। नेपाल र जापानले समान 1-1 अंक बाँडेका छन्। योसँगै नेपाल 3 अंकका साथ समूह एकको विजेताका रूपमा अन्तिम 8 पुगेको हो। अब नेपालले मंगलबार बिहान 5:45 श्रीलंकासँग खेल्नेछ। पहिलो हिजो नेपालसँग 5 विकेटले पराजित भए पनि अफगानिस्तान उपविजेता हुँदै क्वार्टर फाइनलमा पुग्यो। उसले भारतसँग खेल्नेछ। आज जापानसँगको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 4 विकेट गुमाएर 149 रन बनाएको थियो। यो खेलमा सन्दीप जोराले अभिजित 32 बलमा 57 तथा लोकेश बमले 22 बलमा 52 रन बनाएका थिए। आसिफ शेखले 21 रन जोडे। वर्षाका कारण खेल 15 ओभरमा झारिएको थियो, तर नेपालले ब्याटिङ गरिसकेपछि फेरि पानी पर्यो र थप खेल हुन सकेन। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज र भोलि दुई दिन पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पूर्वमा कम हुँदै जाने, विभिन्न 27 जिल्लामा आज आकस्मिक बाढ़ीको उच्च जोखिम, पहिरोले 7 मुख्य राजमार्ग र अन्य सड़क अवरूद्ध, वर्षाले सड़क बन्द भएपछि काठमाडौँमा ग्यास र तरकारी आपूर्तिमा समस्या, नेपाल र सेनेगलबीच कूटनैतिक सम्बन्ध स्थापना, राष्ट्रसंघ महासभामा सहभागी भएर प्रधानमन्त्री शाह आज स्वदेश फर्किँदै, विश्वव्यापी हवाई सञ्जालमा एसिया प्रशान्त क्षेत्र अग्रस्थानमा क्वालालम्पुर एसियाकै पहिलो र विश्वको चौथो, र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपालले मंगलबार श्रीलंकासँग खेल्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुअघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अप्नाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौं। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउनु हुन समेत अनुरोध गर्दछौं। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854-057-7, 9854-056-666, प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 9845-55555, 9845-41-123, प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 9765-037-888 र 1234, जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप। हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावाहुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
5: रंगबहार रंगबहार
6: वर्ष सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
5: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
5: वर्ष पेन्स।
7: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
7: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
7: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
7: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
7: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप, सम्पर्क नम्बर 9765203484 वा 9844410040, इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
8: तन्ने पुछ कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
9: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे, नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो, अब अहिले यो दुःख।
8: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
10: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
11: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0845430 98 0845430 98
11: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
12: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
12: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
12: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
4: सम्पर्क नम्बर 0845410143 98 63 023 422
13: क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
14: ओ प्रकाश कपूर

0: सस्तोमै पोसाक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
4: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिस्मिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राधिकारीहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि समिचरणबाट साथ दिनु भएको छ श्री राज महतले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकुस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको व्यवसायमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहटाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु आज शनिबारको व्यवसाय आजको व्यवसायमा तपाईँको रुचाएको गीत बज्नेछ। तपाईँलाई मनपर्ने चलचित्र गीत रोजाईमा पार्न सक्नुहुनेछ र रोजाईको गीत मार्फत आफ्ना आफन्तजन साथी संगीलाई पनि सम्झना सन्देश तपाईँले राख्न सक्नुहुनेछ भन्न चाहन्छु। र यो समय उकाली उराली भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। तपाईँको तिर मौसम के कस्तो छ त्यो पनि जानकारी गराउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौं। कार्यक्रमको शुरूआतमा एकदमै एउटा मिठो गीतबाट कार्यक्रम सुने सौगातको शुरूआत गर्नेछौ। त्यसपछि हामी तपाईँको रुचाएको गीत लिएर आउने नै छौ। तपाईँ भनी रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत दिलबाट आउँछ बेहुली चलचित्रको गीत रहेको थियो। मिठो गीतबाट हामीले कार्यक्रम श्री सौगातको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ। आजको बसाईमा तपाईँले आफूलाई मनपर्ने चलचित्रको गीत रोजाईमा पार्न सक्नुहुनेछ। रोजाईको गीत मार्फत तपाईँले आफ्नो आफन्तजन साथीसंगीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 0484040026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँ यस समय कालीउरारी खन्जाङ चौतारी मेलापात गरिराख्नु भएको छ होला। तपाईँतिरको गाउँमा बस्तीतिर चाहिँ के कस्तो छ मौसमको कुरा त्यो पनि जानकारी गराउन सक्नुहुनेछ। र तपाईँले जो साथीको फुर्सद छ आजको समयमा तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। मिठा गीत संगीतहरू राख्नेछौ तपाईँको रोजाएको गीत। र यदि हाम्रो टेलिफोन सम्पर्कमा केही समस्या हो कि जस्तो पनि लागिरहेको छ, फोन आउने जाने क्रम जारी रहेको छ, तर आज मौसमको कारण अथवा नेटवर्कमा समस्या होइन भएर पनि हुन सक्छ। ठिकै छ, तपाईँसँग हामी यदि कुराकानी गर्न सकेनौ भने पनि केही छैन। कार्यक्रम अवधिभरि एकदमै मिठा रमाइला चलचित्र गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। मिठा गीत संगीतहरू बज्नेछ र तपाईँले सुनेर साथ दिनुहोला। तपाईँले यति बेला साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, लीलाजी बोल्नुभयो? के छ हजुरको खबर? मेरो पनि खबर एकदम ठिक छ। आजको मौसम कस्तो छ त्यता? यता पनि त्यसै छ, धुम्म भइरहेको छ होइन। बेला बेलामा मन्द मन्द घाम पनि लागिरहेको छ, पानी चाहिँ परेको छैन। आज चाहिँ अरू समग्रमा सबै ठिक छ भन्नुपर्छ है त। अनि खाजा त बाँकी नै होला होइन, खाना त खानु भइसक्यो? मेरो पनि भइसकेको छ खाना। अब केही समयपछि 2-3 बजेतिर चाहिँ खाजा खाने समय हुन्छ। ठिक छ, कार्यक्रममा आउनुभयो, कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: सुन्दैछु।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ, सुनेर साथ दिनुहोस्। आज के गर्नुपर्छ थाहा छ?
1: थाहा
0: छ। आज गीत रोज्नु पर्ने हुन्छ, कुन गीत सुन्न मन छ हजुरलाई?
1: काका
0: के भन्ने गीत चाहिँ सुन्न मन छ। हामी कार्यक्रममा राख्छौ, साथीसँगलाई सम्झनुहोस् है त।
1: दिदी हजुरको लागि, हजुरको दिदीहरू मेरो घर परिवारमा होस्, सपनाको लागि मेरो साथीहरू होस्, कदा तारा मगर रूपा तामाङ जानुका मगर भन्दै छुट्टिन्छ हस्त नसुरलाई।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो लीलाजी हुनुहुन्थ्यो, उहाँले पनि आफूलाई मनपर्ने गीत रोजाईमा पारेर छुटिसक्नु भएको छ। यति बेला भने कार्यक्रममा उहाँको रोजाएको गीत बज्नेछ, त्यसपछि अन्य साथीहरूको रोजाएको गीत लिएर आउने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला अनि गीत पनि रोजाईमा पार्दै गर्नुहोला।

0: जुन कार्यक्रम हाम्रो लीलाजीले रोजाइमा पार्नुभएको थियो कक्का हाकेकी सशस्त्रको गीत रहेको थियो, गीत पनि कक्का हाकेकी नै रहेको थियो। यो मिठो गीत हामीले राखिसकेका छौँ। यस्तै मिठा गीत संगीतहरू तपाईँलाई पनि सुन्नु मन छ भने 0848 40 0 0 26 0 48 40 0 0 26 मा तपाईँले फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार
1: दिदी। नमस्कार, गुड आफ्टरनुन।
0: नमस्कार, गुड आफ्टरनुन। हजुर, धेरै समय पछि यो आवाज सुन्न पायो, कता हराउनु भएको थियो हाम्रो रियाजी?
1: दिदी कहीँ नै हराएको छैन, धेरै दिन पछि नै आएको भन्नुपर्छ। ल सम्झिरहेको छु, मिस ल्याएको छ है।
0: ल अब केही दिन चाहिँ ढिला गर्नु भएको भएदेखि चाहिँ अब रियाजीलाई खोज्न म आफै आउनु पर्ला जस्तो लागिरहेको थियो कि। हो नि त, अब एक दुई दिन यति ढिलो गर्नु भएको भएदेखि मै खोज्न जानु पर्यो, के छ हाल खबर, अब कता जानुभयो, केही खबर पाएन भनेर अब सूचना होइन प्रचार प्रसार गर्दै जानु पर्ला जस्तो लागेको थियो।
1: मेरो दिदी त्यसरी आयो भने त फेरि यो धरती पल्ट्यो भने के गर्नु?
0: ओहो, म त्यसरी आयो भने धरती पल्टिन्छ है। त्यसो भए त आउनै मिलेन नि होइन? ल त्यसो भएपछि अब नआउनु भन्नु भएपछि चाहिँ कसरी आउनु त म आउँदिन र ठिकै छ। हाम्रो रियाजी सन्चै हुनुहुन्छ नि?
1: सन्चै आरामै छु दिदी, हल्का रुवा मात्र लाग्यो, त्यति नै हो, केही भएको छैन। हजुर सन्चै हुनुहुन्छ?
0: म पनि एकदम सन्चै छु भन्नुपर्छ, अलिअलि मलाई पनि यसो रुगा लाग्ला जस्तो लागिरहेको छ, अनि घाँटीमा अलिक समस्या भयो जस्तो भइरहेको छ, अरू त समग्रमा सबै ठिक छ।
1: ल ठिक छ, मौसम के कस्तो भइरहेछ हो दिदी रामेछापतिर भन्नुहोस् न।
0: ल रामेछापको मौसमको कुरा गर्नुपर्दा चाहिँ अब अहिले चाहिँ बिहानदेखि पानी परेको थिएन होइन, अहिले घाम लागिरहेको छ, त्यही चर्को घाम होइन मन्द मन्द घाम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ है। त अनि हजुरकोतिर के कस्तो छ सुनाउनुहोस्?
1: दिदी हाम्रो यतातिर पनि बिहान त घाम लागेको थियो है, एकदम मजाले घाम लागेको थियो, अहिले त सबै धुम्म भएर न सबै थोप्ला जस्तो भएको छ, पानी हो आउला जस्तो भएको छ है। तिन चार दिन नसो पानी पर्या परे गरेको थियो, आज पनि फेरि पानी ठुलो पर्ला जस्तो रहेछ। हुन्छ, राम्रोसँगले आफ्नो ख्याल गर्नु होला होइन, मलाई कस्तो के रहेछ रामेछापतिर भनेर बुझ्न मन लाग्थ्यो, त्यही भएर फोन गरे भन्ने।
0: भनेपछि अब रामेछापतिरको मौसम के कस्तो छ भनेर जानकारी पाउनको लागि मात्रै फोन गर्नुभयो, हामीलाई सम्झेर चाहिँ फोन गर्नु भएन?
1: आमा दिदी तपाईँहरूलाई गर्ने थिएन, साँच्चै भन्नु पर्दाखेरि मेरो दिदीहरू रामेछापमा हुनुहुन्छ, कस्तो मौसम भयो होला, के भइरह होला भनेर के सम्झेको रिस उठ्ने।
0: अनि त्यसो भन्नु न त, अब हाम्रो दिदीहरू लगायत रामेछापतिरको मौसम के कस्तो छ भनेर बुझ्नलाई चाहिँ मैले कल गरेँ भन्नुपर्छ नि त। अनि अब रामेछापतिरको मौसम मात्रै बुझ्नलाई कल गरेको भनेर भन्नुहुन्छ, अनि त्यसो भनेपछि त हामीले सम्झेको जस्तो भएन नि त।
1: नै मैले सम्झिन त होइन, दुवैजना दिदीलाई केही चिठी सम्झेर म आज कार्यक्रमसम्म आइपुगेको हो के, फोन गरेको आइपुगेको त होइन, फोन गरेको के।
0: ठिक छ, फोन गर्नुभयो, यसो हाँसी मुजा मात्रै हो होइन, हामीलाई सम्झिनुहुन्छ। अब कहिले काहीँ चाहिँ यस्तै हुन्छ, कार्य व्यस्तताको कारण पनि हामी कार्यक्रममा सहभागिता जनाउन सक्दैनौँ, र तर पनि हामीलाई धेरै सम्झनुहुन्छ, माया गरिदिनुहुन्छ, त्यो हामीलाई थाहा छ। ल आज चाहिँ धेरै बेर मैले कुरा गरिराखिनँ, कार्यक्रममा गीत पनि राख्नुपर्ने हुन्छ, आज कुन गीत सुन्नु मन छ हाम्रो रियाजीलाई?
1: हुन्छ दिदी, राम्रोसँग आफ्नो राख्नु होला भन्न चाहन्छु। मलाई चाहिँ के भन्छ अरे यो जाँदैछु तिमीदेखि टाढा भन्ने गीत बजाइदिनु न ल।
0: जाँदैछु तिमीदेखि टाढा, ल हामी कार्यक्रममा राख्नेछौँ, साथी सङ्गीलाई सम्झाउनुहोस् है त।
1: हुन्छ दिदी, स्विट भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ, एकदमै धेरै हँसिलो रसिलो धेरै दिन पछि बोल्न पाइरहेको छ होइन, धेरै मिस गरेको छु भन्न चाहन्छु, हजुरलाई मिठो माया अनि मिठो सम्झना भन्न चाहन्छु। त्यसपछि दिदी ललिता हाईलाई पनि मिस गरिरहेको छु भन्न चाहन्छु, दाइसिराज महतलाई पनि सम्झना छ है भन्न चाहन्छु, मेरो घर फ्यामिली सम्पूर्णको लागि भन्न चाहन्छु, विशेष गरी मेरो बाबा मम्मीको लागि भन्न चाहन्छु, भक्तपुरतिर हुनुहुन्छ भाइको भन्न चाहन्छु, दुबईतिर हुनुहुन्छ दिदी अमृता योगीको लागि भन्न चाहन्छु, छोरी अनुपाको लागि, छोरा अमृतको लागि पनि मिठो माया मिठो सम्झना है भन्न चाहन्छु, बुनु रितिका तामाङ छोरी सञ्जिता तामाङको लागि पनि भन्न चाहन्छु, बुनु सङ्गीता रमचेल बुनु शर्मिला हेलीलाई पनि सम्झना छ है भन्न चाहन्छु, प्यारो दाई हुनुहुन्छ देवमाजी दाई ध्रुव पाण्डेलाई पनि मिठो माया मिठो सम्झनालाई फोन गरेर पनि धेरै मिस गरेको छु दादा भन्न चाहन्छु. भाइ उद्धव मगललाई पनि सम्झना छै बाबु भन्न चाहन्छु. भुनु मन्जु परिवारलाई पनि सम्झना छै फोन गर्न नपाए तापनि मैले सबैजना मिठो माया मिठो सम्झना गरिरहेछु. फोन गरेन भने नरिसानु होला. भन्दै भन्दै फेरि पनि फोन लाग्छ भने आउने बाटो साथ गर्दै आजलाई भने म छुट्टिन्छु दिदी. नमस्ते बाई बाई.
0: रियाजी भन्दै थिए उहाँ छुटिसक्नु भएको छ. उहाँले चलचित्रको नाम चाहिँ भन्नुभएको भए सजिलो हुन्थ्यो जस्तो लाग्यो. अहिले ठिक छ हामी कार्यक्रममा उहाँको रोजाएको गीत सपना तिम्रो मेरो भन्ने गीत चाहिँ हामी चलचित्र गीत चलचित्र जस्तो लागेको छु. हामी सो गीत कार्यक्रममा राख्छौ. त्यसपछि अर्को साथीको रोजाएको गीत लिएर आउने नै छौ. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला.

0: जुन कार्यक्रममा हाम्रो रियाजल रुजाइमा पार्नु भएको थियो एकदमै मिठो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। अब भने पालो तपाईँको रहेको छ, यसरी नै तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउनुहोस् र आफूलाई मनपर्ने चलचित्र गीत तपाईँले रुजाइमा पार्न सक्नुहुनेछ। रुजाइको गीत मार्फत आफ्नो साथी संगीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, 0840400026 फोन गरेर आउनुपर्ने हुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। हजुर नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? बबिताजी बोल्नुभयो? के छ, आरामै हुनुहुन्छ बबिताजी? म पनि आरामै छु भन्नुपर्छ। अनि के गर्दैछ यो समय, मौसम कस्तो छ त्यता अहिले पितिजोरतिरको? जङ्गलतिर हुनुहुन्छ, प्रोग्राम सुन्दै हुनुहुन्छ? ठिकै छ, कार्यक्रम आउनुभयो एकदमै खुसी लाग्यो। हामी कार्यक्रमतर्फै लागौ त बबिताजी। ल ठिक छ, आँखामा सपना छरी भन्नुभयो, आँखामा सपना केसरी, ल हामी कार्यक्रममा राख्नेछौँ। साथी सङ्गीलाई सम्झनुहोस् है त।
1: अनि आज चाहिँ ओमराजको जन्मदिन परेको छ, बाबुलाई जन्मदिन शुभकामना भन्छु। दिदी पवित्र मगर भएको सम्पूर्णको लागि भन्छु, अनि साथीहरू सम्पूर्णको लागि, अनि अरू साथीको लागि, अनि दुर्गमारण हुने दादा पवन मगरको लागि, र साथीहरू सबको लागि भन्दैछु। थ्याङ्कयू, नमस्ते, बाई।
0: हवस् त, नमस्कार। आउने थियो बबिता मगरजी हुनुहुन्थ्यो सुनेर बित्ती जोडबाट चाहिँ, उहाँले पनि एकदम मिठो गीत रोजाइमा पारिसक्नु भएको छ। सो गीत हामी कार्यक्रममा राख्नेछौ, त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
2: अविरल बगिरहने थाक खोलाको निश्चल पानी हो तिमी, बगरमा लडिरहेको कालो शालिग्राम ढुङ्गा हुन् कालो टुक्रा। वाउ, बगरमा लडिरहेको लाडीग्राम शालिग्राम ढुङ्गा हुँ म कालो टुक्रा, लड्दै गुड्दै ठोक्किँदै टुक्रिँदै आया, आत्था गर्दै तिमीसँग बग्ने मेरो रहर, मेरो एकमात्र सपना।

कार्यक्रममा हाम्रो बबिता आजले एकदमै मिठो गीत हृदयमा भानुभएको थियो, आँखामा सपना किशोरी एकदमै मिठो गीत रहेको थियो। सो गीत राखिसकेका छौँ, हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ। कोही साथी हुनुहुन्छ यति बेला, उहाँलाई म स्वागत गर्छु। नमस्कार, हेलो। कोही साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। थोरै समय बाँकी छ, साथीहरूले कार्यक्रममा सहभागिता जनाउन मन छ भने तपाईँहरूले फोन गरेर आउनुहोला 0440 40 0026। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, हामी अन्तिम क्षणमा आइसकेका छौँ। तपाईँहरूले फटाफट फोन गर्नुहोला र साथीसँगलाई पनि सम्झन पाउनुहुनेछ छोटो मिठोमा। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, नमस्ते। नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ। ठिकै छ साथी, अब चाहिँ हामी फोन नलिउँ जस्तो पनि लाग्यो, समय कम छ, मिठो गीत सङ्गीतहरू पनि राख्नुपर्ने हुन्थ्यो र साथीहरूको सहभागिता होइन जारी नै छ, तर केही समस्या टेलिफोनमा पनि हो कि र साथीहरूको मोबाइलमा नै समस्या हो, त्यो कारणले गर्दाखेरि पनि कार्यक्रममा चाहिँ होइन भने जस्तो साथीहरूको सहभागिता अलिक कमै भएको छ र यो मौसम पनि त्यस्तै छ होइन, नेटवर्क पनि नहुन सक्छ, त्यो भएको कारणले पनि बीचमै फोन पनि गरिरहेको छ। यो समस्याको बावजुद पनि तपाईँले कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभएको छ, धेरै खुसी लागेको छ। अब चाहिँ भने हामी जुटिनुपर्ने हुन्छ, तिनजेलसम्म तपाईँले देश विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुन्नुभयो, तपाईँ सम्पूर्ण आदरणीय श्रोता मनलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रम अवधि भएर बजेका मिठा र माइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु। र यतिन्जेलसम्म प्रविधि संयोजनबाट साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत छोड्दै आजको व्यवसाय सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौं। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउनु हुन समेत अनुरोध गर्दछौं। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 98 54 56 7 98 54 56 6 6 प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 98 45 55 555 98 45 41 123 प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 97 65 037 888 र 12 34, जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।

0: अहिले दिउँसोको एक बज्यो
1: हजुरको रेडियो 102.1 मेगा
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
2: अचानक उच्च ज्वरो आउनु
3: टाउको दुख्नु
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
3: हार जोड्ने तथा मांसपेशी दुख्नु
2: वाकवाकी लाग्नु बान्ता हुनु
3: शरीरमा बिमिरा आउनु
2: डेंगू रोगको रोकथामका उपायहरू
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
2: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप हावाहुरी चलेको बेला के गर्ने
4: घरको झ्याल र ढोका बन्द गर्ने
3: आगोका स्रोतहरू बन्द गर्ने
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
3: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
4: हावाहुरी चलेको बेला के नगर्ने
3: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने
4: बिजुलीको तार लत्रिएको छ भने नछुने
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश
5: रंगबहार रंगबहार
6: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
5: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
6: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुसी बनाऊ उपहार जित्ने अवसर पाऊ
5: बर्जर पेन्ट
4: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ
4: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम
3: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक
4: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि
3: लक्ष्य 22 पटक
4: स्वीकृत बजेट 88 लाख
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
4: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
3: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
4: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
3: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि।
4: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
4: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
3: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
4: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र,
3: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
4: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082/7 प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली, वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू,
4: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
3: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
4: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
3: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
4: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
3: मौरी पालन व्यवसाय र मह प्रशोधन,
4: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
3: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
4: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
3: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
4: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
3: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
4: फलफूल प्रशोधन र बजारीकरण,
3: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
4: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
3: प्राङ्गारिक कृषि वस्तु निर्यात,
4: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
3: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
4: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: जा वाले बाबू मेरा गाना चला तो वाले बाबू मेरा गाना चला तो वाले बाबू मेरा गाना चला तो गाना चला तो गाना चला तो
1: अरे आजा बेबी आजा तेरा गाना बजा दूं आजा बेबी आजा तेरा गाना बजा दूं गाना बजा दूं गाना बजा दूं बजा दूं आजा बेबी आजा बजा दूं आजा बेबी आजा बजा दूं गाना बजा दूं
2: हजूर को रेडियो 102.1 मेगा
3: होइन हजुर बुबा झोला बोकेर हिँड्नु भयो त सहर जान लाग्नु भयो कि के हो अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त
4: के गर्नु नानी बुढेसकाल लागु यता पनि दुखन्छ उता पनि दुखन्छ दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन अब यो सबै रोगको उपचार यही हुँदैन अनि सहर नगएर के गर्नु
3: ल हजुरबा किन जानु सहर हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि
4: आ नानी यो कुरो मात्रै हो एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन
3: ल हजुरबा हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा थाइराइड फंक्सन टेस्ट भिटामिन डी भिटामिन बी रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि अनि रहेको कुरा औषधिको निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक अति विपन्न गरीब अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेसन सेवाहरू पनि सञ्चालित छन्
4: ए सजिलो हुने भयो अब त्यसै गर्नु पर्ला नानी
5: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ
3: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ
6: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड सामाजिक दूरी मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस् आफू बाँचौ र अरूलाई पनि बचाऊ
7: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np फोन नम्बर 0848 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114 सम्पर्क गर्नुहोस्
6: जिल्ला अस्पताल रामेछाप
8: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
9: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भयो न धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
8: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
9: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि
10: त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
8: हो र कहाँ? अनि सम्पर्क नम्बर?
10: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर पास, खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
11: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
7: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
11: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
11: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845410043 98 63 023 422।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255 048541100 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
6: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
7: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 9869-22-45-44,
8: 9840-37-78-93, ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु, सबै गाउँका ठिकाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।

0: गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
0: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको, अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
6: सम्पर्क नम्बर 0475904660, 9869965998।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
0: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि, यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेसा बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
0: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 9841826910।
9: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
9: हुर्केकै गिरिराज चल्ला 150 मा?
10: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
11: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
10: विराज किसानको साथी,
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
10: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 9854040239। विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
12: मेरी नर्स पटाएगा।

दिवसको चार बजे हजुरको रेडियो

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHz पनि सुनिरहनु भएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज देशभरका धेरै जसो संघीय र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भइरहेको छ। बितेका केही दिनदेखिको वर्षाका कारण केही पहाड़ी जिल्ला र बाटो अवृद्ध भएका क्षेत्रमा भने अधिवेशन असोज 13 गतेभित्र अनुकूलता अनुसार सम्पन्न गर्ने गरी कार्यतालिका संशोधन गरिएको कंग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार मौसममा सुधार आएसँगै बाँकी रहेका क्षेत्रहरूमा सोमबार र मंगलबारसम्ममा अधिवेशन सम्पन्न हुनेछ। आज हुने संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्य समिति सहित हरेक निर्वाचन क्षेत्रबाट 33 जनाका दरले संघीय महाधिवेशन प्रतिनिधि र 12 जना महासमिति सदस्य चयन हुनेछन्। त्यस्तै प्रदेशसभा क्षेत्रीय अधिवेशनले प्रदेश कार्य समिति र विभिन्न समावेशी आधारमा प्रदेश प्रतिनिधिहरू चयन गर्नेछ। गएको असोज 3 गते वडा अधिवेशनबाट शुरू भएको कंग्रेसको अधिवेशन श्रृंखला अन्तर्गत वडा र पालिका अधिवेशन यसअघि नै सम्पन्न भइसकेका छन्। क्षेत्रीय अधिवेशन सकिए लगत्तै असोज 16-19 गतेसम्म काठमाडौँको खुला मञ्चमा केन्द्रीय महाधिवेशन गर्ने गरी तयारी छ। अविरल वर्षापछि रोशी खोलाले बीपी राजमार्ग बगाएको स्थानमा अस्थायी डाइभर्सन निर्माण शुरू गरिएको छ। अविरल वर्षाका कारण क्षतिग्रस्त बनेका बीपी राजमार्गका अस्थायी डाइभर्सन पुनर्निर्माण शुरू गरिएको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिनुभएको छ। उहाँका अनुसार अविरल वर्षाका कारण रोशी खोलाले बीपी राजमार्गको नमबुद्ध 6 को चौकी डाँडा, रोशी 7 को घुमाउने, रोशी 11 र 12 का 3 स्थानमा डाइभर्सन बगाएको थियो। सड़क डिभिजन कार्यालयले तत्काल यातायात सञ्चालन सहज बनाउने उद्देश्यले डाइभर्सन निर्माणको काम अघि बढ़ाएको जनाएको छ। त्यस्तै बीपी राजमार्गको रोशी 7 को 400 बेसी, रोशी 8 को गिन्दी बेसी र रोशी 11 मान्तीमा पहिरो पन्छाउने कार्य भइरहेको समेत सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख योगेशले जानकारी दिनुभएको छ। अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तर्गत नमबुद्ध नगरपालिकाको चौकी डाँडादेखि सिमुलीको नेपाल थोकसम्म यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। नारायणी नदीको बाढ़ीले बस्ती डुबानमा परेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5 मा सशस्त्र प्रहरीले 29 जनाको सकुशल उद्धार गरेको छ। केही दिनदेखि परेको अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढ़ेपछि सुस्ता स्थित थारू टोलमा पानी पसेको थियो। आज बिहान 9:15 बजे सशस्त्र प्रहरी बल नेपाल बीओपी सुस्ताबाट उद्धार टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमानमा खटिएको 21 जनाको टोलीले डुबानमा परेका 29 जना स्थानीयको उद्धार गरेको हो। एक गाई र 13 वटा बाख्रालाई समेत सुरक्षित स्थानमा सारेको छ। उद्धार गरिएका स्थानीय तथा चौपायालाई सुस्ता गाउँपालिका 5 मा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ। यसअघि नारायणीको बाढ़ी सुस्ताको थारूटोलमा पसेर 165 घरमा असर गरेको थियो। थारूटोलका 78 परिवारलाई होल्डिङ सेल्टरमा सारिएको थियो भने सैनिक टोल र बड्का टोलमा समेत बाढ़ी पसेपछि थप 85 परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो। नारायणी नदीको पानीको सतह बढ़िरहेको र सुस्ताको अन्य बस्ती समेत जोखिममा रहेको स्थानीयले बताएका थिए। सुस्तामा निर्माणाधीन तटबन्धको 132 मिटर भाग निर्माण हुन बाँकी रहेकाले उक्त क्षेत्रमा नदी कटानको जोखिम रहेको स्थानीयको भनाइ छ। बाढ़ी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बलको थप उद्धार कार्य जारी रहेको छ। लगातारको वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लाहरूमा गाड़ी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका 7 वटै पहाड़ी जिल्लामा आज बिहान 7 बजेदेखि भोलि बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाड़ी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाड़तर्फ गएका गाड़ीलाई बीच बाटोबाटै फर्काएको छ। यसबीच अस्ति बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोले यातायात क्षेत्र अस्त व्यस्त बनेको छ। सड़क विभागका अनुसार बाढ़ी र पहिरोका कारण राजधानी काठमाडौँ जन्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग सहित देशभरका 11 वटा प्रमुख राजमार्गहरू अवरूद्ध भएका छन्। पृथ्वी राजमार्गको कृष्णभीर, चौकीभीर, ज्वाङ खोला र
फिस्लिङ लगायतका ठाउँमा पहिरो जाँदा यातायात सेवा ठप्प छ। यसै गरी बीपी राजमार्ग, कान्ति राजमार्ग, मध्य पहाड़ी, कर्णाली, सिद्धिचरण, तमोर कोरिडोर र राप्ती राजमार्गका विभिन्न खण्डहरूमा समेत पहिरोका कारण अवरूद्ध बनेका छन्। सड़क विभागले अवरूद्ध सड़कहरूमा पहिरो पछ्याउने तथा मरमत गर्ने प्रयास भइरहेको जनाएको छ। प्रशासनले बाढ़ी पहिरोको उच्च जोखिम कायम रहेको भन्दै अत्यावश्यक काम बाहेक यात्रा नगर्न र उच्च सतर्कता अप्नाउन सबैमा आग्रह गरेको छ। आज बिहानको मापन अनुसार कोशी नारायणी र यी नदीका सहायक नदीमा जलस्तर सतर्कता तहमाथि रहेको छ। बागमती, पश्चिम राप्ती, बबई र यिनका सहायक नदीहरूको बहाव सतर्कता तह नजिक रहेको छ र देशका अन्य नदीमा जलस्तर सतर्कता तह भन्दा तल रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज 27 जिल्लामा आकस्मिक बाढ़ीको उच्च जोखिम छ। गोर्खा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, नवल, परासी पूर्व र पश्चिम, डोल्पा, जाजरकोट, रूपन्देही, कपिलवस्तु, म्याग्दी, बागलुङ, पर्वत, तनहौ, स्याङ्जा, पाल्पा, गुल्मी, मुगु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला र डडेलधुरा सहित आसपासका जिल्ला भई बहने साना नदीमा पानीको बहाव उल्लेख्य बन्यो र बाढ़ीको उच्च जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। अरू विभिन्न जिल्लामा पनि बाढ़ीको मध्यम जोखिम छ। महाशाखाले सावधानी अप्नाउन आग्रह गरेको छ। यसबीच पोखराको मध्यभाग रामघाटमा सेती नदी थुनिएर ताल बनेको छ। लगातारको वर्षाले सेती नदीमा पानीको सतह बढेपछि रामघाटमा साँगुरो निकासका कारण ताल बन्न पुगेको हो। रामघाटमा ताल बनेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन कास्की प्रशासनले आग्रह गरेको छ। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। अन्तर्राष्ट्रिय हवाई उडान सञ्जाल कनेक्टिभिटीमा एसिया प्रशान्त क्षेत्रका विमानस्थलले विश्वमै अग्रणी स्थान ओगटेका छन्। विश्वव्यापी यात्रा सम्बन्धी तथ्याङ्क तथा विश्लेषण उपलब्ध गराउने अन्तर्राष्ट्रिय संस्था ओएजीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार विश्वका शीर्ष 20 कनेक्टिभिटी भएका विमानस्थल मध्ये 8 एसिया प्रशान्त क्षेत्रकै परेका छन्। ओएजीद्वारा जारी मेगा हब्स प्रतिवेदन अनुसार मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल विश्वभरमै चौथो तथा समग्र एसियाली क्षेत्रमा पहिलो स्थानमा रहेको छ। क्वालालम्पुर विमानस्थलबाट अहिले विश्वका 154 अन्तर्राष्ट्रिय गन्तव्यमा प्रत्यक्ष हवाई सम्पर्क कायम हुँदै आएको प्रतिवेदनले जनाएको छ। यसले दक्षिण पूर्वी एसियाली उड्डयन बजारलाई विश्व सञ्जालसँग जोड्न खेलेको रणनीतिक भूमिकालाई पुष्टि गर्छ। प्रतिवेदन अनुसार एसिया प्रशान्त क्षेत्रका शीर्ष 10 विमानस्थलमा कुनै एउटा मात्र प्रमुख वायु सेवा कम्पनीको एकाधिकार न्यून रहेको छ। त्यहाँका शीर्ष विमानस्थलहरूमा प्रमुख विमान कम्पनी डोमिनेन्ट क्यारियरको औसत हिस्सा 33% मात्र रहेको छ, जुन विश्वका अन्य विकसित क्षेत्रहरूको तुलनामा निकै कम हो। यसले उडान बजारमा एकल वर्चस्वको सट्टा तीव्र र स्वस्थ प्रतिस्पर्धा रहेको जनाउँछ। ओएजीका विश्लेषकहरूका अनुसार दक्षिण पूर्वी तथा उत्तर पूर्वी एसियाली देशहरूमा पूर्ण सेवा प्रदायक तथा बजेट एयरलाइन्स, लो कस्ट क्यारियर दुवैको सन्तुलित र प्रभावकारी उपस्थिति रहेको छ। विभिन्न वर्ग र आवश्यकताका यात्रुहरूलाई लक्षित गरी सञ्चालन गरिएका यी विविध वायु सेवा कम्पनीहरूको उपस्थितिले गर्दा नै यस क्षेत्रमा हवाई सम्पर्क सञ्जाल सर्वाधिक फराकिलो र सुदृढ बन्न पुगेको निष्कर्ष प्रतिवेदनको रहेको छ। हवस् त, दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्री राज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेन्स
2: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय रामेछाप सम्पर्क नम्बर 9854577 9854566 प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामेछाप सम्पर्क नम्बर 9854555553 9854141123 प्रहरी कन्ट्रोल नम्बर 100 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप सम्पर्क नम्बर 9765037888 र 1234 जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
3: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
2: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कूल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
4: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 9765 72 69 36 9817475 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम गाउँ खाने कथा लिएर उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि समितिबाट साथ दिनुभएको छ श्रीराज महतले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको बाहुसमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नका लागि अफिसियल वेबसाइट www.hajurkoreadio.org.np साथै हाम्रो पात्र नेपाली पात्रबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। एकदमै रमाइला प्रश्नहरू लिएर आएका छौं। तपाईँले पनि फोन गर्नुपर्ने हुन्छ 0840404026 माध्यम भएर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यो दिउँसोको समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भएका छौं र कार्यक्रम अवधिभरि एकदमै मिठा रमाइला आधुनिक संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ र तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ भन्ने कार्यक्रमको शुरूआत गर्न चाहन्छु। कार्यक्रमको शुरूआतमा एउटा मिठो गीत राख्नेछौ, त्यसपछि हामी तपाईँसँग कुराकानी गर्न उपस्थित हुनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत राख्यौं, धेरै माया दिदा रहेछन् स्वरूप राजा आचार्यको आवाजमा रहेको यो मिठो गीत राखेर कार्यक्रम गाउँ खाने कथाको शुरूआत गरिसकेका छौं। अब पनि पालो तपाईँको रहेको छ 0840404026 तपाईँले पनि फोन गर्न सक्नुहुनेछ। आज एकदमै सजिला प्रश्नहरू लिएर आएका छौं। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, हाम्रो अनिताजी बोल्नुभयो? को बोल्नुभयो होला त? हजुरको आवाजबाटै सुन्नु पर्यो हजुरको नाम। दिपाजी, दिपा र हाम्रो अनिताजीको आवाज एउटै सुन्छु, त्यही भएर म झुकिन्छु कि। अनि खाजा लिनुभयो त दिपाजी? मेरो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ। हजुरको पनि बाँकी नै रहेछ, समयमै खाजा लिनु होला। मौसम कस्तो छ अहिले त्यता? यता पनि त्यस्तै छ, धुम्म भइरहेको छ, पानी पर्ला पर्ला जस्तो लागिरहेको छ। अघि चाहिँ घाम लागिरहेको थियो, मन्द मन्द घाम, अहिले चाहिँ त्यस्तो भइरहेको छ। ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ है? हामीलाई ठिक छ। त्यसो भए आज के गर्नुपर्छ भन्ने कुरा हाम्रो दिपाजीलाई थाहा नै छ। त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ। ठिक छ, हामी प्रश्नतर्फै लाग्नेछौ। एउटा खुट्टा सयौं हात, सर्यो हातमा हजारौं पात, के हो? एउटा खुट्टा सयौं हात, सर्यो हातमा हजारौं पात, के हो? एउटा खुट्टा सयौं हात, सर्यो हातमा हजारौं पात,
1: हजुर
0: रुख हो त भन्नुहुन्छ। सही उत्तर यही नै मान्नुहुन्छ? ठिक छ, हजुरले भन्नुभएको उत्तर मिलेको छ। हजुरलाई विशेष धन्यवाद। साथी सङ्गीलाई सम्झनुहोस् है त।
1: फर्स्ट अफ अल त दिदीहरूको लागि, घर फ्यामिलीको लागि, बहिनी भावना श्रेष्ठको लागि, अनि साथीहरूलाई युनिता श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ, कोविला श्रेष्ठ, कामना श्रेष्ठ, साथीहरू त धेरै होला, धेरै हुनुहुन्छ उहाँहरू सम्पूर्णको लागि।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो दिपा श्रेष्ठजी हुनुहुन्थ्यो, उहाँले पनि प्रयास गर्नुभयो र उत्तर पनि दिनुभयो, मिलाउनु भएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। भन्नु तपाईँको रहेको छ 0840404026 फोन गरेर सहभागिता जनाउनुहोला। आजको साइनमा गाउँ खाने कथाको प्रश्नहरू लिएर आएका छौं। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म चिसापानीदेखि धनकुमार श्रेष्ठ।
0: धनकुमारजीको खबर के छ?
2: एकदम ठिकठाक छ दिदी, तर के छ?
0: मेरो पनि खबर एकदम ठिक छ। अनि खाजा लिनुभयो धनकुमारजीले?
2: छैन दिदी।
0: छैन, लिनुभएको? मेरो पनि बाँकी नै छ, हजुरको पनि बाँकी नै रहेछ, समयमै खानुहोला। कार्यक्रम सुन्दै हुनुहुन्छ धनकुमारजी?
2: हजुर
0: सुन्दै हुनुहुन्छ। अरू के छ त्यताको मौसमको जानकारी गराउनुहोस्, के कस्तो छ, अनि हजुरको खबर पनि सुनाउनुहोस्।
2: मौसम पानी पला पला जस्तो छ दिदी।
0: पानी पर्ला पर्ला जस्तो छ, पानी चाहिँ परेको छैन है? ल ठिक छ, हामी त्यसो भए कार्यक्रमतर्फ लागौं।
2: हुन्छ।
0: ल ठिक छ, हामी प्रश्नतर्फ लाग्दैछौ। जति मही खायो उति कराउने, के हो?
2: फेरि भन्नुहुन्छ?
0: जति मही खायो उति कराउने, के हो? ठेकी भन्नुहुन्छ?
2: हजुर।
0: यसलाई अलिकति मिलेको होइन जस्तो लागिरहेको छ, फेरि पनि भन्नुहोस् अर्को केही। थाहा भएन?
2: हजुर
0: ठिकै छ। यसको सही उत्तर सेरेको छ शङ्ख फुकेको है त। ठिक छ, कार्यक्रममा आउनुभयो, हजुरलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रममा आउँदै गर्नुहोला, आजको विषयबाट हामी छुट्टौँ है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो धनकुमार श्रेष्ठजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ 0840404026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, फटाफट फोन गर्नुहोला। तपाई यो समय कार्यक्रम सुन्ने तर्फर गरिराख्नु भएको छ भने कतिपय काममा व्यस्त हुनुहुन्छ होला होइन, थोरै समय उक्रेको छ, पानी परेको छैन, यो समयमा तपाईँ एकदम व्यस्त हुनुहुन्छ होला, त्यो व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ। सुनेर साथ दिनुहोला, यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
3: नमस्कार दिदी।
0: नमस्कार हजुर। नमस्कार रमिलाजी।
3: हजुर
0: के छ, आराम हुनुहुन्छ नि?
3: म आरामै छु, तपाईँ सन्चै हुनुहुन्छ?
0: म सन्चै छु। अनि खाजा लिनुभयो त?
3: मेरो भएको छैन, तपाईँ खानुभयो?
0: मेरो पनि भएको छैन त, आज सबै साथीको बाँकी नै रहेछ। म लगायत सबै साथीहरू जति आउनु भएको छ उहाँहरूको पनि खाजा बाँकी नै छ भन्नु थियो, हजुरको पनि बाँकी नै रहेछ, किन ढिला गर्नु भयो त आज चाहिँ?
3: यस्तो दादातिर घुम्न गएको नि, कति घरमा बस्छ भनेर।
0: ल आज चाहिँ घुमघाम गर्नु जानुभयो, पानी रहेको थियो त्यही भएर होला है?
3: त्यही भएर,
0: नत्र त पानी परेको भए त रुममै बसिरहेको छु भन्दै हुनुहुन्थ्यो होला।
3: त्यही हो दिदी,
0: त्यही हो है। अरू समग्रमा सबै ठिक छ?
3: ठिकै छ भनौँ न, रुगा लाग्यो अलिअलि, भोइस नराम्रो भएको छ क्या
0: हो। ल मेरो पनि त्यस्तै भएको छ त अनि।
3: हिजो त मान्छेले कमजोर जरा थियो, अन्यको भए कहीँ पनि, हिजो चाहिँ सुतेर बसेको थियो, आज चाहिँ उठ्न सक्यो।
0: ल अनि हिजो ज्वरो आएको थियो, आज चाहिँ अलि ठिक भएर चाहिँ डुल्न जानुभयो फेरि, अनि ज्वरो आउन सक्छ नि फेरि?
3: त्यो त हो कि, साथीहरूसँग अनलाइनमा नबोलेको धेरै भएको छ नि त, अब काठमाडौँमै भए पो नम्बरमा बोल्नु त, अनि अब अरू ठाउँमा त नम्बरमा बोल्नु भएन, पैसा मारी गर्छ भने अनलाइनमा बोल्नु पर्यो नि त।
0: ठिक छ, बोल्नु पर्छ साथी सङ्गीसँग होइन, अब नजिक छैन, नजिक नभएपछि टाढा टाढा हुने साथीहरूलाई सम्झिनु पर्यो, के कस्तो छ खबर बुझ्नु पर्यो होइन त। ठिक छ, हामी कार्यक्रमतर्फ लागौँ रमिलाजी।
3: हुन्छ,
0: एकदमै सजिलो छ। अरूले छुना साथ लजाउने, सिङ्गो साझ सिध्याउने के हो? अरूले छुना साथ लजाउने, सिङ्गो साझ सिध्याउने के हो?
3: त्यो अरूले छुना लजाउने त त्यो बुहारी जार हो कि?
0: हो,
3: बुहार भन्दो रहेछ यता त होला चाहिँ।
0: ल त्यसलाई अर्को नामले पनि चिनिन्छ, ठिक छ, मिलेको छ, बुहारी झार पनि भनेको छ, हामीले पनि सुनेको हो, मिलाउनु भएको छ, यसमा चाहिँ सही उत्तर रहेको छ, लज्जा हो ती झार होइन भनेर भन्नुहोस्।
3: हो नि,
0: तर हामीले त छोएको पनि छ त्यसको साथै, त्यसले यति फरक भएर बस्छ होइन, हामीले छुनु बित्तिकै त्यो एकदम होइन लज्जाको जस्तै गर्यो क्या, एकै पोको पर्छ क्या। मिलाउनु भएको छ, हजुरलाई विशेष धन्यवाद, साथी सिंहले सम्झनुहोस् है त।
3: पहिलो प्रथम दिदी तपाईँलाई, अनि प्राविधिक दाई सपना तामाङ, अनि सजिना तामाङ सम्पूर्णलाई भने
0: हवस् त नमस्कार। हुनुहुन्थ्यो रमिला तामाङजी हुनुहुन्थ्यो, उहाँले पनि मिलाउनु भइसकेको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, अब एकजना साथीसँग हामी कार्यक्रममा उहाँसँग कुराकानी गर्नेछौ, उहाँलाई प्रश्न सोध्नेछ, त्यसपछि एकदमै मिठो गीत हामी कार्यक्रममा राख्नेछौ, तपाईँले फटाफट फोन गरी हाल्नु होला भन्न चाहे। यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। नमस्कार।
4: नमस्ते दिदी, म पनि आइपुगे है त।
0: हाम्रो देवजी पनि आउनु भयो, के छ देवजीको खबर?
4: हजुर मेरो खबर एकदम ठिकै छ, भन्नुपर्छ है त।
0: ल ठिक हुनुपर्छ नि होइन त, पानी अहिले रहेको छ होला है?
4: हजुर, आज दिवस आज प्रार्थना गरिरहेको थियौँ, आज सङ्गति जानलाई दिवस रोकिएन, आज सङ्गति जान पाइयो, एकदम खुसी लाग्यो भन्नुपर्छ, सङ्गति गएर भर्खर आएको भन्नुपर्छ है त दिदी। हजुर
0: भर्खर आउनुभयो अनि कार्यक्रम सुन्ने तरकारी गर्नुभयो?
4: हजुर हजुर,
0: ठिक छ, सुन्नुपर्छ समयले भएसम्म, होइन आज चाहिँ मौसमले पनि साथ दिएकै हो हजुरलाई जानको लागि चाहिँ।
4: हजुर पक्कै पनि, बिहान घाम लागेको थियो अनि गयो भन्नुपर्छ, अनि अहिले घर आइपुगेपछि चाहिँ हल्का पानी सुत्याएको थियो, फेरि उग्रिया जस्तो भइरहेको छ भन्नुपर्छ है त।
0: होइन ठिक छ, यता पनि मजाले बिहानदेखि घाम लागिरहेको थियो, अब त्यस्तो चर्को घाम चाहिँ होइन, मन्द मन्द घाम लागिरहेको थियो, अहिले चाहिँ फेरि अलि धुम्म भइरहेको जस्तो छ होइन, पानी पर्ला पर्ला जस्तो भइरहेको छ यता रामेछापतिर पनि। त्यस्तै कार्यक्रममा आउनुभयो, थकाइ पनि लागेको होला हाम्रो देवजीलाई होइन, यो थकाइ हुँदा हुँदै पनि कार्यक्रममा सहभागिता जनाउनु भएको छ, खुसी लागेको छ, हामी कार्यक्रमतर्फ लागौँ है त।
4: हुन्छ, अब त्यस्तो थकै त लागेको छैन, अटोमै गएर अटोमै आएको भन्नुपर्छ है दिदी। हजुर अब फोन पनि कहिले त्यो बहिनीको अगाडि लाग्छ, मेरो पछाडि लाग्छ, कहिले मेरो पछाडि मेरो अगाडि लाग्छ त्यो रमिला बहिनीको पछि लाग्छ हाम्रो चाहिँ फोन लागि नै रहेको हुन्छ एकदम खुसी भन्नु
0: लाग्छ. धेरै साथीहरूले पनि प्रयास गर्नुहुन्छ, कति कपाई साथीहरूको त लाग्दैन भन्नुहुन्छ. अब त्यो साथीहरूले प्रयास गरिराख्नु भएको बेलामा चाहिँ नलाग्न सक्छ होइन, व्यस्त भन्छ. ठिक छ, प्रयास गर्दै गर्नुहोस्, प्रयास गर्यो भने सफल हुन्छ कि. ल त्यसो भए हामी कार्यक्रमतर्फ लागौ, प्रश्न सोधौँ.
4: हुन्छ दिदी, हजुर प्रयास गरौँ अब होइन, मिल्ने नमिल्ने अब आफ्नो ठाउँ.
0: एकदमै सजिलो सोच्नेछु है त आज चाहिँ तपाईँलाई. धेरैजना जान्छन् एउटालाई छोडेर आउँछन्, के हो?
4: हजुर हजुर.
0: धेरैजना जान्छन् एउटालाई छोडेर आउँछन्, के हो?
4: एउटालाई चाहिँ छोडेर आउँछन् होइन. धेरैजना जान्छन् एउटालाई छोडेर आउँछन् भनेपछि यो कसरी कता सुने जस्तो पनि लाग्थ्यो हजुरकै कार्यक्रममा भन्नु. हामी त के होला त, धेरैजना जान्छन् एउटालाई छोडेर आउँछन्.
0: बिर्सिनु भयो?
4: हजुर हजुर.
0: हामी धेरैजना धेरैजना जान्छन् एउटालाई जाने छोडेर आउँछन् क्या. यो परम्परागत रीति पनि हो, अब भनौँ न त्यस्तै छ, त्यस्तै बाध्यता पनि हो, छोडेर आउनै पर्ने पनि अवस्था हो. त्यही भएर पनि बिर्सिनु भयो?
4: हजुर हजुर. भन्नै आएन आज मैले सुनेको थिएँ, मैले सुनेको थिएँ, ठ्याक्कै कण्ठ नै रहेन, बसेन, मनमै बसेन.
0: ठिकै छ, यसको सही उत्तर रहेको छ लास है त.
4: हजुर हजुर.
0: लास लास
4: ओ हजुर हजुर.
0: पहिले पहिले पनि मैले कुनै समय रिपिट गरेको छु कुनै प्रश्नहरू होइन. ठिक छ, कहिले काहीँ चाहिँ हामीले अब आउने कुराहरू पनि बिर्सिन सक्छौँ होइन, आउँदैन, मनमा चाहिँ आइराखेको हुन्छ यो कि यो कि भन्ने, तर हामीले चाहिँ अब त्यो भन्न सकिरहेका हुँदैनौ. ठिक छ, यसमा अन्यथा मान्नु हुँदैन, प्रयास नै हो. प्रयास चाहिँ मलाई सबैभन्दा अब त्यो मिल्नु नै पर्छ भन्ने छैन, कार्यक्रममा आएर प्रयास गर्नुभयो भने त्यो नै सबैभन्दा ठुलो कुरा लाग्छ. हजुरलाई विशेष धन्यवाद, आगामी विषयमा पनि आउँदै गर्नु होला. अहिलेको विषयबाट हामी छुटौँ है त. हवस् त, नमस्कार. उहाँ हुनुहुन्थ्यो देवमाझी हुनुहुन्थ्यो, उहाँले पनि प्रयास गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद. यति बेला भने हामी कार्यक्रममा अर्को एउटा मिठो गीततर्फ लाग्छौ, गीतपछि हामी फेरि आउनेछौ. तपाईँ आयो भने रेडियो सुन्दै गर्नुहोला.

0: ီခိုင်ကမိုက်တမီမီချွေကီတရာကျော်ဖူရာနိုဟိုဒေနမယာဇူနီဇီနီလိုင်ဖိုနီအဆန်ဂျီဘိုနီအကူမာဆန်ဒူကဝါစမရိကမီချွေကီတမ်လေးလိုက်ကိစကီတာဆိုအမဘနေဖာလကဖာရီကရေကစားဇကဘဆန်ဟမ်လေးတမီဆဒီလာပရစနာရူရမိုင်လေဘနေဇာယီကစားလေရာယီကာဆိုအတိပလကွေစာတီဟုန်ဆောဝါလမဆွာဂတ်ကရချူနမစကာလ नमस्ते नमस्कार हजुर मनोज जी बोल्नु भयो
1: हजुर हजुर म मनोज जी बोल्छु
0: के छ भने मनोज जीको खबर धेरै समयपछि आउनु भयो के बा व्यस्त हुनुहुन्थ्यो पक्कै पनि हामीलाई थाहा छ सुनेर साथ दिनुहुन्छ भन्ने अनि के छ हजुरको खबर सुनाउनुहोस् न त
1: हिजो अस्तिसम्म चाहिँ धेरै पानी पऱ्यो तिमीसम्म झरी थियो अनि मन्द मन्द सर्ला जस्तो भइरहेको छ यस्तै छ
0: यस्तै छ है ल ठिक छ यता पनि मौसमको कुरा गर्नुपर्दा र हामी सब डाँडातिर पनि यस्तै छ कार्यक्रम सुनिराख्नु भएको छ खुसी लाग्छ आज चाहिँ प्रत्यक्ष होइन फोन मार्फत हजुरसँग कुराकानी गर्न पायौँ एकदमै खुसी पनि छौँ अरू केही छ कार्यक्रमको बारेमा सल्लाह सुझाव दिनुपर्ने ल त्यसो भए हामी कार्यक्रमतर्फै लागौँ है त ल ठिक छ प्रश्न ध्यान दिएर सुन्नुहोस् अनि उत्तर पनि दिनुहोला है त ल पक्कै पनि कोसिस जारी छ होइन प्रयास गर्नुहोस् न अब त उत्तर चाहिँ अब मिलाउनु पर्छ भन्ने छैन सकेसम्म मिलाउने प्रयास गर्नुहोस् है त ल यही मेरो ढिकी जातो यही मेरो कुल हेर्ने भए मेरो काम उठे पर्दा खुल के हो यही मेरो ढिकी जातो यही मेरो कुल हेर्ने भए मेरो काम उठे पर्दा खुल के हो त्यो हामीसँग सबैसँग छ है त यही मेरो ढिकी जातो यही मेरो कुल हेर्ने भए मेरो काम उठे पर्दा खुल हजुर दाँत भन्नुहुन्छ पक्कै पनि ल ठिक छ मिलाउनु भएको छ हजुरलाई धेरै धेरै धन्यवाद साथी सङ्गीलाई सम्झनुहोस् है त
1: दाइ भुवन सुन्दास अनि प्यारो साथीलाई हुन्छ हाम्रो जानकारी गराउँदै हुनुहुन्थ्यो साथीहरूलाई पनि धेरै धेरै सम्झना लगाएकोमा
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो मनोज सुन्दास जी हुनुहुन्थ्यो जागजली राटमाटादेखि हुनुहुन्थ्यो उहाँले पनि प्रयास गर्नुभयो र मिलाउनु पनि भएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु पहिला तपाईँको रहेको छ आज धेरै प्रश्नहरू पनि रहेको छ र धेरैजना साथीसँग पनि हामीले कुराकानी गरिसकेका छौँ धेरै जस्तो मिलाउनु भएको छ उहाँलाई चाहिँ फेरि पनि विशेष धन्यवाद व्यक्त गर्दछु यति बेला फेरि पनि साथी आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु नमस्कार नमस्ते हजुर नमस्ते यो आवाज सिन्धुलीदेखि हाम्रो निर्मला पौडेलजीको जस्तो लाग्यो के छ निर्मलाजीको खबर के छ खबर
2: खबर भन्नुपर्दाखेरि हिजोसम्म चाहिँ मजाले पानी परेको थियो आज चाहिँ घाम लागेको छ पानी पर्ला पर्ला जस्तो छ ठिकै छ भनौँ न अहिले सजा ठिकै छ
0: लगभग अब सिन्धुलीतिर र रामेछापतिरको मौसम लगभग उस्तै छ है अनि भाले त ठुलो ठुलो पाल्नु भएको जस्तो छ नि त नि बाँचिरहेको छ होइन अब हजुरको रेडियोतिर जाम भनेको हो कि के हो जस्तो पो लाग्यो त मलाई कि म पनि सुन्दैछु भनेको हो कि क्या हो हो भन्दैछ होला पछाडिबाट है के छ निर्मलाजी अनि अरू खबर सुनाउनुहोस् खाजा लिनुभयो कि बाँकी छ
2: खाजा बाँकी नै छ तपाईँको भए त
0: मेरो पनि बाँकी नै छ अब केही समयपछि हुन्छ हजुरको पनि बाँकी नै रहेछ आज ढिला गर्नुभयो त
2: अब ढिला भनौँ न अब खाना पनि ढिलै खाएको अब अहिले एकछिन हुन्छ भन्नुपर्छ अब ढिला त नहुनु तिन पनि बजेको छैन तिन बजेपछि हुन्छ
0: तीन बजे पछि हुन्छ भनेपछि अब खाना ढिलो भएर चाहिँ खाजा ढिलो भएको रहेछ कि मलाई नै पर्खिनु भएर हो कि ढिला गर्नुभएको भनेर सोचिरहेको थिएँ मैले त
2: हुनसक्छ त्यो पनि अब न दिदीको फोन लाग्छ न दिदीलाई बोलाएर सँगै खान्छ
0: ल ठिक छ अब खाना पनि ढिलो खाइहाल्छ दिदीलाई फोन गर्छु फोन लागेछ भने उहाँलाई पनि अब डाक्छु त्यही भएर सँगै खाने भनेर बस्नु भयो ल ठिक छ समग्रमा सबै ठिक छ है ल कार्यक्रम सुनिराख्नु भएको छ हामी कार्यक्रमतर्फै लागौँ त
2: हुन्छ
0: ल एकदम सजिलो छ है त ठुलो वनको माझमा एउटा मात्र अग्लो रुख के हो ठुलो वनको माझमा एउटा मात्र अग्लो रुख के हो केराको खम्बा भन्नुहुन्छ मान्छेसँगै सीमित छ है मान्छेसँगै सीमित छ भनेको प्राय जस्तो केटा मान्छेमा हुन्छ सोच्नुहोस् सोच्नुहोस् ठुलो वनको माझमा एउटा मात्र अग्लो रुख के हो भनेको छु सोच्नुहोस् है सोच्नुहोस् गाह्रो भएर साँच्चै गाह्रो भएको ल ठिक छ म भनिदिन्छु अर्कोचोटि यो प्रश्न आयो भने हाम्रो निर्मलाजीले भन्नुपर्छ है त ल यसको सही उत्तर रहेको छ टुप्पी त्यही त टाउकोमा त पुर्याउनु भएको थियो ठुलो वनको माझमा एउटा मात्र अग्लो रुख भनेको थिएँ होइन अब प्राय जस्तो टुप्पी पाल्ने मान्छेहरू त अहिले पहिला चाहिँ अब पाउनु बाजेहरूले चाहिँ पाल्थ्यो हुन्थ्यो अहिले प्राय जस्तो कोही कोहीले पनि पाल्ने गर्छ टुप्पी राख्छ नि त होइन त्यही हो नि अब त्यहाँसम्म पुगेको भए त तपाईँले ठ्याक्कै भन्नुहुन्थ्यो तर मान्छेसँगै छ केटा मान्छेमा हुन्छ भनेर त्यतिसम्म चाहिँ पुर्याइदिएको थियो भन्नुहुन्छ कि भनेर ठिक छ प्रयास गर्नुभएको छ खुसी लाग्छ कार्यक्रममा आउनुभयो धेरै धेरै धन्यवाद आगामी बसैमा पनि आउँदै गर्नु होला अहिलेको बसैबाट हामी छुटौँ है त हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो निर्मला पौडेलजी हुनुहुन्थ्यो लगभग अब पनि कार्यक्रमको समय पनि सकिन सकिन लागिसकेको छ हामी अन्तिम क्षणमा आइसकेका छौँ फालो तपाईँको रहेको छ साथी हुनुहुन्छ भने आउन इच्छा चाहना छ भने चाहिँ साथीले चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ फेरि पनि उहाँलाई म स्वागत गर्छु नमस्कार
3: हेलो दिदीहरू नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर शुभ नाम
3: यता सिन्धुली खाना खत्र विजय थापाबाट भावना श्रेष्ठ
0: भावनाजी बोल्नुभयो
3: हजुर
0: के छ भावनाजीको खबर आराम हुनुहुन्छ नि
3: हजुर आरामै छु भन्नुपर्छ है दिदी हजुर अनि हजुरको सुनाउनु
0: मेरो पनि खबर एकदम ठिक छ राम्रो छ रमाइलो छ भन्नुपर्छ होइन मौसमको कुरा गर्नुपर्दा अघि दिउँसो अलिक घाम लागेको थियो भने अहिले धुमधुम भइरहेको छ अब मेरो खाजा चाहिँ बाँकी नै छ हाम्रो भावनाजीको भयो कि बाँकी छ त हजुरको भइसक्यो भन्नुभयो बाँकी नै छ प्राय जस्तो आज साथीहरूले मलाई नै कुरेर बस्नु भएको हो कि के हो
3: हजुर
0: ल ठिक छ अब कुरेर बस्नु भएको छ सकेसम्म पानी परेन भने चाहिँ आउँछु है त अनि अरू अब सबै ठिकै छ भन्नुभएको छ कार्यक्रम सुन्दै हुनुहुन्छ कार्यक्रमको बारेमा केही सल्लाह सुझाव दिनुपर्ने जस्तो लागेको छ
3: त्यस्तो केही छैन भन्नुपर्छ राम्रो छ रमाइलो छ भन्नुपर्छ है दिदीहरू
0: राम्रो छ रमाइलो छ है ल ठिक छ त्यसो भए हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइसकेका छौँ बिदा लिने समय पनि हुन लागिसकेको छ अन्तिममा भए पनि हाम्रो प्यारी मान्छेसँग कुराकानी गर्न पायो एकदमै खुसी छु हामी कार्यक्रमतर्फ लागौ है ल ठिक छ तपाईँको लागि प्रश्न सोध्छु हजुरले चाहिँ ध्यान दिएर सुन्नुहोस् उत्तर दिने प्रयास गर्नुहोस् है त सेती बुढीको गालामा चिरै चिरा के हो?
3: सेती बुढीको गालामा चिरै चिरा
0: प्रयास गर्नुहोस् न, हाम्रो करिसा बारीमा पनि पाइन्छ त्यो। काँक्रा भन्नुहुन्छ? मैले भनेको छु सेती बुढीको गालामा चिरै चिरा भनेको छ, अरू भन्दै जानुहोस् त एउटा दुइटा अप्सन अझै फेरि। के भन्नुभयो? करेला भन्नुभयो है। करेला सेतो हुन्छ। ल मैले भनिदिउँ त, लसुन रहेको छ है त। ल ठिक छ, कहिले कहिले त यसो हाँस्नु पनि पर्छ नि होइन, दिमागको चलाउनु पर्छ, दिमागलाई चाहिँ अब बोधो भएको हुन्छ, खिया लागेको हुन्छ, त्यसलाई दिमाग खियाउनु पर्छ है। ल यस्तै हो अब कार्यक्रम आउने हो होइन, कतिपय मनमा अलिकता पीड़ा भए पनि यसरी कार्यक्रम आएर हाँस्नु होइन, खुसी
3: हुनुहुन्छ।
0: ल मैले भनिदिउँ त, लसुन रहेको छ है त। ल ठिक छ, कहिले कहिले त

पीर चिन्तामा कति बस्ने होइन ल धामराजी कार्यक्रममा आउनुभयो धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहे आगामी वर्षमा पनि आउँदै गर्नुहोला आजको वर्षबाट हामी छुटौँ है त हवस् नमस्कार उहाँ हुनुहुन्थ्यो भावना श्रेष्ठजी हुनुहुन्थ्यो अब चाहिँ हामी फोर मार्फत कुराकानी नगरौं जस्तो लाग्यो होइन समय पनि कम भएको छ गीत पनि राख्नुपर्ने हुन्छ आज चाहिँ हामीले कार्यक्रममा एकदमै धेरै साथीहरूसँग चाहिँ कुराकानी गर्न सफल भयौं हुनुहुन्थ्यो साथीहरू दिपा श्रेष्ठ हुनुहुन्थ्यो धन कुमार श्रेष्ठ हुनुहुन्थ्यो रमिला तामाङ देव माझी बनो सुन्दास निर्मला पौडेल भावना श्रेष्ठ हुनुहुन्थ्यो हामीले सातजना साथीसँग आजको बसाईमा कुराकानी गर्न सफल भयौं र कार्यक्रममा सहभागिता जनाउने साथी सम्पूर्णलाई चाहिँ धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्दछु र कार्यक्रममा अवतिवर पछिका मिठा रमाइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मलाईदेखि धन्यवाद व्यक्त गर्दछु र ज जतिले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुन्नुभयो कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो सम्पूर्ण साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु र प्रविधि संयोजनबाट यी तिनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत छोड्दै आजको बसाई गाउँ खने कथाको बसाईबाट चाहिँ म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: वर्षा कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरो, बागलुङमा एकजनाको ज्यान गयो, पश्चिम नेपालमा भोलिसम्म मुसलधारे वर्षाको सम्भावना, पछि सोमबारदेखि देशभरको मौसममा सुधार आउने, सुदूरपश्चिमका 7 पहाड़ी जिल्लामा गाड़ी चलाउन रोक, कृष्णवीरमा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन, विभिन्न सड़कको अवरोध कायमै, देशभर धेरैजसो निर्वाचन क्षेत्रमा आज नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै, मौसमले साथ नदिएको क्षेत्रमा मंगलबारसम्म गर्ने, हर्मुज जलमार्ग खोल्ने इरानको नयाँ प्रस्ताव, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार, थप सैन्य कार्यवाही हुन सक्ने चेतावनी, र एसियाली शारीरिक संगठनमा नेपाललाई स्वर्ण पदक। नेपाल खबरमा अब पूरा खबर। बंगालको खाड़ीमा उत्पन्न न्यूनचापीय प्रणालीको प्रभाव पूर्वी नेपालमा क्रमशः कम हुँदै गए पनि पश्चिम नेपालमा भने भोलिसम्म कायमै रहने भएको छ। मौसम विज्ञान विभागका अनुसार विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा भोलि दिउँसोसम्म मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। पछिल्लो 6 घण्टामा कोशी, बागमतीमा हल्का वर्षा मात्र भएको छ, मधेसमा पानी परेको छैन। लगातार 3 दिनदेखिको वर्षा कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरोले ठूलो क्षति पुर्याएको छ भने एकजनाको ज्यान गएको छ। लगातारको वर्षापछि बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर 5 पहिरोले घर पुरिदा 59 वर्षका मन बहादुर रोकाको ज्यान गएको हो। नारायणी नदीको बाढ़ी पसेर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5 जलमग्न भएपछि सशस्त्र प्रहरीले 29 जनाको सकुशल उद्धार गरेको छ। यस्तै पूर्वी नवलपरासीको कावासोतीमा रहेको अमल टाढी क्षेत्रमा नारायणी कई बाढ़ी पस्ता दर्जनौ घर डुबानमा परेका छन्। गण्डक ब्यारेजमा पानीको बहाव 376,800 क्युसेक पुगेर खतराको तह पुगेपछि ब्यारेजका सबै ढोका खोलिएका छन्। यस्तै सत्तहीको तिलाठी कोइलाडीमा कोशी नदीको बाढ़ी बस्तीमा पस्दा 17 घर परिवार विस्थापित भई कोशी बाँधमा आश्रय लिएका छन्। काली गण्डकी नदीमा बहाव बढ़ेपछि गुल्मीको रिडीका 7 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। वर्षाका कारण भौतिक संरचना पनि क्षति पुगेको छ। गोर्खाको शहीद लखन गाउँपालिकामा रहेको राईनस बजार नजिकै खसेको पहिरोले 25 घरधुरी उच्च जोखिममा परेका छन्। वर्षाको कारण कास्कीको घान्द्रुकमा रहेको प्रहरी चौकीको भवनमा पहिरोले क्षति पुर्याएको छ। सुर्खेतमा रूख र बिजुलीका पोल ढल्दा विद्युत सेवा अवरूद्ध भएको छ। सुब्बाकुना, रामघाट र लम्की बाबिया चौड 33 केवी प्रसारण लाइनमा ठूलो क्षति पुगेकाले तत्काल विद्युत सञ्चालन गर्न नसकिने प्राधिकरणले जनाएको छ। मौसमविद रोजन लामिछानेले पूर्वी र पश्चिम दुवै भेगमा पहिरो र बाढ़ीको जोखिम रहेकाले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे प्रहरीसँग बाटोको अवस्था बुझ्न आग्रह गर्नुभएको छ। पछि सोमबारदेखि भने देशभर मौसममा सुधार आउने भएकाले त्यसपछि मात्र नियमित काम तथा कृषिका योजना बनाउन सुझाव दिइएको छ। लगातारको वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लाहरूमा गाड़ी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका 7 पहाड़ी जिल्लामा आज बिहान 7 बजेदेखि भोलि बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाड़ी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाड़तर्फ गएका गाड़ीलाई बीच बाटोबाटै फर्काएको छ। यसैबीच अस्ति बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोले यातायात क्षेत्र अस्त व्यस्त बनेको छ। सड़क विभागका अनुसार बाढ़ी र पहिरोका कारण राजधानी काठमाण्डु जोड़ने मुख्य राजमार्ग, पृथ्वी राजमार्ग सहित देशभरका 10 प्रमुख राजमार्गहरू अवरूद्ध भएका छन्। पृथ्वी राजमार्ग कृष्णभैरमा भने पहिरो हटाएपछि एकतर्फी गाड़ी सञ्चालनमा आएको छ। बीपी राजमार्ग, कान्ति राजमार्ग, मध्य पहाड़ी, कर्णाली, सिद्धिचरण, तमोर करिडोर र राप्ती राजमार्गका विभिन्न खण्डमा समेत पहिरोका कारण अवरूद्ध बनेका छन्। सड़क विभागले अवरूद्ध सड़कहरू पहिरो पन्छाउ तथा मरमत गर्ने प्रयास भइरहेको जनाएको छ। प्रशासनले बाढ़ी पहिरोको उच्च जोखिम कायम रहेका भन्दै अत्यावश्यक काम बाहेक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत आज देशभरका धेरै संघीय र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भइरहेको छ। बितेका केही दिनदेखिको वर्षाका कारण केही पहाड़ी जिल्ला र बाटो अवरूद्ध भएका क्षेत्रमा भने अधिवेशन असोज 13 गतेभित्र अनुकूलतांश सम्पन्न गर्ने गरी कार्यतालिका संशोधन गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मौसममा सुधार आएसँगै बाँकी रहेका क्षेत्रहरूमा सोमबार र मंगलबारसम्ममा अधिवेशन सम्पन्न हुनेछ। आज हुने संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति सहित हरेक निर्वाचन क्षेत्रबाट 33 जनाका दरले संघीय महाधिवेशन प्रतिनिधि र 12 जना महासमिति सदस्य चयन हुनेछन्। यस्तै प्रदेशसभा क्षेत्रीय अधिवेशनले प्रदेश कार्य समिति र विभिन्न समावेशी आधारमा प्रदेश प्रतिनिधिहरू चयन गर्नेछ। गएको असोज 3 गते ओडा अधिवेशनबाट शुरू भएको कांग्रेसको अधिवेशन श्रृंखला अन्तर्गत ओडा र पालिका अधिवेशन यसअघि नै सम्पन्न भइसकेका छन्। क्षेत्रीय अधिवेशन सकिए लगत्तै यही असोज 16-19 गतेसम्म काठमाडौँको खुल्ला मञ्चमा केन्द्रीय महाधिवेशन गर्ने तयारी छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रंगिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। नेपालले सन् 2030 दिगो विकास लक्ष्य हासिल गर्न बाँकी अवधिलाई तीव्र कार्यान्वयनको समयका रूपमा उपयोग गर्नुपर्नेमा जोड़ दिएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ जीडीआई सम्बन्धी उच्च स्तरीय बैठकमा बोल्दै परराष्ट्र मन्त्री शिशिर खनालले विकासशील देशहरूको आर्थिक आवश्यकता, जलवायु आपतकाल र ऋणको दबावका बीच अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताउनुभयो। चीनिया राष्ट्रपति शी जिनपिङले अघि सार्नु भएको जीडीआई अवधारणालाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्न चीनले गरेको प्रयासको उहाँले प्रशंसा गर्नुभयो। जीडीआईको ग्रुप अफ फ्रेण्डसमा सहभागी भइसकेको नेपालका लागि गरिबी न्यूनीकरण, कृषि नवीकरणीय ऊर्जा, पूर्वाधार र डिजिटल रूपान्तरणका क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको मन्त्री खनालको भनाई छ। संसदीय सुनवाई समितिले विभिन्न 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी वा सूचना पेश गर्न सर्वसाधारणसँग आह्वान गरेको छ। आज सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन आग्रह गरेको। इच्छुक व्यक्तिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत रितपूर्वक उजुरी दर्ता गराउन पाउनेछन्। अब विदेशको खबर। अमेरिकाले हर्मुज जलमार्ग 7 दिनभित्र पुनः खोल्ने इरानको नयाँ प्रस्ताव अस्वीकार गरेको छ। इरानी विदेश मन्त्री अब्बास अराग्चीले न्यूयोर्कमा मध्यस्थकर्ता मार्फत 7 दिने युद्ध विराम र जलमार्ग खोल्ने नयाँ प्रस्ताव राख्नु भएको थियो, तर राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव अस्वीकार गर्नुभएको अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलले जनाएको छ। पत्रिकाका अनुसार इरानले आफ्ना शर्त पूरा गर्नेमा अमेरिका सशंकित बनेको छ। ट्रम्पले इरानमाथि पुनः बमबारी अभियान शुरू हुन सक्ने चेतावनी दिनुभएको छ। इरानको प्रस्ताव गएको जूनको समझदारीमा आधारित थियो, जस अनुसार तेल निर्यातमा प्रतिबन्ध छूट र हर्मुजमा समुद्री आवागमन सामान्य बनाउने उल्लेख थियो, तर अमेरिका भने इरानको आणविक कार्यक्रम समेत समेटिएको थप व्यापक सम्झौताको पक्षमा देखिएको छ। राष्ट्रसंघको महासभामा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी शर्त नमानिए इरानलाई ध्वस्त पार्ने चेतावनी दिनुभएको थियो। इरानले पनि सम्झौताका लागि आफूहरूलाई कुनै हतार नभएको जनाएको छ। अब खेल खबर। नेपालका शारीरिक सुगठन खेलाड़ी सगेन्द्र सिंहले बैंकमा चलिरहेको 58 एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा स्वर्ण पदक जितेका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपाका अनुसार उनले पुरूष 75 किलो तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेका हुन्। सिंहको यो वर्षको दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो। यसअघि भूटानमा भएको 16 दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा उनले 80 केजीतर्फ स्वर्ण पदक जितेका थिए। त्यस प्रतियोगितामा नेपालले 3 स्वर्ण, 3 रजत र 1 काँस्यसहित 7 पदक जितेको थियो। चार भन्ज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरो, बागलुङमा एकजनाको ज्यान गयो। पश्चिम नेपालमा भोलि समय मुसलधारे वर्षाको सम्भावना, पछि सोमबारदेखि देशभरको मौसममा सुधार आउने। सुदूरपश्चिमका 7 पहाड़ी जिल्लामा गाड़ी चलाउन रोक, कृष्णवीरमा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन, विभिन्न सड़क अवरोध कायमै। देशभर धेरैसो निर्वाचन क्षेत्रमा आज नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै, मौसमले साथ नदिएको क्षेत्रमा मंगलबारसम्म गर्ने। हर्मुज जलमार्ग खोल्ने इरानको नयाँ प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार, थप सैनिक कार्यवाही हुन सक्ने। र एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण पदक।
3: नदीको शिर,
4: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
4: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
4: सहरबाट नजिकै,
3: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841294481। वेबसाइट झुले.com.np।
4: एनबीएल सर्वसुलभ आवास कर्जा।
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
5: विशेषताहरू: रु 3 करोड़सम्मको कर्जा सुविधा,
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
5: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: कृषि मन्त्र नार्कसँग।
4: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। 2 दिनदेखि अविरल वर्षा रोकिएपछि काठमाडौँ उपत्यकाको जनजीवन आज बिहानदेखि सामान्य बन्दै गएको छ। हिजो र अस्तिको लगातार वर्षाका कारण प्रभावित बनेको सड़क आवत जावत, व्यापार व्यवसाय र दैनिक कामकाज वर्षा रोकिसँगै पूर्ण पुरानै लयमा फर्कन थालेको हो। जल तथा मौसम विज्ञान विभागले मौसममा केही सुधार देखिए पनि पूर्ण रूपमा ढुकाउने अवस्था भने नरहेको जनाएको छ। निरन्तरको वर्षाले जमिन गलेको र नदीनालाको बहावमा परिवर्तन आउन सक्ने भएकाले विशेष गरी नदीतटीय क्षेत्र र पहिरोको उच्च जोखिममा रहेका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। वर्षा गराउने प्रणाली मौसमी प्रणाली पूर्वबाट पश्चिमतर्फ सरेकाले अब देशका पश्चिमी भूभागमा सावधानी अपनाउन विभागको अनुरोध छ। यसैबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरले भक्तपुरको बोर्डे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलमा गाड़ीको आवाज जावत बन्द गरेको छ। हिजो आएको बाढ़ीबाट सड़कको जमिन भाँसिएर पुल जोखिममा परेपछि गाड़ी आवागमनमा रोक लगाएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकाले सम्यक महादानका लागि मूल समारोह समिति गठन गरेको छ। आगामी माघ 1 गते आयोजना हुने सम्यक महादानका लागि महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगलको प्रमुख संयोजकत्वमा 301 सदस्यीय मूल समारोह समिति र 37 सदस्यीय कार्यान्वयन समिति गठन गरेको हो। सम्यक महादान स्वयम्भूको भुइँखेलमा आयोजना हुनेछ। महादानका लागि कार्यान्वयन समिति अन्तर्गत पूजा दान तथा दाता देवता नियन्त्रण अभिलेखीकरण तथा प्रकाशनसहित 3 वटा उपसमिति गठन गरिएको छ। महानगरले संघ बिहार बहाल गुठी तथा विभिन्न समुदायको सहभागितामा महादानलाई परम्परागत रूपमा सञ्चालन गर्ने जनाएको छ। हरेक 12 वर्षमा हुनुपर्ने यो महादान 2061 सालपछि काठमाडौँमा हुन सकेको छैन। समुदाय स्तरबाट आयोजना गर्न कठिन बन्दै गएपछि मौलिक अमूर्त सम्पदाको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले महानगरपालिकाले आयोजना गर्न लागेको हो। भाद्र शुक्ल पूर्णिमाको अवसरमा काठमाडौँको चन्द्रागिरीमा रहेको इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। इन्द्रजात्रा मनाएका भक्तजनले दिवंगत आफन्तको आत्माको चिर शान्तिको कामना गर्दै गए राती इन्द्रदह परिसरमा बत्ती बालेर जागरण बसेका थिए। आज बिहान इन्द्रदहमा स्नान गरी देवराज इन्द्र र गणेशको पूजा आराधना गरेका छन्। चन्द्रगिरी नगरपालिका 1 मा रहेको यस धार्मिक स्थलमा हरेक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन स्नान पूजा आराधनाका लागि ठूलो संख्यामा भक्तजन पुग्ने गर्दछन्। इन्द्रदहमा स्नान र पूजा गर्नाले दिवंगत आफन्तले स्वर्गमा वास पाउने र जीवितलाई शान्ति मिल्ने धार्मिक विश्वास छ। यसैबीच इन्द्र जात्राको अवसरमा आज पूर्णिमाका दिन जीवित देवी कुमारी, श्री गणेश र श्री भैरवको रथ यात्रा ऐतिहासिक माथिल्लो टोल क्षेत्रमा गराइँदैछ। आज बसन्तपुर दरबार क्षेत्रबाट शुरू हुने रथयात्रा प्याफल, एटखा, किलागल, असन र इन्द्रचोक हुँदै माथिल्लो टोलतर्फ तानिनेछ। र काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट लागू औषध सहित 5 जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो र प्रहरी वृत्तथानकोटको संयुक्त टोलले लागू औषध खैरो हिरोइन तथा चिकित्सकको सिफारिश मात्र खरिद गर्न पाइने औषधि सहित उनीहरूलाई हिजो र आज पक्राउ गरेको हो। चन्द्रागिरी नगरपालिका 6 का 34 वर्षीय विक्रम घले, मकवानपुरको थाहा नगरपालिका 12 का 24 वर्षीय विजय तामाङ र राक्सियाङ गाउँपालिका 3 का 33 वर्षीय ललित बहादुर स्याङतन, त्यस्तै काभ्रेको बेथान्चो गाउँपालिका 6 का 34 वर्षीय गणेश लामा र सिन्धुलीको हरिहरपुर नगरपालिका 11 का 32 वर्षीय रत्न तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरूबाट नगद 5,60,400 रूपियाँ सहित 1 थान मोटरसाइकल र 6 थान मोबाइल पनि बरामद गरेको प्रहरीले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अविरल वर्षा कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरो, बागलुङमा एकजनाको ज्यान गयो। पश्चिम नेपालमा भोलि समय मुसलधारे वर्षाको सम्भावना, पछि सोमबारदेखि देशभरको मौसममा सुधार आउने। वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै, सतर्कता अपनाउन आग्रह। र काठमाडौँमा 22 वर्षपछि सम्एक महादान हुँदै मूल समारोह समिति गठन। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। पानी परिरहेको क्षेत्रको नदी तटीय क्षेत्रमा विशेष सावधानी अप्नाउनुहोला। नमस्कार।
7: हजुरको रेडियो 102.1 मेगा।
8: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउनु हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 98 54 0 57 7 98 54 0 56 6 6 6, प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 98 45 55 555, 98 45 41 1123, प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 97 65 0 37 888 र 12 34, जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
9: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
8: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
9: अचानक उच्च ज्वरो आउनु,
8: टाउको दुख्नु,
9: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
8: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
9: वाकवाकी लाग्नु, बान्ता हुनु,
8: शरीरमा बिमिरा आउनु।
9: डेङ्गु रोगको रोकथामका उपायहरू:
8: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
9: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सारले लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
8: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
9: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
8: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। हावाहुरी चलेको बेला के गर्ने?
10: घरको झ्याल र ढोका बन्द गर्ने,
8: आगोका स्रोतहरू बन्द गर्ने,
10: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
8: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
10: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
8: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
10: हावाहुरी चलेको बेला के नगर्ने,
8: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
10: बिजुलीको तार लत्रिएको छ भने नछुने,
8: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
10: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
8: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
0: रंग बहार उपहार जितने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
0: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
2: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864147188।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
7: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
8: हजुर, यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
9: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892, र 0848403385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका खातबारी रामेछाप।
10: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि निकासी बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
10: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभकारी कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
10: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
10: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
10: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
10: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
10: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
10: स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
10: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
10: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
10: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
10: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन।
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
10: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: मौरी पालन व्यवसाय र मह प्रशोधन।
10: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
10: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
10: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
10: फलफूल प्रशोधन र बजारीकरण।
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
10: प्राङ्गारिक, घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
2: प्राङ्गारिक कृषि वस्तु निर्यात।
10: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
10: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।
3: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
2: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
2: त्यसो भए ध्यान दिएर सुन्ने।
4: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
2: सुन्नु भए त
3: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845 40 143, 98 63 023 422।
8: साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
8: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
9: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 88 ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
8: ए पिरले कि बुहारी, रामेछाप मिटसप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
9: हजुर, रामेछाप

0: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन।
1: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
0: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
1: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430098, 0485430098।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
2: पानीको मुहान संरक्षण गरौ, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
5: हजुरको रेडियो

नमस्कार हजुरको रेडियो 102.1 MHz को अपराह्न 4 बजेको रामेछाप पनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। चोरी भएको सुनको गहना खरिद गरेको आरोपमा रामेछाप प्रहरीले मन्थलीका थप 2 जना सुन चाँदी पसल संचालकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार अस्मिता श्रेष्ठ माझीको जाहेरीको आधारमा दायर चोरी सम्बन्धी मुद्दाको अनुसन्धानको क्रममा चोरी भएको सुनको गहना खरिद गरिएको देखिएपछि 2 जना सुन चाँदी व्यवसायीलाई पक्राउ गरिएको छ। प्रहरीले मन्थली नगरपालिका 1 स्थित दीपलक्ष्मी सुन चाँदी पसलका संचालक 33 वर्षीय दिलबहादुर रसाइली र सोही वडामा रहेको सोही ठाउँमा रहेको सुबिना सुन चाँदी पसलका संचालक 28 वर्षीय निशा विश्वकर्मालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार दिलबहादुर रसाइलीको पसलबाट पीड़ितको कानबाट निकालिएको सुनको रिङ 2 थान बरामद गरिएको छ। पक्राउ परेका 2 जनालाई रामेछाप जिल्ला अदालतबाट 7 दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले जारी गरेको प्रेस विज्ञप्तीमा चोरीको सुन खरिद गर्ने अन्य व्यक्तिहरू बारेमा समेत अनुसन्धान भइरहेको जनाइएको छ। बीपी लोकमार्ग बगाएको स्थानमा अस्थायी डाइभर्सन निर्माण शुरू गरिएको छ। अविरल वर्षाको कारण रोसी खोलाले बीपी लोकमार्ग बगाएको स्थानमा क्षतिग्रस्त बनेको अस्थायी डाइभर्सन पुननिर्माण शुरू गरिएको छ। सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार अविरल वर्षाको कारण रोसी खोलाले बीपी लोकमार्गको नवबुद्ध 6 को चौकी डाँडा रोसी 7 को घुमाउने रोसी 11 र 12 का 3 ठाउँहरूमा डाइभर्सन बगाएको थियो। सड़क डिभिजन कार्यालयले तत्काल यातायात सञ्चालन सहज बनाउने उद्देश्यले डाइभर्सन निर्माणको काम अघि बढ़ाएको जनाएको छ। त्यस्तै बीपी लोकमार्गको रोसी 7 को 400 बेसी रोसी 8 को गिम्दी बेसी र रोसी 11 को माम्तीमा पहिरो पन्चाउने कार्य भइरहेको समेत उहाँले जानकारी दिनुभएको छ। अविरल वर्षाको कारण बीपी लोकमार्ग अन्तर्गत नवबुद्ध नगरपालिकाको चौकी डाँडादेखि सिन्धुलीको नेपाल थोकसम्म यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। ओखलढुङ्गा जिल्लाको खिजीफलाटे गाउँपालिकामा रहेको फूलमती माविमा माथिबाट खसेको पहिरोले भवनको एउटा कक्षा कोठामा क्षति पुगेको छ। विद्यालयको सीसी क्यामेरामा रेकर्ड भएको फुटेज अनुसार 12:10 माथिबाट पहिरो आउँदा कक्षा कोठामा क्षति पुगेको छ। विद्यालयभन्दा माथि रहेको इलाका प्रहरी कार्यालय खिजीफलाटेको ग्राउण्डको डिल भत्कदा भवनमा क्षति पुगेको फूलमती माध्यमिक विद्यालयका प्रधान अध्यापक रुद्रशंकर घिमिरेले जानकारी दिनुभएको छ। माथिबाट खसेको पहिरोले विद्यालयको एउटा कक्षा कोठाको झ्याल तथा त्यहाँबाट पहिरोभित्र बसेर कक्षा कोठामा हिलो माटो र ढुङ्गोभित्र पसेको छ। ढुङ्गासहितको हिलो पस्ता कक्षा कोठामा रहेको डेस्क बेन्च पंखा लगायतका सामग्रीहरूमा क्षति पुगेको छ। विद्यालय हिजोबाट नै विदा भएको कारण मानवीय क्षति भने हुन नपाएको प्रधानाध्यापक घिमिरेले बताउनु भएको छ। इलाका प्रहरी कार्यालयको ग्राउण्डको केही भागमा अझै चिरा परिरहेको देखिएको र निरन्तर वर्षात भइरहेमा थप पहिरो जान सक्ने जसका कारण विद्यालयमा थप क्षति हुन सक्ने अवस्था रहेको छ। पहिरोले भित्र क्षति गरे पनि भवनको बाहिरी गाह्रोमा भने हालसम्म क्षति नदेखिएको पनि बताइएको छ। दोलखाको जिरी नगरपालिकामा कोरोना संक्रमण देखिएको छ। जिरी नगरपालिका 9 ठूलो पातल स्थित एक विद्यालयको शिक्षिकामा कोरोना भाइरस COVID-19 संक्रमण पुष्टि भएको छ। काठमाडौँ गएर फर्किए लगतै बिरामी परेकी शिक्षिकाको स्वास्थ्य परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको जिरी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। संक्रमित शिक्षिकालाई आइसोलेशनमा राखिएको र थप व्यक्तिमा संक्रमण हुन नदिन उच्च सतर्कता अप्नाइएको पनि स्वास्थ्य शाखा प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत केशव दाहालले जानकारी दिनुभएको छ। केही दिन अघि ठूलो पातलको एक विद्यालयमा शिक्षक र विद्यार्थीमा एकैसाथ ज्वरो देखिएपछि 2 दिन विद्यालय बन्द भएको थियो। त्यसपछि पुगेको स्वास्थ्य कर्मीको टोलीले 7 जनाको नमूना संकलन गरी परीक्षणको लागि पठाएकोमा 6 जनाको पोजिटिभ रिपोर्ट आएको थियो। तीमध्ये 1 जनामा COVID-19 र 5 जनामा भाइरल इन्फ्लुएन्जा पोजिटिभ देखिएको थियो। चोरी मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका 2 का 24 वर्षीय प्रिन्स श्रेष्ठ रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नयाँ भानेश्वरबाट पक्राउ गरेको छ। चोरीको सुरमा काठमाडौँ जिल्ला अदालतले उनलाई 23 जेठ 2079 एक वर्ष कैद र 30,000 रूपियाँ जरिवाना सुनाएको थियो। पक्राउ परेका उनलाई अदालत मार्फत कारागार पठाइएको छ।
ब्याङ्किङ कसुर मुद्दामा फरार ओखलढुङ्गा घर भएका एक पुरूष पक्राउ परेका छन्। ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका तीन घर भएर काठमाडौँ महानगरपालिका 32 बस्ने 48 वर्षीय शेरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ। उनी विरूद्ध 12 ब्याङ्किङ कसुर सम्बन्धी मुद्दामा 8,42,36,000 रूपियाँ बिगो तोकिएको छ। साथै उच्च अदालत पाटन, जिल्ला अदालत काठमाडौँ र जिल्ला अदालत भक्तपुरबाट विभिन्न मितिमा भएको फैसलाले 2 वर्ष 14 दिन कैद र 62,10,100 रूपियाँ जरिवाना ठहर भएको प्रहरीले जनाएको छ। कैद तथा जरिवानाको फैसलापछि फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटेको प्रहरीले ललितपुर महानगरपालिका 10 पक्राउ गरेको छ। र चेक अनादर मुद्दामा अदालतबाट जरिवाना फैसला भएर फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेर आवश्यक कार्यवाहीका लागि जिल्ला अदालत सिन्धुलीमा पठाएको छ। सिन्धुलीको फेकल गाउँपालिका 3 फेकल एग्रो फार्म बस्ने अन्दाज 44 वर्षीय सागर पुलामी मगरलाई इलाका प्रहरी कार्यालय खुरकोटबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको छ। पुलामी मगर विरूद्ध सम्मानित सिन्धुली जिल्ला अदालतबाट 2083 जेठ 5 गते चेक अनादर मुद्दामा 2,000 रूपियाँ जरिवाना हुने फैसला भएको थियो। फैसला कार्यान्वयनको क्रममा फरार रहेका उनलाई प्रहरीले पक्राउ गरी आवश्यक कार्यवाहीका लागि सिन्धुली अदालतमा पठाइएको जनाएको छ। अवस्त हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकपोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरकै साथ प्रसारण भइरहेको अपरान्ह 4 रामेसाब खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्नी तथा मांसपेशी दुख्नु,
0: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: रंगबहार रंगबहार
3: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंस्टे घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने
2: अवसर पाओ। वर्ज फेंस।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
1: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अप्नाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 98 54 057 7 98 54 056 66 प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 98 45 55 555 98 45 41 143 प्रहरी कन्ट्रोल नम्बर 100 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप सम्पर्क नम्बर 97650338888 र 1234 जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
4: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
4: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
4: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
4: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
4: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
4: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर छुट्टा गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
4: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
4: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
4: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
4: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
1: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
4: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन।
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
4: जौ फाफर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
1: मौरी पालन व्यवसाय र मह प्रशोधन।
4: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन भण्डारण तथा निर्यात।
4: बागवानी नर्सरी स्थापना तथा विकास। पुष्प व्यवसाय टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
1: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
4: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
4: फलफूल प्रशोधन र बजारीकरण।
1: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
4: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
1: प्राङ्गारिक कृषि वस्तु निर्यात।
4: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण।
1: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
4: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली। जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको सान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरी कोसेली सिन्धुलीको राजा।

0: अशोकमार सर्कोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: हिरोइन नै पठाइदिन्छु एक चुटीको भरमा, कसको हिम्मत छ र
2: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
3: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
3: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
2: वाक वाकी लाग्नु, बान्ता हुनु,
3: शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप।

0: तथा सम्पर्क नम्बर 9854577777 9854576666 प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामी छाप सम्पर्क नम्बर 9854555555 9854141123 प्रहरी कन्ट्रोल नम्बर 100 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप सम्पर्क नम्बर 9765037888 र 1234 जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना
0: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर 1 बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
0: उपाय नम्बर 2 साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर 3 बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
0: उपाय नम्बर 4 2 लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर 5 मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार पंपर माल यामाहा रेजियार
0: वर्ज पेंस से घर रंगा उन्होस्ता लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जितने मौका पाउन हो
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ज पेंस
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम
3: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि
3: लक्ष्य 22 पटक
2: स्वीकृत बजेट 88 लाख
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
3: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
3: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
2: स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
3: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र
3: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू
2: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
3: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
2: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन
3: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
2: जौ फापर सिलाम कोदो चिनो कागुलो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
3: पालन व्यवसाय र मह प्रशोधन
2: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
3: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण तथा निर्यात
2: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
3: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
2: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
3: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
2: फलफूल प्रशोधन र बजारीकरण
3: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
2: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
3: प्राङ्गारिक कृषि वस्तु निर्यात
2: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
3: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
2: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तपाईँको देशमा छ नि छैन, नगरपालिकाले के गर्ने, कृषिले के गर्ने,
2: गाडी भाडा पताएको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ हो, 5 रुपियाँ हदाम बस्यो, त्यति बस्ने
1: त्यसको भाउ छ। त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति धेरै खोलेको
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
5: गत वर्ष त त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो, एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
1: कृषि किसानमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, 2 रुपियाँ चामलसँग ल्याएर भोजन गर्ने मेरो काम त्यो थियो। किसानमुखी बजेट ल्याउनु पर्थ्यो यो देशमा, किसान ओभर नलाग्यो भने देशमा लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदा होस् नहुँदा होस् किसानको पक्षमा म त केही तपाईँ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल।
7: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सार्पदा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz, काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz, शंखुवा सभा रेडियो गुराज 105.2 MHz धनकुटा, रेडियो खबरपालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्पेश्वर 90.9 MHz विदुर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ सेङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसते नवलपुर, रेडियो कावसते 102.6 MHz कावसते नवलपुर, दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृङ्खलामा हामीले 4 रिपोर्टलाई कार्यक्रममा राख्ने प्रयास गरेका छौँ। विशेष गरी हामीले प्रविधि र प्राविधिक कुराहरू र विशेषत कृषि क्षेत्रमा भए गरेका प्राविधिक कुराहरूलाई उच्च महत्व दिएर हामी 4-5 दिन जति नै यस्तै विषयहरूलाई यहाँ समक्ष राख्नेछौँ। त्योभन्दा पछाडि हामीले अझै यो कार्यक्रमको फर्मेटलाई चाहिँ परिमार्जित गर्दै लानेछौँ। यहाँहरूले सुनिराख्नु भएको छ भने हाम्रा कार्यक्रमहरूलाई पक्कै पनि फलो गर्दै जानुहोला भन्दै आजको श्रृङ्खलामा हामीले थुपा सिंचाई प्रविधिको महत्वपूर्ण फाइदाका कुराहरूलाई, त्यसै गरी इन्डोनेसियाबाट कफी क्षेत्रमा गरेको क्रान्तिलाई चाहिँ नेपालले कसरी लिने भन्ने खालको विषयमा हामी यो विश्लेषणात्मक रिपोर्ट जुन तथ्यपरक रिपोर्टको रूपमा हामी प्रस्तुत गरेका छौँ। त्यसै गरी हामी क्यामोमाइल खेतीको सन्दर्भलाई पनि आजको श्रृङ्खलामा हामीले समय रह्यो भने चाहिँ अजोला खेती, अजोला चाहिँ कृषि तथा पशुपालीका लागि पछिल्लो समयमा धेरैले खोज्दै गरेको एउटा अजोलालाई पनि हामीले आजको श्रृङ्खलामा राख्ने प्रयास गरेका छौँ। हामीले अगाडि भने जस्तै क्रमशः हामी थुपा सिंचाई प्रविधि, त्यसै गरी इन्डोनेसियाको कफीबाट चाहिँ नेपालले सिक्नुपर्ने पाठ क्यामोमाइल खेतीको प्रविधिका कुराहरू र अजोला खेतीको विषयमा हामी क्रमशः रिपोर्ट राखेका छौँ। हामी कार्यक्रमको अन्तिम खण्डमा फेरि पनि आउनेछौँ। हामी सँगै रहनुहोला। थोपा सिन्चाइ प्रविधिको मुख्य प्राविधिक विशेषता भनेको जल स्रोतको अधिकतम सदुपयोग र सिंचाई दक्षता वृद्धि गर्नु हो। यस प्रविधिले परम्परागत कुलो वा नहर सिंचाईको तुलनामा पानीको अपव्ययलाई 80-90% कम गर्छ। के तपाईँले थोपा सिंचाई प्रविधि प्रयोग गर्नुभएको छ वा यसको बारेमा के थाहा छ तपाईँलाई? आज हामीले आधुनिक कृषिको मेरुदण्ड, थोपा सिंचाई प्रविधि, नेपालमा यसको व्यावसायिक सफलता र यसको आवश्यकता कि अपरिहार्यता, वा थोपा सिंचाई प्रविधि प्रयोग गर्नेहरू के भन्छन् त, वैज्ञानिक आधार के छ, वैज्ञानिक प्रभावकारी विकल्पको रूपमा उदाउन सक्ला त? नेपाल एक कृषि प्रधान देश भनिए तापनि यहाँको कुल खेती योग्य जमिनको ठूलो हिस्सा अझै पनि पूर्ण रूपले आकाशीय पानीमा निर्भर रहनुपर्ने विडम्बना अवस्था छ। जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण परम्परागत पानीका मुहानहरू सुक्दै गएको, मनसुनी वर्षाको समय अनिश्चित बन्दै गएको र खडेरीको प्रकोप बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा थोपा सिंचाई प्रविधि अर्थात ड्रिप इरिगेशन टेक्नोलोजी नेपालको कृषि क्षेत्रको लागि एक आधुनिक, वैज्ञानिक र प्रभावकारी विकल्पको रूपमा उदाएको छ। बोट बिरुवाको जरामा सिधै आवश्यक मात्रामा थोपा थोपा गरी पानी पुर्याइने यो प्रविधि नेपालमा सफल कि असफल भन्ने बहस नखेलाउँदा यसलाई व्यावसायिक कृषि, टनेल खेती र सुक्खा क्षेत्रका लागि पूर्ण रूपमा सफल र अपरिहार्य मान्न सकिन्छ। विशेष गरी काठमाडौँ उपत्यका वरपरका क्षेत्रहरू धादिङ, काभ्रे, चितवन, कास्कीर लगायतका जिल्लाहरूमा व्यवसायिक कृषि पकेट क्षेत्रहरूमा यस प्रविधिको प्रयोगले कृषि उत्पादन र उत्पादकत्वमा ठूलो क्रान्ति नै ल्याएको छ भन्दा फरक नपर्ला। थोपा सिंचाई प्रविधिको मुख्य प्राविधिक विशेषता भनेको जल स्रोतको अधिकतम सदुपयोग र सिंचाई दक्षता वृद्धि गर्नु हो। यस प्रविधिले परम्परागत कुलो वा नहरको सिंचाईको तुलनामा पानीको अपव्ययलाई 80-90% कम गर्छ, जसले गर्दा थोरै पानी उपलब्ध भएको स्थानमा पनि धेरै क्षेत्रफलमा खेती गर्न सम्भव हुन्छ। यसका साथै पानीको पाइपलाई नै झोलमल वा घुलनशील रासायनिक मललाई सिधै बिरुवाको जरासम्म पुर्याउने फर्टिगेसन विधिको प्रयोगले मलको क्षयीकरण रोक्नुका साथै बिरुवाले पोषक तत्व छिटो ग्रहण गर्न पाउँछन्। यसले एकातिर मल र पानीको उचित सदुपयोग गराउँछ भने अर्कोतर्फ गोडमेल गर्ने समय, जनशक्ति र गोडमेलको लागतमा ठूलो बचत गराउँछ। फलस्वरूप विमौसमी तरकारी, फलफूल, गोलभेडा, काँक्रो र उच्च मूल्यका नगदे बाली उत्पादन गर्ने किसानहरूको लागि आमदानीमा उल्लेख्य वृद्धि भई यो प्रविधि व्यावसायिक स्तरमा अत्यधिक सफल प्रमाणित भएको छ। हाल नेपाल सरकारले कृषि विकास कार्यालयहरू र स्थानीय तह मार्फत पनि यस प्रविधिमा करिब 50-85% अनुदान व्यवस्था मिलाएपछि साना र व्यवसायिक किसानहरूमा पनि यसप्रति आकर्षण र पहुँच बढ्दै गएको देखिन्छ। अर्कोतर्फ नेपालका परम्परागत र निर्वाहमुखी साना किसानहरूमा यो प्रविधि केही हदसम्म चुनौतीपूर्ण र कतिपय अवस्थामा आंशिक रूपमा असफल जस्तो पनि देखिएको छ। यसका मुख्य बाधक भनेको प्रणाली जडान गर्दा लाग्ने शुरूआती उच्च प्राविधिक तथा आर्थिक लागत हो, जुन साना र कमजोर आर्थिक अवस्था भएका किसानहरूको पहुँच भन्दा बाहिरको विषय बन्न सक्छ। यस्तै ग्रामीण क्षेत्रमा प्राविधिक ज्ञान र सचेतनाको कमीका कारण फोहोर वा धमिलो पानीको प्रयोग गर्दा ड्रिपर र नोजलहरू छिट्टै जाम हुने, फिल्टरको नियमित सफाई नगर्ने र प्रणालीमा सामान्य समस्या हुँदा पनि यसको मर्मत सम्भार गर्न नसक्ने जस्ता समस्याहरू व्यापक छन्। बिग्रिएका पार पूर्जाहरू स्थानीय बजारमा सहजै उपलब्ध नहुनु र पहाड़ी भूभागका साना तथा भिरालो गराहरूमा अथवा बारीहरूमा धान वा गहुँ जस्ता खाद्यान्न पारीका लागि यो प्रविधि आर्थिक रूपमा किफायती नहुनेले पनि यसलाई देशका सबै भाग र बालीमा समान रूपमा सफल हुन भने सकेको छैन। कतिपय स्थानमा सरकारी तथा गैर सरकारी निकायहरूबाट निशुल्क वा अनुदानमा बाँडिएका थोपा सिंचाईका सेटहरू केवल प्राविधिक तालिम र मर्मत सम्हारको उचित व्यवस्था नहुँदा खेतबारीमा प्रयोग विहीन भएर तन्किएका छन्, जसले यसको व्यवस्थापकीय र नीतिगत कमजोरीलाई स्पष्ट पार्छ। यस्ता तमाम व्यावहारिक र प्राविधिक चुनौतीहरूका बावजुद थोपा छिन्छ प्रविधिलाई नेपालको सन्दर्भमा एउटा विलासिताको रूपमा मात्र नहेरी यसलाई अपरिहार्य राष्ट्रिय आवश्यकताको रूपमा बुझ्न भने अति जरूरी छ। नेपालको विशिष्ट भौगोलिक बनावट अनुसार धेरै जसो खेतीयोग्य जमिन डाँडाकाँडा र माथिल्लो भेगमा अवस्थित छन् भने पानीका मुख्य स्रोतहरू तल्लो बेसी वा नदी किनारमा छन्। यस्तो जटिल अवस्थामा पम्पिङ प्रविधि वा सोलर प्रणाली मार्फत माथि उकालिएको महँगो पानीलाई थोपा थोपा गरेर अति किफायती ढंगले प्रयोग गर्न थोपा सिंचाई बिना सम्भव नै छैन। जलवायु परिवर्तनको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न र घरजो जल स्रोतको अधिकतम उपयोग गर्दै प्रत्येक थोपाबाट बढ़ी उत्पादन लिने राष्ट्रिय लक्ष्य हासिल गर्न यो प्रविधि नै निर्विकल्प माध्यम बन्न सक्छ। समग्रमा भन्नुपर्दा थोपा सिंचाई आफैमा त्रुटिपूर्ण वा असफल प्रविधि भने होइन, बरू यसको बुझाई कार्यान्वयन प्रक्रिया र व्यवस्थापनमा सरकारवाला निकायहरूको कमजोरी देखिएको मात्र हो। यस प्रविधिलाई नेपालभर पूर्ण रूपमा सफल र सर्वव्यापी बनाउन केवल उपकरण वितरणमा मात्र जोड नदिई किसानहरूलाई स्थानीय स्तरमै व्यावहारिक प्राविधिक र मर्मत सम्हार सम्बन्धी तालिम दिनु नितान्त आवश्यक छ। सरकारी नीतिहरू आयातित प्लास्टिकका सामग्रीहरूमा मात्र भर नपरी स्वदेशी उद्योगहरूलाई प्रोत्साहन गर्ने र स्थानीय बजारमै यसका पाटपूर्जाहरू सस्तो मूल्यमा उपलब्ध गराउनेतर्फ लक्षित हुनुपर्छ। साथै सहकारी र समूहगत खेती मार्फत सामूहिक सिंचाई प्रणाली विकास गर्न सके लगानीको भार पनि कम हुनेछ। यदि राज्यले प्राविधिक सहयोग, सस्तो बजार र किसानको दक्षता अभिवृद्धिमा प्रभावकारी समन्वय गर्यो भने थोपा सिंचाई प्रविधि नेपालको कृषि रूपान्तरण र दिगो आर्थिक विकासको एक दरिलो र मजबूत आधार बन्ने निश्चित छ। कफी एउटा पेय पदार्थ मात्र नभएर यो विश्वव्यापी रूपमा खरबौं डलरको कारोबार गर्ने एउटा शक्तिशाली कृषि अर्थतन्त्र हो र जब हामी विश्वको कफी आपूर्ति श्रृंखला अर्थात ग्लोबल कफी सप्लाई चेनको कुराकानी गर्छौं, इण्डोनेसिया विश्वकै चौथो ठूलो उत्पादक राष्ट्रका रूपमा अग्रस्तरमा उभिने गर्छ। ब्राजिल, भियतनाम र कोलम्बिया पछिको यो टापुहरूको देशले वार्षिक लाखौं मेट्रिक टन कफी विश्व बजारमा निर्यात गर्दै आएको छ। तर इण्डोनेसियाको कथा केवल उत्पादनको परिमाणमा मात्र सीमित छैन, विगतमा परम्परागत र व्यापारिक रोबस्टा कफीका रूपमा चिनिने यो देशले पछिल्लो दुई दशकमा कसरी उच्च गुणस्तरीय स्पेशलिटी अराबिका कफीमा आफूलाई रूपान्तरण गर्यो, कसरी 95% साना किसानहरूलाई एउटै व्यावसायिक सञ्जालमा जोडेर विश्व बजारमा ठूलो प्रभाव पार्यो, आजको यो विशेष कर्पोरेट रिपोर्टमा हामी इण्डोनेसियाको कफी क्रान्तिको रणनीतिक मोडल र यसबाट नेपाल जस्ता विकासोन्मुख देशहरूले सिक्नुपर्ने व्यावसायिक पाठहरूबारे विस्तृत विश्लेषण गर्नेछौ। इण्डोनेसियामा कफीको व्यावसायिक शुरूआत डच औपनिवेशिक कालबाट भएको हो। शताब्दीसम्म यो केवल एउटा कच्चा पदार्थ निर्यात गर्ने माध्यम मात्र बन्यो, तर 21औं शताब्दीको शुरूआतसँगै इण्डोनेसियाली कृषि क्षेत्रले एक रणनीतिक मोड लियो। उनीहरूले आफ्ना प्राकृतिक स्रोतहरूको सूक्ष्म अध्ययन गरे। सुमात्रा, जाभा, बाली, सुलावेसी र फ्लोरेस जस्ता टापुहरूमा रहेको भल्केनिक वा ज्वालामुखी माटो र त्यहाँको हावा पनि उच्च गुणस्तरको अराबिका कफीका लागि विश्वकै सर्वश्रेष्ठ मानिन्छ। इण्डोनेसियाले आफ्नो सम्पूर्ण ध्यान कम मूल्यको रुबास्टाबाट बढ़ाएर उच्च मूल्य पाइने स्पेशलिटी कफीतर्फ केन्द्रित गर्यो। यसका साथै उनीहरूले आफ्नो परम्परागत प्रशोधन विधि अर्थात गिलिङ बासालाई आफ्नो युनिक सेलिङ प्रपोजिसन बनाए। यो विशेष ओसिलो प्रशोधन विधिले कफीलाई कम अम्लीय र बाक्लो स्वाद दिन्छ, जसले गर्दा स्टार बक्स जस्ता बहुराष्ट्रिय कर्पोरेट हबहरूले इण्डोनेसियाली कफीलाई आफ्नो प्रिमियम ब्लेण्डमा अनिवार्य रूपमा सामेल गर्न थाले। कुनै पनि कृषि क्रान्तिको दिगोपन एउटा मूल्य श्रृंखला अर्थात भ्यालु चेनमा मात्र निर्भर रहन्छ। इण्डोनेसियाको कफी क्षेत्रको सबैभन्दा बलियो पक्ष भनेको 95% उत्पादन साना पारिवारिक किसानहरूको हातमा हुनु हो। ठूला कर्पोरेट फार्महरूमा मात्र भर नपरी इण्डोनेसियाले साना किसानहरूलाई सुदृढ कृषि सहकारीमा संगठित गर्यो। यी सहकारीहरूले तीनवटा मुख्य काम गरे। गुणस्तर नियन्त्रण, किसानहरूलाई रोपणदेखि कटारीसम्मको प्राविधिक तालिम र मापदण्ड प्रदान गरियो। बिचौलियाको अन्त्य, गाउँमै आधुनिक संकलन तथा प्रशोधन केन्द्रहरू स्थापना गरी किसानको उत्पादन सोझै सहकारी मार्फत प्रशोधन गरियो। प्रत्यक्ष बजार पहुँच, सहकारीहरूले सोझै अन्तर्राष्ट्रिय खरिदारहरूसँग दीर्घकालीन व्यापारिक सम्झौता अर्थात् डाइरेक्ट ट्रेड कन्ट्याक्ट गर्न शुरू गरे। यसले गर्दा मध्यस्थकर्ता तथा बिचौलियाले लैजाने नाफा सोझै किसान वा स्थानीय सहकारीको खातामा पुग्यो, जसले गर्दा कृषि क्षेत्रमा व्यापक पुँजी निर्माण गर्यो। इन्डोनेसियाली कफी क्रान्तिको चौथो महत्वपूर्ण पाटो हो आन्तरिक बजारको प्रबन्धन र आधुनिक प्रविधिको प्रयोग। केवल वैदेशिक निर्यातमा मात्र भर नपरी इन्डोनेसियाले आफ्नै देशका प्रमुख शहरहरू जस्तै जकार्ता र बालीमा थर्ड वेभ कफी संस्कृतिको विकास गर्यो। स्थानीय युवा उद्यमीहरूले स्वदेशमै कफीलाई नै प्रिमियम ब्रान्डमा स्थापित गरे, जसले गर्दा देशको कुल उत्पादनको ठूलो हिस्सा देशभित्रै उच्च मूल्यमा खपत हुन थाल्यो। यसका साथै अन्तर्राष्ट्रिय बजारमा पारदर्शिता र विश्वास कायम गर्न उनीहरूले डिजिटल क्यासेबिलिटी लागू गरे। उपभोक्ताहरूले कफीको पोकोमा रहेको क्यूआर कोड स्क्यान गरेर त्यो कफी कुन टापुको हो, कुन उचाइमा रहेको फार्मबाट कुन किसानले फलाएको र कसरी प्रशोधन गरिएको भन्ने कुरा पूर्ण तथ्याङ्क हेर्न सक्छन्। यो लेभलको कर्पोरेट ट्यासेबिलिटी इन्डोनेसियाली कफीको ब्रान्ड भ्यालुलाई विश्वकै शीर्ष स्तरमा पुर्याएको थियो। इन्डोनेसियाको यो मोडलले हामीलाई एउटा स्पष्ट व्यावसायिक पाठ दिन्छ। कृषिमा रूपान्तरण ल्याउन जमिनको विशाल भूभाग होइन, स्पष्ट नीति, प्रविधि, गुणस्तर र सही ब्रान्डिङको आवश्यक पर्छ। नेपालको सन्दर्भमा कुरा गर्ने हो भने हाम्रा महाभारत पर्वत श्रृङ्खलामा फुल्ने हिमालयन अराबिका कफी आफ्नो विशिष्ट स्वाद र अर्ग्यानिक पहिचानका कारण अन्तर्राष्ट्रिय प्रिमियम बजारमा उच्च माग रहेको कफीमा पर्छ। तर हामी अझै पनि छरिएर रहेको उत्पादन र परम्परागत बजार पद्धतिमै सीमित छौं। यदि नेपालले पनि इन्डोनेसियाली मोडललाई पछ्याउँदै जाने हो भने हाम्रा पहाड़ी साना किसानहरूलाई व्यवस्थित सहकारी र प्रविधिसँग जोड्ने, कस्टम हायरिङ सेन्टर मार्फत आधुनिक पशुधन र जीपीएस ट्रेसेबिलिटी लागू गर्ने र स्वदेशी तथा वैदेशिक बजारमा हिमालयन प्रिमियम ब्रान्डका रूपमा आक्रात्मक बजारीकरण गर्ने हो भने कफी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने प्रमुख कृषि निर्यात बाली बन्न सक्छ। इन्डोनेसियाले 95% साना किसानहरूको पाखुराको भरमा विश्व जित्न सक्छ भने नेपालले पनि आफ्नो हिमाली र पहाड़ी माटोको सम्भावनालाई उपयोग गर्दै कफी क्षेत्रमा ठूलो फड्को मार्न सम्भव छ। क्यामोमाइल औषधि गुणले भरिपूर्ण यस्तो बहुमूल्य जडीबुटी हो जसको माग आज विश्वभरका मानिसहरूमा तनाव, अनिद्रा र स्वास्थ्य समस्या समाधानका लागि तीव्र रूपमा परिरहेको छ। नेपालको तराईदेखि पहाड़सम्मका बाँझो र भिरालो जमिनमा समेत क्यामोमाइलको व्यावसायिक खेती गरेर मनप्रिय आमदानी लिन सकिन्छ। अन्तर्राष्ट्रिय बजारमा क्यामोमाइलको इन्सेसियल ऐल प्रति लिटर 50,000 देखि 80,000 रूपियाँसम्ममा बिक्री हुने गर्छ। परम्परागत बाली भन्दा कम पानी, कम मेहनत र छोटो समयमै उच्च प्रतिफल दिने भएकाले क्यामोमाइल खेती नेपाली किसानका लागि नयाँ र आकर्षक आमदानीको बन्न सक्छ। के तपाईँलाई थाहा छ, संसारभरका मानिसहरू तनाव हटाउन, राम्रो निद्रा पाउन र पेटको स्वास्थ्य सुधार्न जुन हर्बल टी र इसेन्सियल ओइल खोज्छन् त्यसको मुख्य स्रोत एउटा सानो क्षेत्रफूल हो क्यामोमाइल। सानो क्षेत्रफूल हो क्यामोमाइल। नेपालका पहाड़ी भिरालो तथा तराईका कम उब्जाऊ जमिनमा पनि सजिलै खेती गर्न सकिने क्यामोमाइललाई सेतो सुन भन्दा फरक नपर्ला। अन्तर्राष्ट्रिय बजारमा क्यामोमाइलको तेल प्रति लिटर करिब 50,000 देखि 80,000 सम्म बिक्री हुन्छ। आजको यस विशेष भिडियोमा हामी क्यामोमाइल खेतीको प्राविधिक पक्ष, बेर्न सार्ने विधि, प्रशोधन र यसबाट हुने आमदानीको पूर्ण लेखाजोखा गर्दैछौ। कार्यक्रम अवधिभर हेरेर अनि सुनेर साथ दिनुहोला। प्रजाति, हावा पानी र माटोको तयारी। क्यामोमाइल खेती शुरू गर्नु अघि यसको सही प्रजाति र हावा पानी बुझ्न भने आवश्यक छ। पहिलो प्रजातिको कुराकानी गरौं। व्यावसायिक रूपमा दुई प्रकारका क्यामोमाइल खेती गरिन्छ। एउटा जर्मन क्यामोमाइल जुन एक वर्षीय बाली हो, यसमा अत्यधिक तेल र क्यामा जुलिन पाइने भएकाले नेपालका लागि यही प्रजाति सबैभन्दा उत्तम मानिन्छ। दोस्रो रोमन क्यामोमाइल हो जुन बहुवर्षीय हुन्छ। दोस्रो हावापानी र माटो। क्यामोमाइललाई चिसो र सुक्खा हावापानी चाहिन्छ। नेपाललाई तराई, भित्री मधेस र मध्य पहाड़ी क्षेत्रमा कार्तिक मंगिरमा बिउ रोपेर चैत्र वैशाखमा उत्पादन लिन सकिन्छ। 6.5 देखि 7.5 पीएच भएको दोमट वा बलौटे दोमट माटो यसका लागि उपयुक्त मानिन्छ। पानी नजम्ने, घाम राम्रोसँग लाग्ने बाँझो वा पाको जमिनमा पनि यसका लागि राम्रो मानिन्छ। बिउदर, नर्सरी र बेर्न सार्ने प्रविधि। अब कुराकानी गरौं नर्सरी व्यवस्थापन र बेर्न सार्ने प्राविधिक विधिको। एक रोपनी जमिनका लागि जम्मा 15 देखि 20 ग्राम बिउ भइपुग्छ। यसको बिउ अत्यन्तै मसिनो हुने भएकाले बिउ छर्दा धुलो वा बालुवासँग मिसाएर छर्नुपर्छ। कार्तिक महिनामा राम्रोसँग खनजोत गरी कम्पोस्ट मल मिलाएर 1 मिटर चौडा नर्सरी ब्यार बनाउनुपर्छ। बिउ छरेपछि हल्का माटो वा परालले छोपेर हजारीबाट पानी छर्किनुपर्छ। नर्सरीमा बिउ छरेको 30 देखि 35 दिनमा बेर्ना 10 देखि 12 सेन्टिमिटर अग्ला हुन्छन्। त्यसपछि खनजोत गरी तयार पारिएको खेतमा लाइनदेखि लाइनको दूरी 30 सेन्टिमिटर र बोटदेखि बोटको दूरी 15 देखि 20 सेन्टिमिटर कायम गरी बेर्न सारिन्छ। सुरुवाती अवस्थामा हल्का सिंचाई गरिन्छ। क्यामोमाइल धेरै बल नखोज्ने बाली भए पनि 1 रोपनीमा 500 किलो गोबर मल र सामान्य मात्रामा एनपीके प्रयोग गर्दा उत्पादन राम्रो हुन्छ। टिपाइमा प्रशोधन प्रविधि बेर्न सारेको 60 देखि 70 दिनपछि क्यामोमाइलमा ढकमक्क फूल फुल्न थाल्छ। यहाँ टिपाइमा प्रशोधन नै सबैभन्दा महत्वपूर्ण प्राविधिक चरण हो। फूल टिपाई गर्दा जब फूलका सेता पत्रदलहरू पूर्ण रूपमा तेर्सो हुन्छन् तब मात्र टिप्नुपर्छ। टिपाई सधैँ बिहानको शीत सुकेपछि अर्थात बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म गर्नुपर्छ, किनकि यो समयमा फूलमा तेलको मात्रा सर्वाधिक हुन्छ। एक सिजनमा 3 देखि 4 पटकसम्म फूल टिप्न सकिन्छ। पर्शुधनको कुराकानी गर्दा क्यामोमाइलबाट 2 तरिकाले आमदानी लिन सकिन्छ। पहिलो चियाका लागि सुकाउने विधि, टिपिएका फूलहरूलाई सोझै घाममा नसुकाई छाहारीमा 3 देखि 4 दिन सुकाइन्छ। यसरी सुकाइएको फूल ग्रेडिङ गरी हर्बल चियाका रूपमा प्याकिङ गरिन्छ। दोस्रो तेल निकाल्ने विधि, ताजा वा हल्का सुकेका फूलहरूलाई स्टिम डिस्टिलेसन प्रविधिबाट प्रशोधन गरिन्छ। 3 देखि 4 घण्टाको डिस्टिलेसन पछि गहिरो निलो वा सुनौलो रंगको क्यामोमाइल इन्सेसियल ओइल प्राप्त हुन्छ। अब लागौ सबैभन्दा रोचक विषय अर्थात आमदानी र नाफाको हिसाब किताबतर्फ। 1 रोपनी जमिनमा बिउ नर्सरी खेत तयारी मलजल सिंचाई मजदुरी र प्रशोधन खर्च गरी कुल अनुमानित लागत 14,000 रुपियाँ लाग्छ। उत्पादन र बिक्रीतर्फ हेर्दा यदि सुकेको फूल बेच्ने हो भने 1 रोपनीबाट 40 देखि 50 किलो सुकेको फूल उत्पादन हुन्छ, जसको बजार मूल्य 600 देखि 800 प्रति किलोले हिसाब गर्दा पनि 30 देखि 40 हजार रुपियाँ आमदानी हुन्छ। यदि एसेन्सियल ओइल निकाल्ने हो भने 1 रोपनीबाट 1 देखि 1.5 लिटर तेल निकाल्न सकिन्छ, जसको बजार मूल्य 50 देखि 60 हजार न्यूनतम रहेको छ, जसलाई हिसाब गर्दा 60 देखि 90 रुपियाँसम्म जान सक्छ। सबै कटाएर 1 रोपनीबाट 4 देखि 5 महिनाको अवधिमा कम्तीमा 35 देखि 60 हजारसम्म खुद नाफा कमाउन सकिन्छ। यदि 10 रोपनीमा व्यवसायिक खेती गर्ने हो भने सिजनमा 5 देखि 6 लाख रुपियाँ सहजै आर्जन गर्न सम्भव छ। जलवायु परिवर्तनका कारण परम्परागत बारीमा जोखिम बढ़िरहेका बेला क्यामोमाइल जस्ता बहुमूल्य जड़ीबुटी खेती नेपाली किसानका लागि दरबिलो विकल्प बन्न सक्छ। थोरै सिंचाई कम मेहनत र बाँझो जमिनमै पनि उच्च प्रतिफल दिने भएकाले प्रविधिलाई अंगीकार गर्न सके कृषिबाटै समृद्धि सम्भव छ। यिनै जानकारीहरू सँगसँगै आजको श्रृंखलाको समय सकिने सकेको छ। यहाँहरूको कुनै पनि समस्या जिज्ञासा गुनासाहरू अन्यहरू छन् अथवा कृषि अन्तर्गतका विषयहरूमा चाहिँ यसरी कार्यक्रममा ल्याइदिए हुन्थ्यो अनियोल भएका विषयहरू छन् भने यहाँहरूले सिधा हटलाइन नम्बर 98510 97192 98510 97192 टेलिफोन एसएमएस अथवा वाट्सएप गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ पढाउन सक्नुहुन्छ भने असीम सापले यहाँहरूको माझबाट बिदा पनि अनुमति पाउँछु। स्वदेशमै रहो, कृषि कर्म गरौं, नमस्कार।

0: लागौं।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान। हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
3: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।

0: 妈的米托，
1: 卡纳丁的文字，
0: 阿里巴巴的，
1: 巴巴的卡纳丁的文字。

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
2: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
6: सम्पर्क नम्बर 0475904662, 98692695998।
8: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने।

0: Matelão nu la, periu mantali matestura în roadul cu păsăl ce caul la bătit.
1: Caca, timla e tini thaceină? Aba hamrei mantali ma Divjyoti Hardware and Suppliers khulia ni kaka?
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845 40682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: अहिले साँझको 6 बजे
5: हजुरको रेडियो 100

नमस्कार, साँझ छ बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु। हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। संयुक्त राष्ट्रसंघको 81औं महासभामा सहभागी हुन अमेरिका जानुभएका प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किनु भएको छ। महासभामा सहभागी हुन गत मंगलबार अमेरिका प्रस्थान गर्नुभएका शाह आज स्वदेश फर्किनु भएको हो। उहाँ केही बेर अघि मात्रै प्रधानमन्त्री शाहले 8 गते महासभा जलवायु परिवर्तनको कारण नेपाल जस्ता मुलुकहरूले भोगिरहेको विनाश र त्यसको जिम्मेवारी विश्व समुदायले लिनुपर्ने विषय उठाउँदै उहाँले हिमालयको सुनामीले निम्त्याएको विनाशलाई विश्व सामु प्रस्तुत गर्नुभएको छ। महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूसँग पनि भेटवार्ता समेत गर्नुभएको थियो। संयुक्त राष्ट्रसंघ टिम सम्बन्धी उच्चस्तरीय बैठकमा विकासशील देशहरूको र ऋणको दबाव शी जिनपिङले अघि सार्नु भएको चीनले गरेको प्रयासको उहाँले प्रशंसा पनि गर्नुभएको छ। जीडीआईको ग्रुप संसदीय सुनवाई समितिले विभिन्न 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन सर्वसाधारणलाई आह्वान गरेको छ। आज सार्वजनिक सूचना निकायका समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ। इच्छुक व्यक्तिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रितपूर्वक उजुरी दर्ता गराउन सकिनेछ। सरकारले भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, जङ थापा, बेलायतका लागि गौरव शमशेर, जंगबहादुर राणा र जर्मनीका लागि सरोज जोशीलाई सेवा, इजरायल, स्पेन, जापान, ओमन, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि समेत राजदूत सिफारिश भएका छन्। प्राप्त उजुरीमाथि छानबिन र संसदीय सुनवाई पूरा भएपछि मात्रै नियुक्तिको प्रक्रिया अघि बढ़नेछ। नेपाल र सिक्किम महासभामा सहभागी हुनका लागि राष्ट्रमन्त्री शेख न्याङले कूटनैतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा आज हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रीको निजी सचिवालयले भएको थियो। यसअघि नेपालको कूटनीतिक सर्बिया बीच द्विपक्षीय परामर्श भएको छ। संयुक्त राष्ट्रसंघको 81औं महासभामा सहभागी हुने क्रममा न्यूयोर्कमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री सुशील खनाल र सर्बियाका परराष्ट्र मन्त्री बीच द्विपक्षीय परामर्श संयन्त्र सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो। आज दिउँसो 3 दिदेवघाट स्थित जलमापन केन्द्र त 9 मिटर पुग्ने क्रममा छ। नदीमा 7.3 मिटर पानीको सतह पुग्दा चेतावनी तह मानिन्छ। यसअघि शुक्रबार राति जनाएको छ बाढ़ीपछि भइरहेको नवलपरासी वर्धागार सुस्ता पूर्वका प्रमुख जिल्लाधिकारी जगदीश्वर उपाध्याय जल देशमा वर्षासँगै ठूला हावाहुरी चल्ने भन्दै सतर्क रहन आग्रह गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले आज अपरान्ह सुलभ मधेश गण्डकी र लुम्बिनी प्रदेशमा रहेको निम्नचापीय क्षेत्रको कारण आज राति पनि चारै प्रदेशमा ठूला हावा चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आइतबार दिउँसो पनि ठूलो हावा चल्ने सम्भावना रहेको छ। ठूलो हावा चल्ने भएकोले सतर्कता अप्नाउन महाशाखाले अनुरोध पनि गरेको छ। बंगालको खाड़ीमा उत्पन्न निम्नचापीय क्षेत्रको कारण 3 दिनदेखि देशभर वर्षा भइरहेको छ। शनिबार बिहानदेखि भने पश्चिम नेपालमा पानी परिरहेको छ। आइतबार चोरी भएको सुनका गहना खरिद गरेको आरोपमा रामेछाप प्रहरीले मन्थलीका थप 2 जना सुनचाँदी पसल संचालकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरीका दायर चोरी सम्बन्धी मुद्दाको अनुसन्धानको क्रममा चोरी भएको सुनको गहना खरिद गरेको देखिएपछि 2 जना सुनचाँदी व्यवसायीलाई पक्राउ गरिएको छ। प्रहरीले मन्थली नगरपालिका 1 स्थित देवलक्ष्मी सुनचाँदी पसलका संचालक 33 वर्षीय दिलबहादुर रसाईले र सोही ओडा मन्थली बजारमै रहेको सुविधा सुनचाँदी पसलका संचालक 28 वर्षीय निशा विश्वकर्मालाई पक्राउ गरेर रसाईलीको पसलबाट पीड़ितको कानबाट पक्राउ गरेका 2 जनालाई रामेछाप जिल्ला अदालतबाट 7 दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक कमल राउतका अनुसारको बारेमा पनि थप अनुसन्धान भइरहेको छ।
बीपी लोकमार्गले बगाएको स्थानमा अस्थायी डाइभर्जन निर्माण शुरू गरिएको छ। अविरल वर्षाको कारण रोसे खोलाले बीपी लोकमार्ग बगाएको छ। रोसे खोलाले बीपी लोकमार्गको 9 र 12 को 3 स्थानमा डाइभर्जन बगाएको थियो। सड़क डिभिजन कार्यालयले तत्काल यातायात सञ्चालन गरेको छ। यस्तै बीपी लोकमार्गको रोसे 11 मान्तीमा पहिरो पन्छाउने कार्य भइरहेको समेत बताइएको छ। अविरल वर्षाको कारण बीपी लोकमार्ग अन्तर्गत नवबुद्ध नगर पूर्ण रूपमा अवरूद्ध भएको छ। कसैको पहिरोले भवनको एउटा कक्षा कोठामा क्षति पुगेको छ। विद्यालयको सीसी क्यामेरामा रेकर्ड भएको फुटेज अनुसार क्षति पुगेको छ। भवनमा क्षति पुगेको फूलमती माध्यमिक विद्यालयका प्रधानाध्यापक रुद्र शंकर घिमिरेले जानकारी दिनुभएको छ। माथिबाट खसेको पहिरोले विद्यालयको एउटा कक्षा कोठाको झ्याल तथा त्यहाँबाट पहिरो भएको छ। दोलखाको जिरी नगरपालिकामा कोरोना संक्रमण देखिएको छ। जिरी नगरपालिका 9 ठूलो पातल स्थित एक विद्यालयको शिक्षिकामा कोरोना भाइरस कोविड-19 संक्रमण पुष्टि भएको छ। काठमाडौँ गएर फर्किए लगतै बिरामी परेकी शिक्षिकाको स्वास्थ्य परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको जिरी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। शिक्षिकालाई आइसोलेशनमा राखिएको र थप व्यक्तिमा संक्रमण हुन नदिन उच्च सतर्कता अप्नाई विद्यालयमा शिक्षक र विद्यार्थीमा एकैसाथ ज्वरो देखिएपछि 2 दिन विद्यालय बन्द गरिएको थियो। त्यसपछि पुगेको स्वास्थ्य कर्मीको टोलीले 7 जनाको नमूना संकलन गरी परीक्षणको लागि पठाएकोमा 6 जनाको पोजिटिभ रिपोर्ट आएको थियो। तीमध्ये 1 जनामा कोविड-19 र 5 जनामा भाइरल इन्फ्लुएन्जा पोजिटिभ देखिएको थियो। भीमेश्वर नगरपालिका 2 का 24 वर्षीय प्रिन्स श्रेष्ठ रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नयाँ भानेले उनलाई 23 जेठ 2079 एक बटो परेका उनलाई अदालतबाट छन्। ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका 3 शेरबहादुर मगरलाई प्रहरी पक्षहरूमा 8,42,36,000 काठमाडौँ र जिल्ला अदालत भक्तपुरबाट विभिन्न मितिमा भएको 500 रूपियाँ जरिवाना फरार रहेका उनलाई काठमाडौँ उपत्यकाको अपराध अनुसन्धान कार्यालय टेकुबाट खटेको प्रहरीले चेक अनादर मुद्दामा अदालतबाट जरिवाना गाउँपालिका 3 का एग्रो फार्ममा बस्ने सिन्थिकल एग्रो फार्ममा भले पुरकोटबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो। पुलामी मगर विरूद्ध सिन्धुली अदालतबाट 2083 जेठ 5 गते चेक अनादर मुद्दामा 2,000 रूपियाँ जरिवाना प्रहरीले पक्राउ गरेर आवश्यक कार्यवाहीका लागि सिन्धुली जिल्ला अदालतमा परेका छन्। जिरी नगरपालिका 4 का अन्दाजी 72 वर्षीय मानबहादुर जिरेल जिरी नगरपालिका 1-3 साता अघि श्यामाको जगत श्यामामा र त्यसको भोलिपल्ट ढुङ्गेमा बास बस्तासम्म सम्पर्कमा रहेका मानबहादुर त्यसपछि सम्पर्कविहीन भएको परिवारजनले बताएका छन्। जिरी नगरपालिका 4 का वडाध्यक्ष पदेमान जिरेलले छरेनी खोलामा फेला परेको शव मानबहादुरकै भएको बताउनु भएको छ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5 मा नारायणी नदीको बाढ़ीले बस्ती डुबानमा परेपछि शस्त्र प्रहरीले 29 जनाको सकुशल उद्धार गरेको जनाएको। सुस्ता स्थित थारू टोलमा पानी पसेको थियो। बस्तीमा बाढ़ी पसेपछि शस्त्र प्रहरी बल नेपाल बीआईपी सुस्ताबाट उद्धार टोली परिचालन भएको टोलीले डुबानमा परेका 29 जना स्थानीयहरूको उद्धार। सिंहले बैंककमा जारी 58 एसियाली शारीरिक संगठन च्याम्पियनशीपमा स्वर्ण पदक जित्नु भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार उहाँले पुरूष 75 केजी तौल समूहमा उत्कृष्टको दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो। च्याम्पियनशीपमा उहाँले 80 केजी तर्फ स्वर्ण पदक जित्नु भएको थियो। उक्त प्रतियोगितामा नेपालले 3 स्वर्ण 3 रजत र 1 काँस्य सहित 7 पदक जितेको थियो। अवस्थाहरू र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत सकियो समाचारबाट आजन म तारा छेत्री पनि बिदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउनु हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854077 9854056666, प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854055555, 9854141123, प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 9765037888 र 1234, जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
0: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
0: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
0: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
0: यो किराले साँझ परेपछि बिहान झिस्मिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
0: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 4640 26 69 79।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
0: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
0: हार जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
0: शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
0: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: रंगबहार रंगबहार
3: बर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेंट।
0: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।

0: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौं। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौं। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 98 54 56 7 7 98 54 56 6 6 6, प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 98 45 55 555, 98 45 41 41 123, प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 97 65 037 888 र 12 34, जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
0: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
0: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
0: हार जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
0: शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
0: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 892, र 048 543 385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स, रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।

0: हजुरको रेडियो 102.1 MHz।
1: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: हेर बुढी, भूकम्पले सर्वस्व लगिहाल्यो, यी छोरा छोरीलाई अब खाममा पठाउनु पर्यो।
5: पठाउने त भनेको नि, तर कहाँ पठाउने?
4: गाउँभरि घरहरू बनाउने काम धमाधम भइरहेछ, ढुङ्गा माटो बोक्न जान्छन् नि।
5: हुन्छ नि हुन्छ।
6: हेर न बहिनी, हाम्रो बाबामा कस्तो कुरा नबुझ्ने है।
7: हो नि दाई, हाम्रो बा आमाको कारणले आज हामी बाल श्रमिक बन्नु पर्यो।
6: ला, हाम्रो भविष्य अब के होला?
8: छेडिक लाभको लोभ होइन, बाल बालिकाको उज्यालो भविष्यको सुनिश्चित गर्न शिक्षा दिउँ। जोखिमपूर्ण काममा बाल बालिकालाई प्रयोग नगरौं। बाल बालिकाको अधिकार सुनिश्चित गर्नु हामी सबैको दायित्व हो। जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
0: अहिले साँझको 7 बजे।

0: शिक्षा, सड़क, सिंचाई र कृषि, गोलन्दरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्दरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महताराको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्दर गोलन्दर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्दर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौं। हाम्रो गोलन्दर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्दर गाउँपालिकाको आर्थिक वर्ष 2082-83 अर्थात् यो एक वर्षको अवधिमा भएको कामहरू र विकास निर्माण तथा सेवा प्रभाव विषय सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी नागरिकहरूले राख्नु भएको प्रश्न, जिज्ञासा, गुनासा र जवाफदेही वक्ताहरूले दिनुभएको जवाब सहितको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: सार्वजनिक सुनवाई समयमा भएन नभएको समयमा के हामी पनि भन्ने हो। सार्वजनिक सुनवाई वास्तवमा के हो भने अब सिस्टम चाहिँ यो वर्षको 4 महिनामा गर्नुपर्ने सिस्टम हो होइन। अब भर्खर हुँदैछ, तोकिएको नि के कारणले क्यान्सल भयो भन्ने कुरा चाहिँ म यो सार्वजनिक ठाउँमा भन्दिनँ, तपाईँसँग मात्रै म कुराहरू होला होइन। त्यसमा कमजोरी भयो मैले माने होइन होइन, त्यो ठिक छ होइन। सार्वजनिक सुनवाईको किन सरो भन्नलाई त कार्यालयले समय मिलाउन सकेन सर हो, त्यो त जवाब भइगयो तपाईँको दिनलाई। किनभने हामीलाई अनुकूल परेन, हामीलाई अनुकूल पराइदिन गर्ने हो, अनुकूल सोधिन परेन सर हो सर, यति भन्दा पुग्छ मैले। तर पनि त्यो केही विविध प्राविधिक कारण छन्, त्यो कुरा तपाईँसँग म पछि राख्ने कुरा प्रतिबद्धता गर्न चाहन्छु। शिक्षकले चोराएर पास गरे यो म जान्दिनँ, गैर जिम्मेवारी कुरा मैले बोल्नु हुँदैन। शिक्षकले चिर चोरा मैले देखेको छैन भन्नु पनि हुँदैन, त्यो उपलब्ध पनि कुरो होइन। गोलन्दरले म चाहिँ किन सकेन, गोलन्दर एन्ड मल यो चाहिँ कुरा म आग्रह गर्न चाहन्छु। पहिले पनि सार्वजनिक सुनाइमा मैले भनेको थिएँ, मल अघि उपाध्याय नै धेरै कुरा भनिसक्यो, मलको बाँडफाँड प्रदेश सरकारले गर्ने हो, कृषि मन्त्रालयले, अनि प्रदेशबाटै गोलन्दरलाई कति बेला फलान पाले कति बेला भनेर निर्धारण उयो हुन्छ। त्यही चिज ल्याएर हामीले यहाँ अब एउटा समस्या के भने वडा अध्यक्षले मन परि बाँडे या तपाईँहरूले सहकारी छनौट गलत गर्नुभयो भन्न चाहिँ तपाईँहरूले पाउनुहुन्छ। त्यस्तो छ भने चाहिँ हामीले सहकारी छनौटमा गलत गरिरहेछौँ कि त्यो सोचिनु पर्ने छ भन्ने हो भने चाहिँ हामीले फर्केर हेर्नुपर्छ है, त्यो हुनसक्छ। होइन भने चाहिँ भाग लगाएर आउने हो, यो एकदम स्पष्ट हो। अर्को कुरा म तपाईँलाई अघि फिक्कलमा जति पनि पाउँछ हाम्रो पाउँदैन भन्ने पनि सुन्थ्यो। कहाँ एउटा कुरा चाहिँ के हुँदो रहेछ भने जस्तो हिमाली जिल्लाहरूको मल जस्तो सिन्धुलीबाट चाहिँ दोलखा, रामेछाप, सिन्धुली हेर्नुहोस् नि, तिनटाको अफिस सिन्धुलीको हो। दोलखा मानौ न, हिमाली जिल्लाको मल चाहिँ सिजनल्ली उनीहरूले नलगेपछि चाहिँ त्यो सम्बन्धित निकालेको फेरि भन्दिनँ म, फलानले बेच्यो भन्दिनँ। गैर जिम्मेवार तरिकाले त्यहाँबाट चाहिँ सप्लाई गरेर महँगो मूल्यमा बेच्ने कुरा चाहिँ मैले पत्ता लगाएको छु। र हिमाली जिल्लामा त सधैँभरि मल चाहिँदैन, अनि त्यो मल चाहिँ अफिसको अब कसले या हेटौँडाईबाट भन्नुहोस् या सिन्धुलीबाट भन्नुहोस् या कमिसनर भन्न पाइन्छ, त्यो मल चाहिँ ल्याएर महँगो मूल्यमा बिक्री गरेको भन्ने चाहिँ मैले मेरो आफ्नो अध्ययनले बुझिएको छु। मैले अब त्यो हो भने म विनम्र मेरो आदरणीय साथी अब दलीय रूपमा अहिले देशको सबैभन्दा ठुलो पार्टीको तपाईँ यहाँको सभापति हुनुहुन्छ होइन, तपाईँले बुझ्नुहोस् होइन, मैले बुझेसम्म यो मलको भागभन्डा भनेको प्रदेश कृषि मन्त्रालयमा हुन्छ, सिन्धुलीमा हुने होइन, गोलन्दरमा हुने होइन। विनम्रपूर्वक अध्ययन गर्न आग्रह गर्न चाहन्छु। अब के चाहिँ हुनसक्छ भने सबै साथीहरू हामीले जग्गाको वर्गीकरण गर्दा सुन्नुहोस् है, यसमा अलिकति अब यो विषय कुरा चाहिँ फरक पर्न सक्छ। जस्तो हामीले जग्गाको वर्गीकरण वर्षौँ गरेर हामीले चाहिँ पठाउनुपर्छ के, बस्ती क्षेत्र कति हो, कृषि क्षेत्र कति हो भनेर होइन। हामीले कृषि क्षेत्र बढी पठाएको भए मात्रामा केही पर्सेन्ट बढेर आउँछ अब होइन, खेतीयोग्य जमिन भन्दा बस्ती बढी भनेर पठाइयो भने चाहिँ त्यो हिसाबमा नि उहाँ तलमाथि मल केही पर्सेटमा भनौँ 100-150 बोरामा तलमाथि पर्ला, नत्र यही नै हो यहाँभन्दा बढी हामीले बुझेका रहेछौँ भने यो गलत हुन्छ है साथीहरू, है म त आग्रह गर्न चाहन्छु। अर्को प्रेमबहादुर थापा मेरो, म उहाँलाई अत्यन्त सम्मान गर्छु, म अत्यन्त व्यावसायिक मान्छे धेरै भिन्न थापाजी, हेलो थापाजी, तपाईँलाई सुन्न आग्रह गर्नु, म तपाईँको कुरामा जवाब दिन गइरहेको छु। मलाई लाग्छ गोलमजोरको 3-4-5-10 भित्र अत्यन्त मिहिनेतपूर्वक परिश्रम गर्ने साथी मध्येमा उहाँ पर्नुहुन्छ प्रेमबहादुर थापाजी, है म उहाँलाई अत्यन्त हार्दिक सम्मान पनि गर्न चाहन्छु। तर त्यो तपाईँले सुन्नु पर्यो है, तपाईँले सुन्नुपर्छ, यो जेसिबी खरिद किन नगरेको भनेर यो माइकलाई अलि नजिक राखेको छ भने साह्रै चर्को बोले जस्तो हो, तपाईँले चर्कोटी बोले होइन, तपाईँले बिस्तारै बोल्नुभयो, माइक नजिक भएर चर्को सुन्यो। यो तपाईँको के हुन्छ सरकारी चिज भने धेरै हाम्रो कर्मचारी साथीहरू हुनुहुन्छ क्या, सरकारी भनेको कस्तो चिज हो भने नरिसाउनु है कर्मचारी साथीहरू, सरकारी चिजको कहिल्यै बत्ती निल्दैन, धारो बन्द हुँदैन, पङ्खा कहिले बन्द हुँदैन सरकारी चिज। अब यो अहिले हामीले चलिरहेको गाडीको त पाल्नलाई अब आन्तरिक कुरा यहाँ सबै नखोलौँ, कति समस्या हुन्छ के, मोटरसाइकल कतिचोटि बन्द छ, हामी चढेको गाडी कतिचोटि बन्द छ, त्यो बसिने गऱ्यो तपाईँ आफै आएर फुटिदिइरहेछ क्या, यो चिज त्यसले त जेसी भने हात्ती पारे हातो हो क्या, तपाईँले बुझेकै छैन यस्तो कुरो, जेसिबीमा कतिवटा पूर्जा हुन्छ र कतिचोटि बिग्रेर मर्मत हुन्छ, त्यो गाउँपालिकाको सम्पूर्ण ध्यानै दिन जानुपर्छ र पैसा जति सबै त्यसको खर्च हुन्छ। हामीले यो सल्लाह गरेको पनि हो, किन्न खोजेको कोटेसनै भएको थियो एकचोटि, पछि रोकियो सबैतिर बुझ्यो, अहिले हामीलाई के भन्नुहुन्छ भने हामीले चढेको गाडी पनि अब रोकौँ नचढौँ, उहाँको मौखिक कुरा है, अनि चाहिने चाहिँ बेला हायर गरौँ, जस्तो सम्झौता गर्ने एउटा छ, गाडी चाहिने त्यो उसले ल्याउँछ, प्रयोग गरे पनि उसले फिर्ता लान्छ, कुरो बुझ्यो नि समग्रमा, सरकारी भनेको पङ्खा बन्द हुँदैन धारो यति भन्नु बुझ्यो, तपाईँ बुझ्नु क्या, तपाईँले बुझ्न आग्रह गर्न चाहन्छु, यस्तो चिज हो। त्यसैले त्यो जेसिबी किन्ने स्कावेटर किन्ने भनेको चाहिँ गाउँपालिकाले हात्ती पारे जस्तो हुन्छ भन्ने कुराको हामीलाई सबैले कन्भिन्स गरेपछि हामीले त्यो प्रक्रिया रोक्छौँ। बरु तपाईँले के तपाईँले स्पेसल सुन्नु थापाजी, थापाजी प्लिज, तपाईँले बरु स्पेसल के भन्न सक्नु पर्यो भने गाउँपालिकाभरिमा 2 नम्बरमा बढी तरकारी उत्पादन हुन्छ, बाटो सफा गर्नलाई केही न केही पैसा गाउँको पालिका तर्फबाट अलिकति प्लस गरिदिनुहोस् भनेर सक्नुभयो भने त्यो बरु सहज छ हेर्नु, त्यो जेसिबी किन्ने कुरा प्लिज तपाईँले बुझे चाहिँ बुझ्नु होला, अहिले तपाईँले नबुझिरहनु भएको त्यो असम्भव भएको कारणले रोकिएको हो, म यो जानकारी गर्न चाहन्छु है। अर्को जेसिबी किन्नुहुन्थ्यो यो भइसक्यो, सरकारले जान्दिन सक्दिन भन्न मिल्दैन, चिको यो जान्दिन सक्दिन भन्न पाइँदैन, यो सत्य कुरा, हाम्रो तर प्रयत्न रहिरहन्छ, तपाईँको 12 महिना सहज रूपमा बाटो चलोस् तपाईँले त मलाई आशीर्वादै दिने हो नि त तपाईँ बनाउन सक्दा त हो। अब एउटा कुरा, यो मुलुकमा सुन्नु न, यो मुलुकमा सबैभन्दा निर्माणमा कुनै चिज महँगो छ भने त्यो भनेको सडक हो, तपाईँले निर्धक्कमा फलानु दलको त्यहाँको चाहिँ एउटा खोइ जानु भएन कारण भिन्न कुरा, त्यो पैसा त सङ्घबाट पार्ने पैसा हो नि त, तपाईँको बाटो पिच गरेर त सङ्घले सक्छ, हामीले सक्छौँ त, तपाईँहरूको बाटो मान्ने कुरामा हामीले माइलेटमा नलेखेको निजै माथि प्रदेशसम्म नपठाएको भए हाम्रो कमजोरी भयो, तर मान्ने निकायमा हामीले मागेका छौँ प्लिज परेन, अब गाउँपालिकाको 2-4 लाखले तपाईँको बाटो बन्छ त, त्यसो भएमा है म त्यसै गरी बुझ्दिनँ, म आग्रह गर्न चाहन्छु है साथीहरू त्यसै गरी बुझौँ, यो सार्वजनिक सुनाई भनेको वर्षिउनी हुने कार्यक्रम हो, एकै साल सबैले सक्नुपर्ने सबैले गर्दैन, क्रमैसँग गर्दैछौ न, म हार्दिक आन्दोलन गर्छु क्या, सिक्दै जाने हामी पनि सिक्ने चढ्ने छौँ, तपाईँहरू नै सिकिरहनु भएको छ, यही त हो लोकतन्त्र प्रजातन्त्र होइन, त्यसो भए सवाल गरे पनि सुन्न धैर्य गरिदिए पो मजा आउँछ, जवाब दिनु भने अब देवकुमारजीको उहाँले दिइसक्नुभयो ईश्वरीलाल श्रेष्ठमा दाजु आज्ञा दाई, यो सूचनाको हक सबैको हुनुपर्छ भन्नुभयो, त्यो अघिको कार्यक्रममा लक्ष्य गरे जस्तो लाग्छ, त्यो तपाईँले बुझ्नुभयो, त्यो अघि भइरहेको कार्यक्रम कस्तो भने मलाई लाग्छ हाम्रो प्रयास चाहिँ यो निकासा भएको या यो कार्यक्रम प्रदेशले पठाएकै 1-1.5 महिना भएको छ, सुन्नु है त्यो अघि भएको कार्यक्रमको जम्मा 4 लाखजना प्रदेशले दियो होइन, यस्तो मलाई लाग्छ म मिस्टेक यदि होइन भने यो कार्यक्रम परेको महिनादेखि नै लगाउनु परेको आएको छ, त्यो भित्रको अपर्द 4 लाख रुपियाँ आयो र हाम्रा कर्मचारी साथीहरूले सबै सबैवटाका बजार एरियामा बालबालिका प्रति हुने व्यवहार के कस्तो छ भनेर अनुसन्धान पनि गर्नु भएको छ र जहाँ बालबालिकालाई अन्याय भएको छ त्यो टिप्पणी पनि छ र त्यसैले अनि यो विद्यालयबाट बाहिर रहेका अत्यन्त पछि परेका बालबालिकाहरूको छनौट गरेर तिनीहरूको अभिभावकलाई केही दिन नसकिने मौरीको तालिम दिएर अलिअलि घर पनि बिताउन गरिदिउँ बुढिया पैसाले भनेर त्यो तयारी गरियो तयारी गर्न त्यो हामी आउनुभन्दा अगाडि त्यो तालिम भइरहेको थियो भोलिसम्म छ जस्तो तालिम अनि त्यो चाहिँ बाल बालिकाप्रति हामी जनप्रतिनिधि हामी समाजका अगुवा साथीहरूले अब हामीले यस्तो हुँदैन हामी बालबालिकालाई हेर्ने दृष्टिकोण हाम्रो राम्रो बनाउँछौँ भन्ने पत्रमा सही गरेका थिए त्यहाँभन्दा बढी बुझ्नु भएन है त्यति कारणले हो त्यो त्यसो भने यसो सूचना पाइएन भन्ने त्यस्तो त्यस्तो समस्या साह्रै ठुलो भएको जस्तो मलाई लाग्दैन सडक सुधारको आएन भन्ने कुरो सबैले भन्नुभयो त्यो कार्यक्रममा वास्तवमा हामीले सडक पनि कतिपय ठाउँ बनाएको छौँ पुल बनाएको छौँ होइन त्यो कार्यक्रम त्यसो देखिएन भन्नुभयो त्यो आगामी वर्षबाट त्यो समावेश गरेर प्रस्तुत गर्नु म हामी सहयोग अनुरोध गर्छु गुनासो पनि सञ्चालनबारे भन्नुभयो त्यो वास्तवमा मैले पनि ठाउँ ठाउँमा बोल्छु यो हाम्रो के छ समस्या भने अब गाउँपालिकाले वास्तवमा हामी अलिकति प्रचारवादी त्यति गर्ने स्वभाव छैन होइन यो तालिम सम्बन्धी युवा युवतीहरूलाई बेरोजगार मान्छेहरूलाई हरेक खालको तालिम हामी वर्षौँ नै गराउँछौँ पोहोर पनि थियो अहिले पनि छ अब जस्तो कहिले अचारको तालिम कहिले कम्प्युटर तालिम कहिले मेकअप गर्ने तालिम ब्युटिसियन तालिम कहिले कपाल काट्ने तालिम यी तालिम भइरहेछ तर यो तपाईँ गुनाको चाहिँ तपाईँले कुरा उठाउनुभयो यसको मिसिन हुन्छ के अरे होइन मिसिन हुन्छ त्यो पनि तालिम दिए राम्रो हुन्छ भन्नुभयो अब टपरी बनाउनलाई तालिम अहिले महिला दिदीबहिनीलाई दिनु पर्दैन सबैले सिकेकै छन् तर त्यो उद्योगको रूपमा विकास गर्नको लागि चाहिँ अब त्यसको लगानी के कति गर्नुपर्ने छ त्यो कुरो अध्ययन पश्चात तपाईँलाई म जानकारी गर्छु जानकारी गराउने प्रतिबद्धता गर्न चाहन्छु अब नयाँ सहर आयोजना विद्युतको अफिस अब नयाँ सहर आयोजना चाहिँ सङ्घीय अफिस हो हामीसँग खास गरी प्रत्यक्ष सम्बन्ध त्यसमा छैन होइन हामी गाउँपालिकाले त्यसलाई उहाँ छैन तर पनि त्यो नगर समितिको अध्यक्ष म भएको कारणले त्यसमा मेरो प्रत्यक्ष चासो चाहिँ रहन्छ तर त्यो हाकिमले आएर ठ्याक्कै जवाब दिनुपर्ने कानुनी प्रक्रिया त्यस्तो कानुनी नियम नभएको कारणले उहाँहरू आउनु भएन अब त्यसै गरी विद्युत पनि सङ्घीय अफिसैभित्र पर्छ होला नयाँ सरले काम गरेको छ सडकको समस्या पनि छ यातायातको साधनहरू सूचित गर्नु पर्यो त्यो तपाईँको सुझाव हो सुझावलाई हामीले कार्यालयको तर्फबाट हाकिसाले नोटिस गर्नुभएको छ र कार्यकालको सफलताको सम्भावना भन्नुभयो म धेरै धेरै तपाईँलाई धन्यवाद दिन चाहन्छु अब शेरबहादुरले सडकको बोर्ड देखिएन भन्नुभयो तपाईँले के देख्नुभयो भने वास्तवमा बनाएको छ है यो त्यो बोर्ड हामीले असारमा त्यो विपदको टोली सहित साङ्केतिक रूपमा यहाँनिर दुर्घटना हुनसक्छ भन्ने सङ्केतका बोर्डहरू घोडी घोडेर हामीले लगाएको थियौँ हजुरले त्यो ठ्याक्क त्यो नजर नपरे हुनसक्छ तर त्यो टिकी रहँदैन फेरि खोलिसक्यो होला है म यही जानकारी गराएँ रकम 11,000 सभापतिज्यूले राख्नु भएको कुरा मैले व्यक्त गरेँ राजसभा सभापतिज्यूले स्वास्थ्य भवनसँग पूर्वाधार चाहिँ पनि त्यही उहाँ तिन कन्याको साथीले राख्नु भएको थियो अब त्यो वास्तवमै मान्छेलाई के हुन्छ भने मान्छे पूर्ण भयो भने म कालै आउँछ जस्तो लाग्दैन क्या मलाई सबै पूर्ण भनेर मान्छे मर्ने नै हो मैले यो मेरो अध्ययनले त बुझ्छ क्या त्यसैले उहाँहरूलाई जागृत गराए एउटा राम्रो भवन बनाऊ त्यहाँ स्वास्थ्यको होइन अब त्यहाँ चाहिँ अब त्यो के भनेको उच्च स्तरको भनौँ न विज्ञान साइन्सको टोलीको त्यहाँ खोजी भयो स्वाभाविक हो त्यो किन भवन भनेको होइन त्यो त वास्तवमा अस्पताल बनाएको त होइन त्यो बनाएको चाहिँ स्वास्थ्य चौकी कस्तो थियो हिजोको अवस्था तिर्कन यहाँ त्यो स्वास्थ्य चौकी नै बनाएको हो नि त स्वास्थ्य चौकीमा त विशेषज्ञ डाक्टर हुने कुरो भएन तर भवन देखे पनि उहाँले त्यो पनि चाहियो भन्नु उहाँको अपेक्षा उहाँको चाहना गलत छैन अब त्यो ठ्याक्कै पुर्याउन सक्छु भनेर म अहिले बोल्दिनँ भोलिका दिनमा सम्भावना रहला अब त्यसै गरी एम्बुलेन्सको कुरा मैले अघि नै गरिहालेँ पहल भएको छ त्यो पहल मलाई लाग्छ त्यो सार्थकता पाउँछ भन्ने मलाई लाग्छ अब यस्तो अब सरजी तपाईँ अब छरफट धेर नगर्नु म आग्रहबाट जान्छु तपाईँ केटाकेटी नै हुन्छ क्या पोलिटिसियन है मैले प्रतिबद्धता गरेँ पुर्याउन सकिएन भने गएर भाषण गर्ने तपाईँ छुट छँदै छैन त कस्तोको त्यो हो है घरिलो गरेर बिस्तारै सिडी चढ्ने हो एकदिन चढियो भने सम्भव हुँदैन थाकिन्छ के थाकिन्छ पोलिटिक्स भनेको चिज यस्तो हो हेर्नु धेरै दुःख गर्नुपर्छ होइन नि निराश हुने मान्छेले पार्टी छोडेका कारण त्यही हो नि बिजाप गल्छ अपेक्षा धेरै हुन्छ अनि त्यो पुर्याउन नसके पार्टी त्यसले गरिदिन्छ त्यस्तो हुन्छ क्या त्यसैले धेरै अपेक्षा नगर्ने म यो नेता हुन्छु म अध्यक्ष हुन्छु म माननीय सभापति हुन्छु मेरो पालामा सबै गाउँभरिका बाटो पिच गर्छु भन्यो भने कदापि पुग्दैन त्यो सम्भावना पनि छैन त्यसैले प्रयत्न आफ्नो ठाउँबाट गर्ने हो, दिल खुस गरेर बसाने हो है, त्यही आग्रह गर्न चाहन्छु। त्यो प्रयास सब मलाई लाग्छ हुन्छ भने वडाको बजेट पारदर्शी भएन भन्ने कुरो चाहिँ हामीले वडा कार्यालयमा नै सार्वजनिक सुनाई गरेका छौँ होइन। मैले यो ठाउँबाट फलानु वडा अध्यक्षले राम्रो गरिनुहोस् भन्ने मैले मिल्दैन, वडाको सार्वजनिक सुनवाईमा त्यो कुरो उठ्या होला होइन। अब पारदर्शी भएन भन्ने खालको के छ भने अहिले सुशासनमा धेरै चिजहरू छन् जस्तो लो अनियमितता भयो, भ्रष्टाचार भयो, अहिले सिडियो कार्यालय नै दिन पाइन्छ कि एउटा दायर दिन पाइन्छ, फलानु काममा फलानु वडाले या फलानु समितिले भ्रष्टाचार गर्नु हालिदिन्न छुट छ नि त। त्यसले त्यही वडा कार्यालयको सार्वजनिक सुनाईमा पारदर्शिता भएन, फेयर भएन, निको सबैलाई समानुपाति ढङ्गले समुचित ढङ्गले योजना वितरण भएन किन हो भन्ने कुरा वडाको कार्यक्रमै राख्नलाई म अनुरोध गर्छु र यो कार्यक्रम मार्फत मेरा आदरणीय वडा सबैलाई दलीय प्रतिनिधित्व सहित बैठक समारोहहरू कार्यक्रमहरू गर्दा हुन्छ क्या, पोलिटिक्समा आफ्नो वचक हुँदै नै फेरि जित्ने चिज हो भन्ने मलाई लाग्छ, किनभने त्यही नै भएको तेस्रोमा प्राय जसो सबैलाई समेटेरै काम गर्दाखेरि राम्रो पर्छ भन्ने मलाई लाग्छ। अनुगमन गतिलो हुनु पर्यो भन्ने मैले पहिले पनि भने अनुगमन सबैको हक हो, सबैले गर्नुपर्छ, तर आधिकारिक तोकिएको व्यक्तिले नि अलि राम्रोसँग गरिदिनु पर्यो भन्नुभयो उपाध्यक्षले कुरो बुझ्नु भएको छ। भोलिका दिनमा आजको भन्दा बढ्ताउ अनुगमन प्रक्रियालाई अलि व्यापकता दिनुहुनेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु। व्यक्तिगत ठाउँमा सरकारी सम्पत्तिको प्रयोग हुनु भएन, व्यक्तिगत ठाउँमा भन्ने कुरो चाहिँ यसको अर्थ धेरैवटा लाग्छ, जस्तो एउटा मान्छेको घर बगनाटो उसलाई 20-50 जाली दिँदाखेरि उसको घर जमिन छ भने त्यो चाहिँ हाम्रो दायित्व हुन्छ पर्दैन त, पर्छ नि त होइन। व्यक्तिले फाइदा व्यक्ति व्यक्तिले समान हुने त हो, व्यक्तिगत कामै गर्न नहुने भन्ने होइन। भर्सक कुरो चाहिँ के हो भने सामूहिक सबैलाई फाइदा पर्ने या सबैले उपयोग गर्ने चिजको लगानी गर्नुपर्छ राज्यले, त्यो चाहिँ सैद्धान्तिक कुरा हो, तर व्यक्तिले पनि त मान्छेका समस्या हुन्छन्, व्यक्तिका समस्या चाहिँ राज्यले नहेर्ने भन्ने त होइन होला, त्यसोले त्यही गरिएको होला भन्ने मलाई लाग्यो। क्वेसनमा त्यस्तै देखियो होइन, हाम्रो समस्या के छ भने गोलन्दर गाउँपालिकामा सबैलाई एकैचोटि दसैँ लाग्छ, सबैको बाटो एकैचोटि भत्केकै हुन्छ क्या, हाम्रो फरक फरक प्रकृति त छैन, एउटै प्रकृति एउटै भूगोल छ, सबैको बाटो स्वर्गलाई चाहिँ मिसिन एकैचोटि सबैतिर परिचालन गर्न त सकिँदैन, सकिँदैन होला त्यो व्यवहारिक कुरा। तर म यही कार्यक्रम मार्फत वडा दिदीलाई के आग्रह गर्न चाहन्छु भने बाटो चाहिँ कसैको मुख हेरेर होइन सबै फरिएका बाटो स्वर्दिनुपर्छ है, हिँड्नु चाँडो भनेको त्यस्तै हो, सुरुमै पहिले नै मेरो गर्दै भन्ने कुरा गराउनु त मूल बाटो पहिले सफा हुन्छ, त्यसपछि सहायक बाटो सफा गर्ने हो, कसैको पनि पक्षपात नगरिकन भनिएका बाटोहरू चाहिँ स्वर्दिनु। मैले यहाँलाई के जानकारी गरेँ भने हामीले नेपाल सरकारको पैसा लगानी गरेर गोलन्दर गाउँपालिकामा जति पनि बाटो निर्माण भएको छ सबै बाटोहरू सैद्धान्तिक रूपले सार्वजनिकरण भइसकेको छ, त्यसैले कहीँ बाटो मिच्ने कहीँ जोतेर मकै छर्ने भयो भने तत्काल त्यो विषयमा हामीलाई जानकारी गराउनु, म हामी सम्बन्धित पक्षलाई त्यो कुरा जानकारी गराउनु है। फेरि भनौँ मैले हो तपाईँले बुझिहाल्नु भएको छ है, हामीले नेपाल सरकारको पैसा लगानी गरेर भनेका सबै बाटाहरू सैद्धान्तिक रूपले सार्वजनिकरण भइसकेको छ है, गरिबको वास्ता भएन, किशोर बिना काम भयो, ल सुरेश थापा वडा नम्बर 3 प्रश्न हामीले राख्ने हो, तपाईँहरूले जवाब दिने हो, जुनैजीले राम्रा त जुनैजी धन्यवाद छ, तपाईँले भनेको कुरा मेरो सहमत हो, प्रश्न तपाईँहरूले राख्ने जवाब दिने हामीले नै हो। अब कहिले नै कस्तो हुन्छ अनि जवाफै दिन नसक्ने पनि त आउँछ नि त, सबै जवाफ दिन सकिने नै होला नि त, जस्तो यो बाटो किन बनेन भन्दा पैसा भएन भन्ने हो नि त, हामीले त कतिपय जवाफ त त्यस्ता त्यो त चित्तबुद्ध जवाफ होइन उनीहरू त, तर पनि भन्ने त त्यही हो। त्यसैले मैले अघि खासा कुसा दलीय रूपमा घोषित भएको कुरालाई मैले क्षमा मागेको छु होइन, भोलिका दिनमा त्यो नगर्न म अनुरोध गर्छु। यो अघि हाम्रो सहकर्ता भाइले भने जस्तै यो वास्तवमै गएको अहिले गएको आर्थिक वर्षको गोलन्दरी गाउँपालिको गतिविधिको विषयमा पैसा नै उठाउँदै त्यसको जवाफ दिने चाहिँ ठाउँ होइन, या त्योभन्दा बढी सवाल गर्ने पनि होइन, जवाफ पाउने पनि लक्ष्य राख्यो भने त गलत हुन्छ। त्यसैले हामीले गरेको काम हामीले गरेका योजनाहरू हामीले गरेका नीतिगत कुराहरूमा कहीँ समस्या पऱ्यो या गलत भयो भने त्यो विषयमा मात्रै कुरा प्रश्न गरेर त्यसलाई जवाफ दिन्छ, त्योभन्दा बढी होइन यो ठाउँको यो कार्यक्रम, त्योभन्दा बढी गर्ने भने जतिखेर पनि गाउँपालिकाको अध्यक्ष तपाईँहरूसँग सधैँभरि सवाल जवाफ गर्ने छलफल गर्ने कुरामा तयारी रहेको कुरा म जानकारी गर्न चाहन्छु। यो सायद सेवा दिँदाखेरि यो दोस्रो किस्ता रकम जिल्ला प्रशासन कार्यालयले भुक्तानी गर्ने निर्णय गरेको छ, पठाएपछि हामी दिने हो, अब यतिको सचेत नागरिकले बुझ्दाखेरि केही केही कुरा चाहिँ अलिकति नमिठो लाग्ने के कि ल्याएर खाइसक्यो भेटभेट भरिसक्यो भनेर भोलि तपाईँ त्यहाँ वडा अध्यक्ष दाबी गर्ने मान्छे हो त्यस्तो मान्छेले त्यस्तो असत्य गुमाएर खानुभयो कि यति चलन गर्नुभयो कि भन्दै पुग्यो नि त काम त त्यत्रो भन्नुपर्छ त होइन अब सम्बन्धित निकायले दिएको छैन त हामीले पालिका पनि अनि त्यो ल्याएर हामी राख्न मिल्छ त पल पल भइरहेको छ आउँछ आउँछ भन्छ सिरियल भन्ने सिरियल हो अरूलाई भन्ने होइन आउँछ आउँछ भनेर त आफू आउँदैन गर्ने के छ अब मैले अहिले सूचना पाएँ अनुसार निर्णय भएको छ यता शीघ्र चाँडै निकास भन्ने जानकारी गराउँछु मैले लगभग सवालको जवाब भयो म थोरै सम्बोधन पनि गरिनँ मैले यो सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित रहनेका उपायज्यू प्रमुख प्रशासकीय अधिकारीज्यू सम्पूर्ण जनप्रतिनिधि साथीहरू त्यसै गरी पार्टीका आदरणीय नेता साथीहरू त्यसै गरी फुर्कोट इलाका प्रहरी कार्यालयका प्रमुखज्यू पत्रकारज्यूहरू हाम्रा गोलन्दर गाउँपालिका सम्पूर्ण कर्मचारी साथीहरू र यो कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण महानुभावहरूलाई म गाउँपालिका तर्फ नमस्कार गरिरहन्छु स्वागत पनि प्रस्तुत गर्न चाहन्छु र यो कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहाँ जलीय प्रतिनिधित्व गर्दै दलका साथीहरू आउनुभयो त्यसै गरी क्वेसन गर्नलाई समुदाय स्तरबाट आउनुभयो विभिन्न सङ्घ संस्थाबाट आउनुभयो सबैजनालाई हार्दिक नमस्कार त्यसै गरी सहभागी भइदिएकोमा विशेष धन्यवाद व्यक्त गर्दै यो आजको कार्यक्रम तपाईँले अत्यन्त सफल बनाइदिनु भयो म खुसी व्यक्त गर्न चाहन्छु गाउँपालिका तर्फबाट क्वेसन गर्ने र हामीले चित्तबुझ्दो जवाब दिन सकेका छैनौँ जस्तो हाम्रो थापा दिन अझै चित्त बुझाएन जुन तपाईँको बाटोमा सफल बनाउनु हुन्न म सक्दिनँ अहिले जेसीबी किन्छु भोलि नि भन्न मेरो अवस्था यो त छैन तपाईँ खुसी हुनुहुन्न तर पनि परिस्थिति अलिकति पुरो पनि यो सार्वजनिक सुनवाईमा वर्ष नै आइदिएर केही कुरो सिकिन्थ्यो क्या झन्कै आइयो परिचय फलान दियो त्यो हुने बित्तिकै अलिकति केही न केही भयो सिक्दै जानुपर्छ हामी पनि सिक्दैछौँ हार्दिक अभिवादन नमस्कार धन्यवाद यो परिचय यो कार्यक्रम यहीँ समापन भएको जानकारी गराउँछु धन्यवाद
0: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्दर
1: यिनी सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ तपाईँलाई कार्यक्रम कस्तो लाग्यो यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्दर फोन नम्बर 0484040026 इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ
0: हवस् अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुनेछ सेटिङजेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन मोहतारासँगै म रिता मगर पनि बिदा हुन्छु नमस्कार
3: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
1: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: हे माता मेरो छोरोलाई के रोग लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
2: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
1: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
2: त्यसो भए ध्यान दिएर सुन्ने
3: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा यूएसजी भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा
2: सुन्नु भए त
1: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे
4: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 048-40-40-114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
5: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
6: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
5: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ
6: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
5: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
6: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
7: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
8: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
7: हुर्केकै गिरिराज चल्ला 150मा
8: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
9: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
8: विराज किसानको साथी
9: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
8: प्रोपाइटर जय मानन्दर फोन 048-540-239 048-540-533 र 98-540-40-239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
10: हजुरको रेडियो

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएन को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा धेरै ठूलोदेखि अति धेरै पानी पर्ने सम्भावना। बागमती प्रदेशको एक दुई स्थानमा ठूलो पानी पर्ने। पश्चिम नेपालमा बाढ़ी र पहिरोको जोखिम।
1: पहाड़ी क्षेत्रमा कुरा गर्दाखेरि पहिरोको जोखिम छ। पहाड़ी कमजोर भिरालो जमिनमा जति पनि बस्तीहरू छन्, आम सर्वसाधारण चाहिँ आजको रात र भोलि उच्च सतर्कताका साथ बस्नुपर्नेछ।
0: विदेशमा रहेका नेपालीको मताधिकार बारे सरोकारवालासँगको संवादमा निर्वाचन आयोग। प्रधानमन्त्री बालेन स्वदेश फिर्ता, अमेरिका भ्रमण उपलब्धिमूलक रहेको सरकारको दावी।
2: भोटेपछि विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनु भएको थियो।
0: कांग्रेस संस्थापन र इतर पक्ष समानान्तर महाधिवेशनको तयारीमा। 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन संसदीय समितिको आह्वान। 3 महिनामा मध्य प्रदेशबाट 27 करोड़ भन्दा बढ़ीको अवैध सामान बरामद।
3: रणनीति अन्तर्गत मध्य प्रदेशमा स्वास्थ्य प्रहरी बलले उच्च निगरानी गरिरहेको छ। सीमा सुरक्षा र सहजीकरणतर्फ समेत स्वास्थ्य प्रहरी बलले काम गर्दै आइरहेको छ।
0: र एसियाड क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा, सेमी फाइनलका लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्ने। भूटानी क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालले पछिल्ला दशकमा महत्वपूर्ण राजनैतिक परिवर्तनहरू हासिल गरेको छ। गणतन्त्र, संघीयता, समावेशिता र लोकतान्त्रिक अधिकारका क्षेत्रमा भएका उपलब्धि नेपाली राजनैतिक इतिहासका महत्वपूर्ण उपलब्धि र घटनाहरू हुन्। तर राजनैतिक परिवर्तनको उपलब्धि नागरिकको दैनिक जीवनमा अनुभूत हुन नसक्दा व्यवस्था परिवर्तनले मात्रै अवस्था परिवर्तन हुँदैन भन्ने नागरिकलाई लाग्न थालेको छ। यस विषयमा सरोकारवाला निकायले समयमा नै ध्यान दिन आवश्यक छ।
5: आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी तथा मधेस र बागमती प्रदेशको एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेकाले नदी किनार र डुबान भइरहने क्षेत्रका नागरिकले उच्च सतर्कता अपनाउनु पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा अति ठूलो पानी पर्ने सम्भावना छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। सीआईएनसँग कुरा गर्दै मौसमविद सञ्जीव अधिकारी,
6: आज रातिको लागि पनि मधेस, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको तराई भूभागमा चाहिँ अलिक ठूलो हावाहुरी चल्न सक्ने सम्भावना छ। र भोलि दिउँसो भइसक्दाखेरि चाहिँ यो जुन गण्डकी, लुम्बिनी प्रदेशतिर पनि धेरै हदसम्म वर्षाको गतिविधि कम भइसक्छ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मात्रै वर्षाको गतिविधि चाहिँ अलिक बढी हुन सक्ने देखिन्छ। र हावाहुरीको कुरा गर्नुपर्दाखेरि पनि भोलि दिउँसोको लागि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा थोरै ठाउँमा मात्रै हावाहुरीको सम्भावना छ। भोलि दिउँसो चाहिँ कतै पनि यस्तो धेरै भारी, अति भारी वर्षाको सम्भावना छैन। सुदूरपश्चिम प्रदेशमा मात्रै थोरै ठाउँमा अनि यो गण्डकी, लुम्बिनी, कर्णालीमा हिमाली पहाड़ी भूभागमा एक दुई ठाउँमा चाहिँ भारीसम्मको वर्षा हुन सक्छ।
5: सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लाहरूमा गाड़ी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका 7 पहाड़ी जिल्लामा आज बिहान 7 बजेदेखि भोलि बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाड़ी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाड़तर्फ गएका गाड़ीलाई बीच बाटोबाट फर्काएको छ। अस्ति बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोले यातायात क्षेत्र अस्तव्यस्त बनेको छ। पश्चिम नेपालमा बाढ़ी र पहिरोको जोखिमका बारेमा सीआईएनसँग कुरा गर्दै बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली,
7: देशको मध्य क्षेत्रमा देखि पश्चिम क्षेत्रसम्म, सुदूरपश्चिम क्षेत्रसम्म वर्षा भइराखेको छ। कतै हल्का वर्षा छ, कतै मध्यम छ, कतै भारी वर्षा पनि भइरहेको अवस्था छ। यो क्रम मुख्यत पश्चिमी क्षेत्रमा भोलिसम्मै जारी रहने देखिन्छ। अहिले यतिखेर काठमाडौँ उपत्यकामा पनि वर्षा भइरहेको छ। ठूलो जोखिम हुने गरी वर्षा भइसकेको अवस्था चाहिँ होइन, तर रातिसम्म केही वर्षा भइराख्ने कारणले नदीको छेउछाउ चाहिँ कोरिडोरको क्षेत्रमा अलिकति सतर्कता जरुरी छ। उच्च जोखिम भने छैन। नारायणी नदी जलाधारमा अहिले यतिखेर पानी परिरहेको छ र हिजोदेखि नै परिरहेको हो र नारायणी नदीमा आज बिहानैदेखि सतर्कताभन्दा माथि छ बाढी र अहिले खतराको तहको नजिक पनि छ र सुस्ता क्षेत्रमा डुबान भएको र त्यहाँ उद्धार भइसकेको भन्ने जानकारी पनि छ र त्यहाँको जोखिम चाहिँ भोलि बेलुकासम्म नै रहने देखिन्छ। किनाउ, पाणगंगा, बबई, पश्चिम राप्ती लगायत सबै नदीहरूमा पहाड चाहिँ सतर्कता नजिक छ, सतर्क रहनुपर्ने छ आज र भोलि। कर्णालीमा पनि भोलि र पर्सीलाई सतर्कता रहनुपर्ने आवश्यकता छ। कर्णालीमा बहाव बढ़िरहेको छ, सतर्कताको त नजिक पुग्ने सम्भावना छ आज राति। भने महाकालीमा चाहिँ त्यति ठूलो बाढी छैन तर पनि छेउछाउ सतर्कताको खाँचो छ। पहाड़ी क्षेत्रमा कुरा गर्दाखेरि पहिरोको जोखिम छ। पहाड़ी कमजोर भिरालो जमिनमा जति पनि बस्तीहरू छन् आम सर्वसाधारण चाहिँ आजको रात र भोलि उच्च सतर्कताका साथ बस्नुपर्नेछ। कहीँ कतै पहिरोको जोखिम देखिएमा, ढाँचा फाटेमा, रुखहरू कोल्टिएमा, ठूलो आवाजहरू आएमा तुरन्तै नजिकैको सुरक्षित ठाउँतर्फ जानुपर्ने हुन्छ।
5: बाढ़ी र पहिरोका कारण राष्ट्रिय राजमार्ग तथा सड़कहरूको पछिल्लो अवस्था विवरण अनुसार सातवटा राजमार्ग र अन्य सड़क अवरूद्ध छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति राजमार्ग, सिद्धिचरण राजमार्ग, मध्य पहाड़ी राजमार्ग, काली गण्डकी करिडोर, बागलुङ बेनी सड़क, तमोर करिडोर, मूलघाट फिदिन, राप्ती राजमार्ग, कर्णाली राजमार्ग, भालुवाङ चकचके लिवाङ सड़क अवरूद्ध रहेको प्रहरीले जनाएको छ। सुस्ता गाउँपालिका पाँच सुस्ता स्थित नारायणी नदीमा आएको बाढ़ी स्थानीय थारू टोलमा प्रवेश गरेको छ। नेपाली सेना सशस्त्र प्रहरी बल लगायतको सक्रियतामा डुबानमा परेका 25 जना स्थानीयवासी र केही चौपाईहरूको उद्धार गरी सोही ठाउँमा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी भएर प्रधानमन्त्री बालिन शाह आज स्वदेश फर्किनु भएको छ। प्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डाक्टर सोडिम वाग्ले, गृहमन्त्री सुधन गुरूङ र संस्कृति, नागरिक तथा उड्डयन मन्त्री खड्गराज पौडेल विमानस्थल जानुभएको थियो। महासभामा सहभागी हुन गएको मंगलबार साँझ अमेरिकाको न्यूयोर्क जानुभएका प्रधानमन्त्री शाह भ्रमण सकेर आज फर्किनु भएको हो। प्रधानमन्त्री शाहको भ्रमणबारे जानकारी गराउन विमानस्थलमा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेको थियो। परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले महासभामा नेपालको सक्रिय र सफल सहभागिता रहेको बताउनुभयो।
2: जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग एकबद्ध रहेको जनाउनु भएको थियो। प्रधानमन्त्री शाहले नेपाल प्रतिको सद्भावका लागि महासचिव गुटरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभएको थियो। भोटेकोशी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनु भएको थियो। सामान्य प्रधानमन्त्रीज्यूले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बानीसँग समेत भेटवार्ता गर्नुभएको थियो। भ्रमणका विषयमा परराष्ट्र मन्त्रालय तथा न्यूयोर्क स्थित नेपाली स्थायी नियोगले जारी गरेका प्रेस विज्ञप्ति तथा सामाजिक सञ्जाल मार्फत जानकारी प्राप्त गर्नुभएकै छ।
5: नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारहरूसँग 15 महाधिवेशन निर्वाचन निर्देशिकामा तोकिएको शुल्क भन्दा बढ़ी रकम नलिन निर्देशन दिएको छ। जिल्ला निर्वाचन समितिले निर्देशिकाका विपरीत उम्मेद्वारी मनोनय शुल्क लिएको गुनासो आएको भन्दै समितिले तोकिएको शुल्क बाहेक अतिरिक्त कुनै पनि रकम नलिन निर्देशन दिएको हो। सीआईएनसँग कुरा गर्दै कार्यवाहक मुख्य सचिव कृष्ण दुलाल,
8: आज केन्द्रीय निर्वाचन समितिले तोकिएको समय तालिका अनुसार आज प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचनको कार्यतालिका थियो। बाढ़ी पहिरोको कारणबाट ठूलो पानी आउँछ, बाढ़ी आउँछ भनेर मौसमको कारणले गर्दा हामीले हिजो नै एउटा नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्णय गरेर सम्बन्धित जिल्लाका जिल्ला सभापति, प्रतिनिधि सभाका सभापति, क्षेत्र सभापति र नेतागणहरूसँग सल्लाह र समन्वय गरी प्रकोपको आधारमा निर्वाचन हुन सक्ने नसक्ने सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतले निर्णय गरी सिफारिश गरी केन्द्रमा पठाउने र केन्द्रबाट निर्णय गर्ने भन्ने किसिमको निर्वाचन समितिले निर्णय गरेको छ।
5: पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल नेपालले मध्य प्रदेशबाट झण्डै 27,85,00,000 बराबरको अवैध किराना सामान, लत्ता कपड़ा, सुर्ती जन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटर बोट, पर्स तथा कस्मेटिक लगायतका सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले उक्त सामान ओसार पसारमा संलग्न 10,22,00,000 भन्दा बढ़ी मूल्यको सवारी साधन समेत नियन्त्रणमा लिई भन्सार दाखिला गरेको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले सीआईएनसँग बताउनुभयो।
3: मध्य प्रदेशका सीमानागाबाट हुन सक्ने अवैध चोरी निकासी पैठारीलाई नियन्त्रण गर्नको लागि स्वास्थ्य परिबल सक्रियताका साथ लागेको छ। फलस्वरूप पछिल्लो 3 महिनामा मध्य प्रदेशबाट मात्रै 27,85,00,000 भन्दा बढ़ीको अवैध सामान बरामद गरिएको छ र सोही अवधिमा सीमानागामा हुन सक्ने लागू औषध असर पसारलाई समेत उच्च निगरानीमा राख्दै आइएको छ र पछिल्लो समयमा यही 3 महिनाको अवधिमा ब्राउन सुगर 193 ग्राम, चरेस 9 किलो 500 ग्राम र गाँजा 1,606 किलो भन्दा बढ़ी बरामद भएको छ। 5 थान भन्दा बढ़ी हतियार बरामद भएका छन्। पछिल्लो समयमा तस्करलाई सुख नदिने र आम जनतालाई दुःख नदिने रणनीति अन्तर्गत मध्य प्रदेशमा स्वास्थ्य प्रहरी बलले उच्च निगरानी गरिरहेको छ। सीमा सुरक्षा र सहजीकरणतर्फ समेत स्वास्थ्य प्रहरी बलले काम गर्दै आइरहेको छ।
5: सोही अवधिमा 30,00,000 भन्दा बढ़ी रूपियाँ बराबरको 1,100 क्युफिट काठ बरामद गर्नुका साथै 102 ग्राम चाँदी समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। संसदीय सुनवाई समितिले विभिन्नतिर देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आज सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार प्रमाण सहित उजुरी दिन आग्रह गरेको हो। इच्छुक व्यक्तिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रितपूर्वक उजुरी दर्ता गराउन सक्नेछन्। सरकारले भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेर, जंगबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई सिफारिश गरेको छ। साझा खबरमा अब खेल खबर। जापानमा जारी 20 एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगेको छ। वर्षाका कारण जापान विरूद्धको आजको खेल रद्द भएपछि नेपाल 3 अंकसहित नेपाल समूह एकको विजेताका रूपमा अन्तिम 8मा पुगेको हो। नेपालले मंगलबार श्रीलंकासँग सेमी फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। हिजो नेपालसँग 5 विकेटले पराजित भए पनि अघि बढ़ेको अफगानिस्तानले भारतसँग क्वार्टर फाइनलमा खेल्नेछ। समूहमा नेपालको 3, अफगानिस्तानको 2 र प्रतियोगिताबाट बाहिरिएको जापानको 1 अंक जोड्यो। र आईसीसी पुरूष टी20 विश्वकप एसिया छनौटको तयारीमा रहेको भूटान राष्ट्रिय क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्ने भएको छ। आज बिहान काठमाण्डु आइपुगेको भूटानी टोली गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमन राज कार्कीले स्वागत गरेका थिए। गण्डकी प्रदेश क्रिकेट संघको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको सहयोगमा हुने अभ्यास खेल मध्ये भूटानले शुरूआती 2 खेल गण्डकी 11 विरूद्ध खेल्नेछ, त्यसपछि 2 खेल क्यान 11 विरूद्ध हुनेछ। 11 विरूद्ध बताइएको छ।
0: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा मौसमी रुघाखोकीको जोखिम र बच्ने उपाय।
9: अब संक्रमित व्यक्ति छ होइन, उसलाई चाहिँ अब आँच्यो आउँछ भने आफ्नो कुहिलोले यसरी गर्ने, त्यसले गर्दा चाहिँ छिट्टाबाट अरू मान्छेमा सर्ने सम्भावना कम हुन्छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। चाडबाड नजिकै गर्दा बजार अनुगमन प्रभावकारी बनाउन माग, उपभोक्ता बढ़ी सचेत हुनुपर्ने लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
10: ग्यासको फिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सरसल्लाह हो दुईजनाको?
12: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
11: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
13: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
14: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा छलफल चलाइरहेको जनाएको छ। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने सवालमा प्रमुख आयुक्त मानबहादुर कार्की सहितका पदाधिकारीले सरोकारवाला एवं जानकारहरूसँग छलफल गरिरहेको आयोगको भनाई छ। आयोगले सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको संख्या, मतदाता नामावली संकलनको सम्भावित प्रक्रिया, मतदानको सम्भावित विधि तथा निर्वाचन सञ्चालनमा कूटनीतिक नियोगको भूमिकाबारे विचार विमर्श गरिरहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले सीआईएनसँग बताउनुभयो। लेन्दी खोलाबाट भोटिकोशी त्रिशुली नदीमा मिसिएको विनाशकारी बाढ़ीले नुवाकोट र रसुवामा तहस नहस तथा जनधनको क्षति पुर्याएको आज एक महिना पूरा भएको छ। बाढ़ीले क्षति पुर्याउने क्रममा देवीघाटको वृद्धाश्रममा समेत क्षति पुर्याएको छ भने 1000 भन्दा बढ़ीको मृत्यु भएको छ भने 5000 भन्दा बढ़ी अझै बेपत्ता छन् र भग्नावशेषको रूपमा परिणत भएका कतिपय बस्तीहरूमा सरकारले अझ पुनर्निर्माणको लागि काम गर्नुपर्ने माग पनि उठिरहेको छ। कतिपय स्थानमा पुनर्निर्माणमा तीव्रता नदिइएकोमा नागरिकहरूले गुनासो पनि गरिरहेको रेडियो भैरवी नुवाकोटले खबर पठाएको छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
16: आज पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। रसुवा भोटेकोशी बाढ़ी प्रभावित जिल्लाहरूमा आज बेलुका र भोलि दिउँसोको मौसम कस्तो रहला? मौसमविद डेभिड ठकाल।
17: त्रिशुली भोटेकोशी बाढ़ीले प्रभावित जिल्लाहरू विशेष गरी रसुवा, नुवाकोट र राधिङमा आज पनि दिउँसोको तुलनामा साँझ या राति चाहिँ वर्षा अलिकति बढ़ने जस्तो देखिन्छ भने यो वर्षाको गतिविधि भोलि दिउँसो पनि अलिकति रहने र चाहिँ लगातार वर्षाको सम्भावना कम देखिएको छ, क्षणिक वर्षाको सम्भावना देखिएको छ भने भोलि रातिबाट चाहिँ बिस्तारै मौसममा सुधार हुने जस्तो देखिन्छ। आज रातिको लागि चाहिँ विशेष गरी चितवन, गोर्खा, धादिङ, तनहु आसपासका क्षेत्रहरूमा चाहिँ एक दुई स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ। यो वर्षाको क्रम चाहिँ भोलिको रातिबाट चाहिँ क्रमिक रूपमा सुधार हुँदै जाने जस्तो देखिन्छ।
16: रसुवा भोटेकोशी बाढ़ी प्रभावित जिल्लाहरूमा आज बेलुका र भोलि दिउँसो पानी पर्ने सम्भावना रहेको बताउँदै हुनुहुन्थ्यो मौसमविद डेभिड ठकाल। मौसमको फेरबदलसँगै रुघा खोकी र ज्वरोको लक्षण देखिन सक्ने चिकित्सकहरूले बताएका छन्। रुघा खोकी लाग्न नदिन के गर्ने? सशस्त्र प्रहरी अस्पतालका डाक्टर अरूण कुवर।
9: अहिलेको समयमा मौसमी रुघा खोकी चाहिँ अलि धेरै नै बढेको छ। यसबाट बच्नले अब अरू संक्रमित व्यक्तिबाट टाढा रहनुपर्छ। त्यसको लागि मास्कहरू लाउने, अलि दूरी मेन्टेन गर्ने, रुघा खोकी लगाइसकेको मान्छेहरूले चाहिँ औषधिहरू सेवन गर्नुपर्छ। ज्वरो आएको छ भने ज्वरो सम्बन्धी औषधिहरू, पोसिलो खाना खानु पर्यो, झोलिलो पदार्थ त्योहरूको मात्रा बढाउनु पर्यो, अरू भनेको नियमित व्यायामहरू एक्सर्साइजहरू कन्टिन्यू गरेर राख्नु पर्यो, हातहरू धुनुपर्छ, सफा पानीहरू खानुपर्छ र खानाहरू पनि दूषित चाहिँ खानु भएन। खोकी अहिलेको समयमा भनेको हामीले ड्रपलेट इन्फेक्सन भन्छौँ, त्यो भनेको हामीले आँच्यो गर्दा खोकी गर्दा होइन हाम्रो नाकबाट निस्किने फ्लुइडहरूमा त्यही ब्याक्टेरिया भाइरसको कणहरू हुन्छ, त्यो चाहिँ अर्को मान्छेले श्वास प्रश्वास लिँदा उसकोमा सर्ने हुन्छ। त्यसै कारणले मास्क लगायो भने त्यहाँबाट जोगिन सकिन्छ। मास्क भएन भने अब संक्रमित व्यक्ति छ होइन उसलाई चाहिँ अब आँच्यो आउँछ भने आफ्नो कुहिलोले यसरी गरेर गर्ने, त्यसले गर्दा चाहिँ छिट्टाबाट अरू मान्छेमा सर्ने सम्भावना कम हुन्छ। आफूसँग पर्सनल युज गर्ने रुमालहरू त्यो युज गर्न सकिन्छ। रुघा खोकी लाग्दा ज्वरो आउने, शरीर दुख्ने, मांसपेशी दुख्ने, आँखाको गेडीहरू दुख्ने, नाकमा धेरै सिङ्गान बग्ने, घाँटीहरू दुख्ने, धेरै छिटो छिटछिट पसिना आउने, यिनीहरू नै सामान्य लक्षणहरू यिनीहरू नै हुन्। ज्वरोको लागि हामीले घरमा हुने प्यारासिटामोल चक्की खाने, धेरै नै ज्वरो छ भने पानी पट्टी गर्ने, झोलिलो खाना खाने, धेरै नै ज्वरो भएमा ज्वरो नघटेमा श्वास प्रश्वासमा धेरै गाह्रो भएमा, बान्ताहरू भएमा, शरीर काट्ने होइन समस्याहरू भएमा त्यतिखेर अस्पताल पुगिहाल्नुपर्छ। नुवाकोटको तल्लो पिपल टार स्थित आयुर्वेद अस्पतालमा सेवा दिइरहेको छौँ हामीले। नुवाकोटको क्षेत्रमा जति होल्डिङ सेन्टर छ त्यहाँ पनि सानो मेडिकल टिमहरू हुनुहुन्छ। अर्को भनेको हामीले मोबाइल टिममा गस्ती गरेर सामान्य उपचार गरेर ठिक हुने बिरामीहरूले त्यहाँ उपचार गर्ने, थप उपचार चाहिएमा, थप इन्भेस्टिगेसनहरू चाहिएमा त्यो व्यक्तिलाई चाहिँ हामीले यहाँ आयुर्वेद अस्पताल र आयुर्वेद अस्पतालमा नहुन सक्ने खण्डमा काठमाडौँ अस्पतालमा रिफर गर्ने गरेको छौँ।
16: उमालेको वा फिल्टर गरेको पानी खाइरहन, रुघाखोकी लागेको मानिसले मास्क लगाउन, अलिक टाढै बस्न अनि धेरै ज्वरो आए नजिकको स्वास्थ्य चौकीमा जान सुझाव दिँदै हुनुहुन्थ्यो डाक्टर अरूण कुवर। नुवाकोटको विदुर नगरपालिकाले बाढ़ी प्रभावित बसिरहेको ठाउँबाट दिनदिनै फोहोर संकलन गरिरहेको छ। कोठा भाडामा बस्नेहरूका लागि चाहिँ फोहोर राख्न चोक चोकमा डस्टबिन छन् अनि सरकारी र निजी घरहरूको फोहोर लिने बार सहितको समय तालिका तोकिएको छ।
18: बाडाको चौतारामा सर्यो, पिपलटारमा सरेको छ, त्यसमा चाहिँ हामीले माइकिङ गर्दै जान्छौँ र होल्डिङ सेन्टरका फोहोरहरू चाहिँ डेली जसो निकाल्छौँ। होल्डिङ सेन्टरमा चाहिँ बढी बच्चाहरू प्याकेटका सामानहरू खाने हुँदाखेरि त्यहाँ बढी फोहोर चाहिँ उत्पादन हुन्छ। अनि हामीले चाहिँ पहिला कुहिने फोहोर जस्तो भातहरू भयो, घरमा खाने दाल अन्नहरू चाहिँ कुहिने फोहोरहरू चाहिँ पहिलाका खोलाका किनारहरूमा चाहिँ बङ्गुर पालनहरू थिए, ती बङ्गुर पालनका मान्छेहरूले जति फोहोर लिएर जान्थ्यो भने अहिले त्यो सम्पूर्ण बङ्गुर पालन व्यवसायहरू चाहिँ यहाँबाट पलायन भयो। पलायन भएपछि जनावरले खाने कुराहरू पनि हामीले फोहोरमा गर्ने, अहिले शनिबार पनि हामी होल्डिङ सेन्टरका फोहोरहरू उठाइरहेको छौँ। पब्लिकका फोहोरहरू र सरकारी अफिसका फोहोरहरू चाहिँ तालिका अनुसार हुन्छ भने होल्डिङ सेन्टरका फोहोरहरू चाहिँ हामी डेली नै उठाइरहेका छौँ। कसैको घरको एउटा फ्ल्याटमा या रुममा बस्नुभएको छ भने तपाईँको त्यो रुमभित्र चाहिँ फोहोर बढी उत्पादन हुन्छ भने तपाईँले चोकमा जस्तो संगम चोक भयो, मेन मेन चोकहरूमा चाहिँ डस्टबिन राखिदिएको छ विदुर नगरपालिका वा साझेदार संस्था या कुनै स्कूलहरूले जिल्ला वन कार्यालयले यिनीहरूले चाहिँ डस्टबिन राखिदिएको छ। फोहोर डस्टबिनमा लगेर राखिदिनुहोस्। डस्टबिनमा लगेर राखेपछि त्यो फोहोर चाहिँ हाम्रो डेली जस्तो विदुर नगरपालिकाले प्रायः जस्तो डेली उठाएको हुन्छ। सार्वजनिक स्थानमा गएर फोहोर नफालिदिनु होला।
16: विदुर नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएको क्लिन द नेपालका प्रतिनिधि रामहरि रिमाल, तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। उपभोग्य वस्तु खरिददेखि उपभोगको समयमा सजग हुनुपर्ने,
19: 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ,
0: बजार अनुगमन प्रभावकारी बनाउन सरोकारवालाको माग, रिपोर्ट लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दशैं लगायतका चाडपर्व नजिकै गर्दा मासु र अन्य खाद्य पदार्थको माग पनि बढ्छ। बजार अनुगमन त्यति प्रभावकारी नभएकाले यस्तो बेला अस्वस्थकर मिसआउट भएका खाद्य वस्तु र मासुको असुरक्षित भण्डारणबाट जोगिनको लागि उपभोक्ताको भूमिका महत्वपूर्ण हुन्छ।
19: म पनि एउटा उपभोक्ता कर्मीको हिसाबले पनि म के भन्छु भने ग्यास नभएको होइन, ग्यास छ, तर कुरो के छ भने व्यवसायहरूले सिन्डिकेट गरेर एकै दिनमा एकै रातमा तपाईँको 1.5 अर्ब रुपियाँसम्म कमाउँछन् एउटा सिलिन्डर 150 रुपियाँमा बिक्री गर्दाखेरि।
21: राष्ट्रिय उपभोक्ता मञ्च बागमती प्रदेशका उपाध्यक्ष मनोज थापा, बजारमा उपभोक्ताले सचेत भएन भने ठाउँ ठाउँमा ठगिनुपर्ने र अस्वस्थ कुराहरू खानुपर्ने अवस्था रहेको बताउँदै,
19: 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो, 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ,
21: घिउ नौनीमा मिसावट, दहीमा मिसावट, अन्नमा मिसावट, जताततै स्वास्थ्यका लागि घातक हुन सक्ने वस्तुको मिसावट, कसरी बस्ने,
19: यस्तो त नि मिसावट छ तपाईँको, त्यस चारलाई त भने त बच्चाहरूलाई दिँदै नदिनुहोस् भन्छु म त है आफ्नो छोराछोरीहरू। यहाँ
21: खाद्य वस्तुको मूल्य र गुणस्तर दुवैमा ठगी हुने गरे जस्तै माछा मासुको अवस्था पनि त्यस्तै छ। नेपाल पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हेमराज अवस्थी, चाड़ पर्वको बेलामा पशु रोज्दा र मासु किन्दादेखि नै सावधानी अप्नाउनु पर्ने, र बध गरिसकेपछिको सरसफाईमा विशेष सचेत हुनुपर्ने बताउनुहुन्छ।
1: त्यही झिङ्गा कहाँ कहाँ पुगेर त्यही मासुमा आउँदो होला, हामी त्यही चरणमा छौँ। म अहिले पनि भनिरहेको छु कि हामी खुल्ला दिशा पिसा वास भनिरहेछौ नि, मासु जहाँ चयन कार्यान्वयन वासकै एउटा निरन्तरता। यदि अस्वस्थ मासु या रोगी पशुको चाहिने मासु सेवन गरियो भने जुनोटिक रोगहरू जस्तो हामी टिबी भन्छौ, बोभाइन ट्युबरकुलोसिस सर्छ, ब्रुसेलोसिस भन्ने होइन, अर्को अब पारासाइटको कुरा गर्नुहुन्छ भने ट्राइचिनाला स्पाइरालिस होइन त्यो छ, टेपवर्म्सहरू टेनिया स्पेसिसका जति पनि टेनिया मल्टिसेप्स भन्छौ, टेनिया सोलियम, टेनिया सेजिनेटा होइन, यस्ता प्रकारका सिस्ट बनाएका चाहिने पारासाइटहरू सर्ने धेरै सम्भावना।
21: विषाक्तता तथा विभिन्न रोगको जोखिमबाट बस्दै स्वच्छ र सुरक्षित मासु उपभोगमा
1: निरन्तरता हो। यदि अस्वस्थ मासु या रोगी पशुको चाहिने मासु सेवन गरियो भने जुनोटिक रोगहरू जस्तो हामी टिबी भन्छौ, बोभाइन ट्युबरकुलोसिस सर्छ, ब्रुसेलोसिस भन्ने होइन, अर्को अब पारासाइट

0: अनुगमनलाई चुस्त दुरुस्त बनाउनु पर्दछ।
1: खसी काट्ने मान्छेको लागि छुट्टै भाग एउटा कसमली मोलेर दिने चलन छ, त्यो त जसले त्यो खान्छ अझ रगत पनि खाने चलन कहीँ कहीँ त, त्यो एकदमै ब्याड हो होइन। त्यसकारण त्यो खाँदाखेरि काँचो मासु खाँदाखेरि प्यारासाइटको ब्याक्टेरियाको विभिन्न प्रकारले हामी चाहिने जोखिममा जाने, हामीलाई रोगको जोखिम भएको हुनाले पकाएर उमालेर एकदमै राम्रो 70 डिग्री 100 डिग्रीमा वान्स पुगेको मासु मात्रै खाने बानी बसाल्नुपर्छ। काँचो खानु हुँदैन, भुटेर खानुपर्छ, पकाएर खानुपर्छ।
0: गुन्द्रुक, ढिँडो, सिस्नु, कोदो र फापर जस्ता स्थानीय तथा परम्परागत पोषणयुक्त खानेकुराको प्रयोग घट्दै गएको र पिज्जा, बर्गर तथा इनर्जी ड्रिंक जस्ता बजारिया वस्तु प्रयोग हुने र ती वस्तुहरूमा विभिन्न हानिकारक तत्वहरू मिसाएको अवस्था छ। यस्ता वस्तुहरूलाई रोक्ने र स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने काम स्थानीय पालिकाले गर्नुपर्दछ। प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा
2: र हामी खाद्य सुरक्षाका हिसाबले त्यो जो हाम्रो फाँड छ अब कसरी त्यसलाई कृषि योग्य बनाउने, कसरी आवासीय घटाउने भन्नेमा लागिरहेका छौँ। देशभरि जग्गा वर्गीकरणको अभियान चलिरहँदा धेरैले गरिसक्दा हामी अहिले पनि हाम्रा नागरिकबाट गाली खाएर पनि अहिले पनि हामी सकिरहेका छैनौँ कि अब बीचमा लगेर घर बनाइदिनु भएको छ उहाँको जग्गा हो, अब त्यसलाई आवास दिन पर्यो, त्यसलाई आवास दिँदा त्यसको छेउको कित्ता कसरी छुट्याइदिने, यो बडो जन्जालयुक्त चिज भइरहेछ हाम्रा लागि। त्यो फाँटलाई बचाएर सकेसम्म धेरै कृषि योग्य बनाउन पाए हुन्थ्यो भन्नेमा हामी लागिरहेका छौँ।
0: बजार अनुगमन, नियमन र कारवाहीको अधिकार स्थानीय तहमा भएकाले त्यस अनुसारको अभ्यास गर्ने दायित्व पालिकाले निर्वाह गर्नु नै पर्दछ।
2: स्थानीय सरकार सञ्चालन ऐनले के भन्छ भने तिमीहरू बोलियो भन, 10 करोड भन्दा तल हुने गाउँपालिकाले हजुरहरूले नगरपालिकाले पनि हजुरहरूले भनेका सोचेका जस्ता अपेक्षा कसरी पूरा गर्न सक्छ। हाम्रो खास समस्या यहाँ हो खाने पानीको, यहाँ ट्याङ्की बनाउँदै गर्दा यसको सुरक्षा कोषको पनि राख है, यो मर्मसम्हार कोषको पनि व्यवस्था गर है। प्युठानको एउटा गाउँपालिकाले गरेको राम्रोलाई अर्को गाउँपालिका वा नगरपालिकाले रिप्लिकेट गरौन भन्दाखेरि त्यसलाई फेरि यो त अर्का कपी गर्यो, यसको इनोभेटिभनेस त रहेन भन्ने खालको यो प्रकारको चिजलाई घटाउँ।
0: ललितपुरमा रहेको नोबेल कलेजमा जनस्वास्थ्य विषय अध्ययन गरिरहेका विद्यार्थी चन्दन शाह पनि खान नजानेर कुपोषण धेरै हुने गरेको, त्यसैले पोषणको बारेमा धेरै भन्दा धेरै छलफल गर्नुपर्ने बताउनुहुन्छ।
3: ग्रामीण क्षेत्रमा त अब के भन्छ, अब खान नपाएर, खान नजानेर पनि भनौँ, नजानेर त्यहाँ अब कुपोषण भएर जान्छ। तर अर्कोतर्फ के हुन्छ, यता शहरी क्षेत्रमा अब हामीले भनौँ जङ्क फुडको बढी सेवन होइन, अनि खानपिन नमिलेर ओबिसिटीदेखि लिएर अरू अरू रोगहरूको निम्त्याउँछ। त्यही भएर हामीले डबल बर्डन अफ डिजिज भन्छौँ। अनि त्यो कुरा अहिले हामीले अब एज अ पब्लिक हेल्थको सेक्टरको कुरा गर्दाखेरि यो आज हामीले च्यालेन्जेसको रूपमा भइरहेको छ है। अब त्यो कुरालाई अब हामीले च्यालेन्जेस भएको छ, तर आज नीतिगत कुरा गर्दाखेरि यसलाई हामीले अब जस्तै अब पोलिसी र पोलिसी बनाउँदाखेरि अब दुईटै पाटो हेर्नु पर्यो हामीले।
0: चाडपर्वका बेलामा खाद्य सामग्री खरिद गर्दा त्यसको गुणस्तर, म्याद, भण्डारण र स्वच्छतामा जति ध्यान दिनुपर्दछ त्यति नै त्यसको उपभोग गर्ने र केसँग मिसाउने, केसँग नमिसाउने, कुन समयमा खाने भन्ने बारेमा पनि विशेष ध्यान दिनुपर्दछ। चाडपर्वका बेलामा जथाभावी खाने बानीले तत्कालीन मात्र नभई दीर्घकालीन रूपमा समेत स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सबैले सचेतना अप्नाउनु पर्दछ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
4: आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा धेरै ठूलोदेखि अति धेरै पानी पर्ने सम्भावना छ। बागमती प्रदेशको एक दुई स्थानमा पनि ठूलो पानी पर्नेछ। पश्चिम नेपालमा बाढ़ी र पहिरोको जोखिम रहेकाले भोलि साँझसम्मै सावधानी अप्नाउन मौसमविदहरूले अनुरोध गरेका छन्। विदेशमा रहेका नेपालीको मताधिकारबारे सरोकारवालासँगको संवादमा निर्वाचन आयोग छ। प्रधानमन्त्री बालिन आज स्वदेश फर्कनुभयो। अमेरिका भ्रमण उपलब्धिमूलक रहेको सरकारले दावी गरेको छ। कांग्रेस संस्थापन र इतर समानान्तर महाधिवेशनको तयारीमा जुटेका छन्। 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन संसदीय समितिले आह्वान गरेको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 11 गते बिहान 6 बजेको साझा खबर।
5: हजुरको रेडियो 102.1 मेगा।
6: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अप्नाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम

0: न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854 057 7 98 54 056 6। प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854555553 9854141123। प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 9765037888 र 1234। जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
1: रंगबहार उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
1: बर्जर फेन्स।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
0: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
0: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
0: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
0: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
3: अचानक उच्च ज्वरो आउनु,
0: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
0: हार जोड्ने तथा मांसपेशी दुख्नु,
3: वाक वाकी लाग्नु, बान्ता हुनु,
0: शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू।
0: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
4: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीका आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
4: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
5: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना:
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
6: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
3: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
6: लक्ष्य 22 पटक।
3: स्वीकृत बजेट 88 लाख।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
3: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
6: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
3: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
6: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
3: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
6: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
6: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
3: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
6: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
3: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्यांकन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
3: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
6: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
3: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन,
6: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
3: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
6: मौरी पालन व्यवसाय र मह प्रशोधन,
3: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
6: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
3: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
6: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
3: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
6: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
3: फलफूल प्रशोधन र बजारीकरण,
6: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
3: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
6: प्राङ्गारिक कृषि वस्तु निर्यात,
3: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
6: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
3: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: तेरिका यो पसलमा धागो सकिएर पनि बर्बादै भयो। मान्छेले पनि फोन गरेर दिक्क लाइसके। यता कपडाको चाङ पनि त्यतिकै भइसक्यो। अब यो ठाउँमा राम्रो धागो पाउने पसल कतै देख्दिन, कहाँ जाने होला?
2: न्यू धागो पसल,
3: यो एउटा भक्कु मेसिन पनि थुत्रो भइसकेको छ। अब एउटा मेसिन, कपडामा लगाउने आइरन र कैची पनि चाहिएको छ। यो सबै पाइने ठाउँ कहाँ होला?
2: न्यू धागो पसल
3: होइन, जे सोधे पनि न्यू धागो पसल, न्यू धागो पसल भनेछ के भन्या यो?
4: त्यही त,
2: तपाईँहरू सबैको समस्याको समाधानका लागि मन्थलीको कृषि विकास बैंक बसेको घरमा रहेको न्यू धागो पसलमा जाने भनेर भन्या नि।
5: हजुर, यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू काठमाडौँकै मूल्यमा आधुनिक डिजाइनमा भनेकै समयमा सिलाइनुका साथै विवाह, व्रतबन्ध, पास्निका ड्रेस र मगर ड्रेस, विवाहको मेहेन्दी फंक्सनमा लगाउने ड्रेस भाडामा पनि पाइन्छ। अनि विभिन्न प्रकारका धागो, सिलाई मेसिनका सम्पूर्ण पाठ पूर्जाहरू पनि सुफत मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर दिपेन्द्र नेपाली, सम्पर्क 9844-1379-40।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
8: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145-775, 9841-96-0669, 9864-1488।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
8: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
9: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
10: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
11: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-7282। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043, 9863023422।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
1: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
0: सम्पर्क नम्बर 0475904662 98692695998।
3: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98480087828, 98270782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
6: रंग बहार
7: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
6: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
6: वर्ष पेंट।
8: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
9: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
8: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
10: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
11: आधुनिक मेसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
12: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98486748003, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: तन्ने पैसो कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
4: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
3: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म कति खुसी छ हेर त।
5: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048543398, 048543398।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
7: जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार। सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

को सान लोक संगीत को नया पहचान नेपाली लोक संगीत प्रेमीहरुका लागि एउटा नया तरंग एउटा नौलो धनाका सिन्धुली को माटोबाट सिंगै नेपाली संगीत को बजार तताउन आइसकेको छ बिल्कुलै नया लोकदोहरी को सिन्धुली को राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: हिरोनी नै पट्याइदिन्छु एक चुटीको भरमा कसको हिम्मत छ र।
2: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले शेयर गर्नुहोस्।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रामेछ। सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउनु हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854057777, 9854056666, प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 9845555555, 9845141123, प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 9765037888 र 1234, जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
5: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र, ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको स्याफिम 95 MHzबाट पनि सुनिरहनु भएको छ। 3 दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली अहिले देशको मध्य र पश्चिमी क्षेत्रमा केन्द्रित भएको छ। मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार अहिले काठमाडौँ उपत्यकाको आसपासका केही जिल्ला सहित देशभन्दा पश्चिमतर्फ पानी परिरहेको छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा मुसलधारेदेखि आरेको प्रेससम्मको वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। महाशाखाले देशको पूर्वी क्षेत्रमा उच्च जोखिम घटेको र पश्चिम क्षेत्रमा भोलिसम्म जोखिम रहने जनाएको छ। पर्सिदेखि देशभरको मौसम खुल्नेछ, तर मनसून सक्रिय रहेकोले जुनसुकै ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुन सक्ने भएको र जमिन भिजेको अवस्था रहेकोले केही दिन सावधानी अपनाउन मौसमविदको सुझाव छ। यसैबीच आज वर्षासँगै ठूलो हावाहुरी चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले दिउँसो सूचना निकालेर हावाहुरी चल्न थालेको जनाएको हो। मध्य बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो हावा चलिरहेको छ। लगातारको वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लाहरूमा गाड़ी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका 7 वटै पहाड़ी जिल्लामा आज बिहान 7 बजेदेखि भोलि बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाड़ी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाड़तर्फ गएका गाड़ीलाई बीच बाटोबाटै फर्काएको छ।

वृक्ष अस्ति बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोले यातायात क्षेत्र अस्त व्यस्त बनेको छ। सड़क विभागका अनुसार बाढ़ी र पहिरोका कारण राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग सहित देशभरका 10 प्रमुख राजमार्गहरू अवरूद्ध भएका छन्। पृथ्वी राजमार्गको कृष्णवीरमा पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा आएको छ। लगातारको वर्षापछि देशका प्रमुख नदीहरूमा जलसतह बढ़ेको छ भने तटीय क्षेत्रमा डुबान शुरू भएको छ। नारायणी नदीमा पानीको बहावले सतर्कता तह पार गरेपछि नवलपरासीको सुस्तामा 70 भन्दा बढ़ी घर डुबानमा परेका छन्। नारायणीको जलसतह 8.30 मिटर पुगेको छ। जलसतह 9 मिटर पुगेमा खतराको तह पार हुने भएकोले चितवन र नवलपरासीका तटीय ठाउँका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। नदीको पानी बस्तीमा पसेपछि सुस्तामा डुबानबाट प्रभावित झन 400 बासिन्दा सुरक्षित ठाउँमा सारिएको छ। उद्धारका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेका छन्। उता कोशी र यसका सहायक नदीहरूमा पनि जलसतह सतर्कता तहभन्दा माथि पुगेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमान नगर कंकालिनी नगरपालिकाका 157 घर डुबानमा परेका छन्। घर घरमा पसेपछि खाद्यान्न समेत क्षति पुगेको छ। बागमती पश्चिम राप्ती र बबई लगायतका नदीको बहाव पनि सतर्कता तह नजिक पुगेको छ। गएको 24 घण्टामा देशका 20 भन्दा बढी स्थानमा 100 मिलिमिटर भन्दा बढी अर्थात धेरै भारी वर्षा मापन गरिएको छ। लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरो जाँदा जनधनको ठूलो क्षति भएको छ। बाढ़ी पहिरोले बगाएर 3 ज्यान गएको छ भने कैयौं परिवार विस्थापित भएका छन्। रूकुम पश्चिमको मुसीकोट नगरपालिका 11 सिमरुतु खोलाले बगाउँदा 58 बेगमाया दमाईको ज्यान गएको छ। उता डोल्पाका त्रिपुरा सुन्दरी नगरपालिका 7 त्रिपालको गोठमा सुतिरहेका बेला माथिबाट खसेको ढुङ्गा लाग्दा 33 मनरूप केसीको मृत्यु भएको छ भने उहाँका दाजु घाइते हुनुभएको छ। त्यसै गरी बागलुङको ताराखोला गाउँपालिका 5 पहिरोले घर पुरिँदा 59 मनबहादुर रोकाको ज्यान गएको छ। वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण गुल्मीमा 11 परिवार विस्थापित भएका छन् भने गोठ भत्किँदा 3 पशु चौपाया मरेका छन्। गोर्खाको शहीद लखन गाउँपालिका स्थित राइनस बजारका 25 घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्। यस्तै भदौ 10 गते फुटकोसीको बाढ़ीबाट विस्थापित नुवाकोट र रसुवाका बासिन्दाहरू लगातारको वर्षाले त्रिपालभित्रै बस्न बाध्य छन्। उनीहरूमा स्वास्थ्य जोखिम बढ़ेको भन्दै स्थानीय प्रशासनले सुरक्षित जग्गाको खोजी भइरहेको जनाएको छ। यस्तै कास्कीको खान्द्रुक स्थित तरीचौकी पहिरोले क्षतिग्रस्त भएको छ। सुर्खेतमा रूख र बिजुलीका पोल ढल्दा विद्युत सेवा पूर्ण रूपमा अवरूद्ध भएको छ। हिमाली जिल्ला हुम्लाको सिमकोटमा अत्याधिक वर्षा भएको छ। सिमकोटमा गत 24 घण्टा अवधिमा भएको वर्षाले 48 वर्ष पुरानो रेकर्ड तोडेको हो। हिजो बिहान 8:45 बजेदेखि आज बिहान 8:45 बजेसम्मको अवधिमा सिमकोटमा 114.8 मिलिमिटर वर्षा मापन भएको मौसम तथा जलवायु विज्ञान कार्यालय सुर्खेतकी प्रमुख डाक्टर इन्दिरा कडेले बताउनु भएको छ। यो सन् 1978 जून 1 सन् 2026 सेप्टेम्बर 26 24 घण्टा अवधिको सबैभन्दा उच्च वर्षा रेकर्ड हो। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भई आज स्वदेश फर्कनु भएको छ। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डाक्टर सोनी मुवागले, गृहमन्त्री सुदन गुरूङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले स्वागत गर्नुभएको थियो। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै महासभाको उच्च स्तरीय सप्ताहमा सहभागी हुन यही असोज 6 संयुक्त राज्य अमेरिकाको न्यूयर्क प्रस्थान गर्नुभएको थियो। उहाँ नेतृत्वको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार रञ्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई लगायत हुनुहुन्थ्यो। यसैबीच प्रधानमन्त्री शाहभन्दा अघि नै न्यूयर्क प्रस्थान गर्नुभएका परराष्ट्र मन्त्री खनाल भने राष्ट्रसंघीय महासभा अन्तर्गतका विभिन्न कार्यक्रममा सहभागी भइरहनु भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ। संसदीय चुनाव समितिले विभिन्न 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आज सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागिमा स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो। एक महिना अघि अर्थात गएको भदौ 10 गते नेपाल चीन सीमा नजिकबाट शुरू भएको विनाशकारी हिम पहिरो, क्रेगान प्रवाह र आकस्मिक बाढ़ी सामान्य पहिरो वा बाढ़ीको घटना मात्र नभई उच्च हिमाली क्षेत्रमा विकसित भएको जटिल श्रृंखलाबद्ध भौगोलिक र हिममण्डलीय विपद भएको पारम्भिक वैज्ञानिक अध्ययनले देखाएको छ। जापानको हिरो साकी विश्वविद्यालयका प्राध्यापक चिङ इङ चुको नेतृत्वमा नेपालबाट भूगर्भविद डाक्टर सुब्रत ढकाल समेत सम्मिलित 8 वैज्ञानिक अध्ययन टोलीले गरेको पछिल्लो पारम्भिक अध्ययन अनुसार
उपलब्ध भू उपग्रह तस्विरहरूले विपदको स्रोत क्षेत्रमा चट्टान हिमनदी र भू आकृतिमा लामो समयदेखि परिवर्तन हुँदै आएको हुन सक्ने संकेत देखाएका छन्। नेपाली कंग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको आसन्न 15 महाधिवेशन अन्तर्गत ओडा अधिवेशनको तयारीले गति लिएको छ। यसै क्रममा पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिले ओडा तहको अधिवेशनका लागि आवश्यक क्रियाशील सदस्यको अन्तिम सूची निर्वाचन समितिलाई बुझाएको छ। क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरण राज पौडेलले शनिबार एक कार्यक्रमका बीच निर्वाचन समितिका संयोजक एक राज पोखरेललाई सूची हस्तान्तरण गर्नुभएको हो। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत विभिन्न तहका निर्वाचनमा तोकिएको शुल्क बाहेक अतिरिक्त रकम नलिन केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ। समितिले पार्टीका विभिन्न तहका निर्वाचनका क्रममा नेपाली कंग्रेस 15 महाधिवेशन निर्वाचन निर्देशिका 2083 अनुसूची 21 बमोजिम तोकिएको शुल्क बाहेक अतिरिक्त रकम लिएको भन्ने गुनासो प्राप्त भएको जनाएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले शनिबार विज्ञप्ति जारी गर्दै निर्देशिकामा तोकिएको शुल्क बाहेक कुनै पनि अतिरिक्त रकम लिन नपाइने स्पष्ट पार्नु भएको छ। नेपाली कंग्रेस संस्थापन उत्तर पक्षले पार्टीको 15 महाधिवेशन आउँदो मंगसिर 21, 22 र 23 गते गर्ने भएको छ। शनिबार पार्टी सम्पर्क कार्यालय सुनदेवीमा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका नेता डाक्टर प्रकाश शरण महतले मंगसिर तेस्रो साता महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिनुभएको छ। र कोशी प्रदेशको राजधानी विराटनगरमा यही असोज 22 र 23 गते मुख्यमन्त्री सम्मेलन हुने भएको छ। कोशी प्रदेश सरकारको आयोजनमा हुने यस सम्मेलनमा संघीयता कार्यान्वयनमा देखिएका समस्या र समाधानको उपाय, संघीय शासन व्यवस्थाको सुदृढीकरण, प्रदेश सरकार गठन तथा सञ्चालनका क्रममा भएका असल अभ्यास सहित अनुभवको आदान प्रदान, प्रदेश स्तरीय एवं तीन तहका सरकार बीचको समन्वय एवं सहकार्य, सुशासन र आर्थिक समृद्धि लगायतका विषयमा छलफल केन्द्रित हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वपूर्ण समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: No! No! No!
1: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: ओए काजी त त अस्ट्रेलिया जान्छु भन्थिस् त फेरि आइस स्केटिङ पानी बोक्न
1: हेर केटा स्पोर्ट बोय हुँदै हुँदै हुँदै हुँदै हुँदै एक दिन हिरो हुने मन छ मलाई त्यो जा अब अस्ट्रेलिया त जाउँला नि एक दिन तर मेरो मनको सपना चाहिँ हेर हिरो हुने हो हिरोमा हिरोइनसँग नाच्ने हो कि ओए ओए ओए ओए ओए ओए गर्दै नाच्ने यति मजा आउँछ हेर अस्ट्रेलिया पुरा नजर अहिले
2: एक बजिसक्यो हिरो आउँदैन त यार ए केटा रेडी गर्दै गर है

0: गाजिस
1: चिया लिएर आऊ
0: चिया चिया
2: गाजिसलाई चिया भन्ने हिँडु भइसक्यो केटो ओ स्पोर्ट यहाँ दिया
3: ल के खाने मान्छे रहेछ
1: डिडे साहब कति हेर हो मेरो टेप
4: नायक ज्यू सुटिङ त प्याकअप भइसक्यो त नयाँ भाइले एकदम राम्रो गरिरहेछ तपाईँ टेन्सन नलिनुहोस् ल है त
3: म पनि जान्छु अस्ट्रेलिया।

0: विषाद युक्त खाना त्यागौ रैथा नेपालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: लालीगुराँस नगरपालिकाका धेरै महिला अहिले घरमै तान राखेर ढाका बुन्न थालेका छन्। गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत सञ्चालन भएका सिपमूलक तालिमले उनीहरूलाई घरधन्दाबाट उद्यमतर्फ जोड्न थालेको हो। मेडपा कार्यक्रम संयोजक छत्र श्रेष्ठका अनुसार महिलालाई आफ्नै गाउँमा बसेर आय आर्जन गर्न सक्ने बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो। सिपसँगै उद्यम व्यवस्थापन र बजारीकरणमा समेत सहयोग गरिँदै आएको श्रेष्ठ बताउनुहुन्छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिस, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
7: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
8: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
9: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
10: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नारायणी र सप्तकोशी नदीको बाढ़ीले पश्चिम नवलपरासी र सप्तरीमा गरेर 389 घर डुबानमा परेका छन्। डुबानमा परेका मध्ये पश्चिम नवलपरासीको सुस्तामा शुक्रबार र शनिबार गरी 172, सप्तरीको हनुमान नगर, कंकालिनी नगरपालिकाका 200 र तिलाठी कोइलारी गाउँपालिकाका 17 परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। नारायणीको बाढ़ी बस्तीमा पसेपछि पश्चिम नवलपरासीको सुस्ताका परिवारलाई सुरक्षित स्थानमा सारिएको हो। उनीहरूलाई गाउँकै अग्लो स्थानमा रहेका 3 होल्डिङ सेन्टरमा समेत राखिएको छ। नदीको बहाव बढ़दै जाँदा सुस्ता गाउँपालिका 5 स्थित बस्तीका 271 घर तथा गोठ समेत डुबानमा परेका छन्। कतिपय घरमा 3 फिटसम्म पानी भरिएको छ भने बस्तीको सुरक्षाका लागि रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा बलको ब्यारेक समेत डुबानमा परेको छन्। सशस्त्र प्रहरी नेपाली सेना र नेपाल प्रहरीको टोली दुई दिनदेखि उद्धारमा खटिएको छ। सुरक्षाकर्मीले बालबालिका वृद्ध वृद्धा र साना झुपड़ी भएका परिवारलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानमा सारेका छन्। तर बाढ़ीले घर डुबाए पनि धेरै स्थानीय गाउँ छाड्न तयार छैनन्। बस्ती डुबानमा परेको छ, घरमा बस्ने अवस्था छैन। तर पनि पशु चौपाएर खाद्यान्नको माया मानेर नारायण पारी अधिकांश स्थानीय जान मानेका छैनन्। स्थानीय मन्सी कुमारले भने आफ्नो गाउँको आश्रयस्थलमा बसिरहेको बताएका छन्। सुस्तामा 310 घर परिवारको बसोबास छ। शुक्रबार बिहानदेखि नारायणीको बाढ़ी सुस्तामा पस्न थालेको थियो। शुरूमा थारू बस्ती जलमग्न भएकोमा नदीको सतह लगातार बढ़दै जाँदा बस्ती नै डुबानमा परेको सुस्ता पाँचका वडा अध्यक्ष प्रभुनाथ यादवले बताएका छन्। सुस्ताको उत्तर र पश्चिमी भाग नारायणी नदीले घेरेको छ। दक्षिणमा भारत पर्छ। गाउँबाट बाहिर निस्कन समेत नारायणी नदी तर्नुपर्ने बाध्यता छ।
2: अविरल वर्षाका कारण यही असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायत विपदमा परि हालसम्म 6 जनाको मृत्यु भएको छ। विपदबाट बागमती र लुम्बिनी प्रदेशमा 2-2, गण्डकी र कर्णालीमा 1-1 जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्ले जानकारी दिनुभयो। बाढ़ी पहिरोमा परि 2 घाइते भएका छन्। घाइतेका लागि स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले 407 जनाको उद्धार गरेको छ।
10: त्यस्तै केही दिन यता परेको अविरल वर्षाका कारण मुख्य राजमार्गका विभिन्न खण्डमा बाढ़ी पहिरोका कारण सवारी आवागमन समेत ठप्प बनेको छ। संघीय राजधानी जोड्ने पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरोको जोखिम कायमै छ। यस खण्डमा पहिरो खसेपछि सवारी सञ्चालनमा समेत रोक लगाइएको छ। सड़क विभागका अनुसार पृथ्वी राजमार्गको कृष्णभीर, चौकीभीर, जवाङ खोला र फिस्लिङमा पहिरो खसिरहँदा पन्छाउन समेत समस्या भएको छ। यस खण्डमा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थानीय प्रशासनले सवारी सञ्चालनमा समेत रोक लगाएको छ। भीरमा रोकेर अलपत्र परेका सवारीलाई शनिबार पहिरो पन्छाएर गन्तव्यतर्फ पठाइएको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले बताएकी छन्। गत 14 भदौमा बोटेकोसीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पहिरो गएर कृष्णभीरमा यातायात अवरूद्ध भएको थियो। पहिरो गएको ठाउँभन्दा केहीमाथि ट्याक खोलेर 18 दिनपछि यातायात सञ्चालन गरिएको थियो।
2: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनलाई महाराजगंज स्थित उनको घरबाट पक्राउ गरेको हो। उनी विरूद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ। उजुरीको विवरण खुलेको छैन। उनी 2075 पुष 18 प्रधान न्यायाधीशको कार्यभार सम्हालेका जबरा 2078 फागुन 1 संसदमा महाभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए। उनी विरूद्धको महाभियोग पारित भएन, तर त्यसपछि उनी सर्वोच्च अदालतमा फर्किएन पाएनन्। रातो पार्टी अनलाइनले यो खबर छापेको छ।
10: युवाको काजमा कांग्रेस मूल संरचनामा 35 मुनिका 35,000 शीर्षकमा खबर छ। 15 महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको मूल नेतृत्व 50 वर्ष वरिपरिको छ। पार्टी सभापति गगन कुमार थापा 50 वर्ष पुगे भने उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र प्रदीप पौडेल समेत 55 वर्ष मुनिका छन्। यी नेताहरूले बनाएको विधानले यसपटकको महाधिवेशन युवामय भएको छ। महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीको वडा, स्थानीय तह, प्रदेश क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न हुने चरणमा छ। अधिवेशनमा युवालाई कोटा नै छुट्याइएकाले क्षेत्रीय प्रतिनिधिदेखि ओडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको संरचनामा र महाधिवेशन प्रतिनिधि समेत गरी 35 वर्ष मुनिका 35,000 युवाहरू समेटिने भएका हुन्। यस महाधिवेशनमा कांग्रेसले युवा र महिलाका लागि विशेष योजना ल्याएको कांग्रेसले जनाएको छ। गत पुसको अन्तिम साता भएको विशेष महाधिवेशनबाट पार्टीको विधान परिमार्जन गर्दै युवाको प्रतिनिधित्व अनिवार्य बनाइएको हो। यसले पार्टीमा युवाको उत्साह समेत थपिएको छ। त्यस्तै समानान्तर अधिवेशनमा दिवापछि उपशीर्षकमा यसैसँग खबर छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समर्थनमा पूर्व महामन्त्री डाक्टर शशांक कोइराला समूह समानान्तर महाधिवेशनको अन्तिम तयारीमा छ। शनिबार चुनदेवी स्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी वडा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको यो समूहले जानकारी दिएको छ। समूहको क्रियाशील सदस्यता व्यवस्थापन समितिले वडा तहको अधिवेशनका लागि आवश्यक क्रियाशील सदस्यताको अन्तिम सूची निर्वाचन समितिलाई समेत बुझाएको छ। समितिका संयोजक किरण राज पौडेलले शनिबार निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई सूची हस्तान्तरण गरिएको बताइएको छ।
2: सगरमाथा 2 द सी बहस भोटेकोशी बाढ़ी विश्व के चेतावनी शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। सगरमाथादेखि समुद्रसम्मको अवधारणाले राजनीतिक सीमालाई जलवायु प्रणालीले मान्दैन भन्ने स्पष्ट पार्छ। न्यूयोर्कमा भएको सगरमाथा टू द सी कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले भने हिमालमा आएको रासले तल्लो तटीय क्षेत्रको जीविकोपार्जनमा असर पार्छ भने साना टापु र तटीय राष्ट्रहरूको समुद्रको सतह वृद्धि र विस्थापनको सामना गरिरहेका छन्। जलवायु परिवर्तन विषयलाई विश्व सामु बलियो रूपमा उठाउन संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालद्वारा आयोजित सगरमाथा टू द सी अ कल टू एक्शन फर अ क्लाइमेट रेजिलियन्ट फ्यूचर अर्थात सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान उच्चस्तरीय विशेष कार्यक्रम गरेको थियो। विश्वका धनी र बढ़ी उत्सर्जन गर्ने राष्ट्रहरूको गैर जिम्मेवार नीतिका कारण हिमाली तथा साना टापु राष्ट्रहरूले अस्तित्वकै संकट झेलिरहेको विषयलाई कार्यक्रममा प्रमुखताका साथ उठाइएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री शिशिर खनालले नेपालले भोकेको प्राकृतिक विपदलाई हिमाली सुनामीको संज्ञा दिँदै नेपाल जस्ता देशहरूले अनुकूलनको सीमा नाघेर हानि नोक्सानीको चरणमा पुगेको बताए। गत 26 अगस्तमा लाङटाङ क्षेत्रमा चट्टान र ग्लेसियर हिउँ पहिरिएर विनाशकारी क्षति पुर्यायो जसलाई मैले हिमाली सुनामीको रूपमा वर्णन गरेको छु। नेपालले विगत 3 दशकमा आफ्नै करिब 1/3 हिउँ गुमाइसकेको छ। परराष्ट्र मन्त्री खनालले नेपालको अवस्था राखे।
10: भोटेकोशी महाविपदको 1 महिना 5,000 बढ़ी अझै बेपत्ता पुनर्स्थापनाको पर्खाईमा प्रभावित शीर्षकमा खबर छ। रसुवाको भोटेकोशी नदीमा आकस्मिक भीषण बाढ़ी आएको 1 महिना पूरा भएको छ। गत भदौ 10 गते बिहान गएको विनाशकारी बाढ़ीको महाविपत्तिबाट रसुवा नुवाकोट धादिङ गोर्खा सहितका जिल्लाका विभिन्न स्थानमा अकल्पनीय मानवीय र भौतिक क्षति पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीबाट हालसम्म 1,453 जनाको मृत्यु भएको छ। बाढ़ी विपदको 1 महिना पूरा भइसक्दा पनि 5,550 जना अझै बेपत्ता छन्। हालसम्म 13,795 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका प्रभावित आश्रय स्थलमा छन्। बाढ़ी प्रभावितको खोज उद्धार तथा राहत सहितको कामका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी तीनवटै सुरक्षा निकायका 20,477 सुरक्षाकर्मी खटिएका छन्। बाढ़ीबाट 4,08,28 करोड़ भन्दा बढ़ीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ। विनाशकारी बाढ़ीले बेघर तथा संरचना बगाएपछि विस्थापित भएका धेरै परिवार अहिले पनि आफ्नो पुरानो घरमा फर्किन सकेका छैनन्। कतिपय प्रभावित परिवार बाढ़ीले पुरिएका तथा क्षतिग्रस्त घरबाट बाँकी सामान निकालेर घर सफा गर्न थालेका छन्। तर घर पूर्ण रूपमा बगाएका वा बस्न अयोग्य भएका परिवार भने अझै अस्थायी टेन्ट तथा आश्रयस्थलको भरमा रहेका छन्। प्रभावितलाई लामो समय होल्डिङ सेन्टर वा टेन्टमा राखिरहनुको सट्टा भाड़ाको कोठामा स्थानान्तरण गर्ने नीति सरकारले अघि सारेको छ। स्थानीय सरकारले बस्न योग्य घर नभएका परिवारलाई कोठा भाड़ामा लिएर बसाल्ने व्यवस्था समेत गरिएको छ। संघीय सरकारले स्थायी आवास निर्माण नभएसम्म आवास भाड़ा तथा आवश्यक खर्चका लागि 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 रूपियाँ र 4 जना भन्दा बढ़ी सदस्य भए थप प्रत्येक सदस्यका लागि 2,000 रूपियाँ उपलब्ध गराउने समेत व्यवस्था गरेको छ। आवास भाड़ामा बस्न नचाहने परिवारका लागि सरकारले अस्थायी आवासको विकल्प समेत अघि सारेको छ। बाढ़ीले रसुवाको सड़क सञ्जालमा समेत ठूलो क्षति पुर्याएपछि जिल्लाको उत्तरी क्षेत्रमा आवत जावत अझै चुनौतीपूर्ण बनेको छ। त्यस्तै भोटेकोशी र त्रिशुली नदीको बाढ़ीबाट विस्थापित भई नुवाकोट र रसुवाका विभिन्न अस्थायी शिविर तथा त्रिपालमुनि बसिरहेका परिवारहरूलाई बिहिबारदेखि परेको अविरल वर्षाले थप समस्यामा पारेको छ। भदौ 10 को बाढ़ीमा जसोतसो ज्यान जोगाएका उनीहरू अहिले आकाशबाट परेको पानी र चिसो भुइँका कारण पालभित्रै भिज्न बाध्य छन्। त्रिपालमा शास्ति भएपछि केहीले छेउछाउका बस्ती तथा कोठा समेत खोज्न थालेका छन्। बुधबार साँझदेखिको लगातार वर्षाका कारण देशभरको जनजीवन समेत प्रभावित भएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा निरन्तर पानी परेको छ। झरीका कारण दैनिक कामकाज र बाहिरी गतिविधिमा असर परेको छ। वर्षाका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरू बढ़ी मर्कामा परेका छन्। मध्य र पश्चिम नेपालका धेरै ठाउँमा लगातार झरी पर्दा नदी तथा खोलामा समेत बाढ़ी आएको छ। भोटेकोशी महाविपदको 1 महिना 5,000 बढ़ी अझै बेपत्ता पुनर्स्थापनाको पर्खाईमा प्रभावित शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
2: पत्रले दलित समुदायका थर सूचीकरण शीर्षकमा खबर छापेको छ। सरकारले पहिलो पटक दलित समुदायको परिभाषा सहित उनीहरूको थरलाई विस्तृत सूचीकरण गरेको छ। राष्ट्रिय दलित आयोगको सिफारिशमा मन्त्री परिषदले स्वीकृत गरेको दलित समुदायको परिभाषा र थर सूचीकरण सम्बन्धी विवरण महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार राजपत्रमा प्रकाशन गरेको हो। राजपत्रमा प्रकाशित गरेर पहिलो पटक दलित समुदायको थरलाई व्यवस्थित रूपमा सूचीकरण गरिएको राष्ट्रिय दलित आयोगले जनाएको छ। तीन वर्षदेखि मन्त्रालयमै रहेको सूचीलाई आयोगले छ पटकसम्म तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेको थियो। सरकारले मन्त्रालयका जिम्मेवारी र नाम हेरफेर गर्दा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा आएपछि सूचीकरणले गति लिएको हो। राजपत्रमा दलित समुदायको परिभाषा दिँदै विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा अछूतको व्यवहार गरिएका तथा आर्थिक राजनीतिक सामाजिक सांस्कृतिक शैक्षिक रोजगारी लगायत राज्यका समग्र क्षेत्रमा उत्पीड़न अपमान र बहिष्करणमा पारिएका समुदायलाई दलित समुदायका रूपमा परिभाषित गरिएको छ। श्रम सिप र कलाका माध्यमबाट राज्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका ऐतिहासिक श्रमजीवी समुदायलाई समेत दलित समुदाय अन्तर्गत समेटिएको आयोगका अध्यक्ष देवराज विश्वकर्माले जानकारी दिनुभयो।
10: नाका खुल्न चट्टान फोड्दै सेना बेत्रावतीमा छिट्टे पुल जडान हुने शीर्षकमा खबर छ। गत भदौ 10 गते एक्कासी बाढ़ी आउँदा रसुवा नुवाकोट धादिङ र गोर्खा जिल्लामा ठूलो जनधनको क्षति पुग्नुका साथै सड़क तथा पुलहरू क्षतविच्छत बनेका छन्। यस महाविपत्तिले 69 किलोमिटर सड़क र 37 मोटरेबल पुलमा क्षति पुर्याएपछि अवरूद्ध भएको नेपाल चीन जोड्ने प्रमुख व्यापारिक नाका रसुवागढ़ीसम्मको यातायात खुलाउन अहिले रात दिन काम भइरहेको छ। दशैं नजिकिँदै गर्दा रसुवागढ़ी नाकासम्मको सड़क खुलाउने लक्ष्यसहित सड़क विभाग नेपाली सेना र सरकारद्वारा गठित विशेष कार्यदलको टोली समेत फिल्डमा खटिएको छ। सड़क विभागका अनुसार अवरूद्ध सड़क खुलाउन कार्यदलहरू खटिएका छन्। बाढ़ीले भत्काएको गल्छी देवीघाट त्रिशुली सड़क खण्ड अस्थायी मरमतपछि सञ्चालनमा आएको छ। त्यस्तै रातामाटे खण्डमा नदी कटानले बगाएको करिब 100 मिटर सड़कमा नयाँ ट्र्याक खोलिएको छ भने ठूलो खोला खण्डमा थुप्रेको 2-3 मिटर बाक्लो लेदो पन्छाउने कार्य समेत सम्पन्न भएको छ। बाढ़ीले क्षति पुर्याएको कोल्पू खोलाको पुल अस्थायी मरमत गरी यातायात सञ्चालन गरिएको छ र स्थायी मरमतका लागि ठेक्का प्रक्रिया समेत अगाडि बढ़ाइएको छ। तर नुवाकोटबाट बेत्रावती जाने खण्डमा रहेको कड़ा भीड़ले काममा ठूलो अवरोध सिर्जना गरेको छ। सड़क विभागका महानिर्देशक विजय जयसिका अनुसार उक्त भीड़मा नेपाली सेनाले ब्लास्टिङ गरेर बाटो खुलाउने प्रयास गरिरहेको छ। साथै लगातारको वर्षाले बेत्रावतीमा बेलीब्रिज हाल्न तयार गरिएको फर्मा समेत बगाउँदा केही ढिलाई भएको समेत जनाइएको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा गठित पुल बेलीब्रिज निर्माण तथा पुनर्स्थापना कार्यदलका संयोजक तथा नेपाली सेनाका पूर्व उपरथी धर्मेन्द्र झाले दशैं अघि नै रसुवागढ़ी नाकासम्म बाटो खुलाउने गरी काम भइरहेको बताएका छन्। झाले बाढ़ीले बगाएका पुलहरूको स्थानमा नयाँ पुल हाल्ने र सड़क खुलाउने काम द्रुत गतिमा भइरहेको समेत जानकारी दिएका छन्। देवीघाटमा एउटा बेलीब्रिज जडानको काम सम्पन्न भइसकेको छ भने बेत्रावतीमा पुल जडानको